0: भएको विशेष महाधिवेशनबाट शुरू भएको रिक्त ताली कांग्रेस पुटको संघारमा पुगेको छ। आन्तरिक विवाद र समाधानको लागि पटक पटक भएका छलफलबाट उपलब्धि हासिल नभएपछि पार्टीको संस्थापन र इतर समूह आफ्नो बाटो लाग्ने तर्खरमा लागेका छन्। महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार नगरेको संस्थापन इतर समूहले पार्टीभित्र चुलिएको आन्तरिक विवाद र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएको छ। यही साउन 29 गते बोलाएको राष्ट्रिय भेलाको तयारी स्वरूप समूहले 551 सदस्य मूल आयोजक समिति सहित विभिन्न 16 समिति गठन गर्दै संगठनात्मक तयारीलाई औपचारिक रूपमा अघि बढ़ाएको छ। व्यापक प्रतिनिधित्व सहित समिति गठन गरेर इतर समूहले पार्टीभित्र आफ्नो संगठनात्मक आधार कमजोर नरहेको सन्देश दिने रणनीति बनाएको छ। विभाजन बहस बीच केन्द्रीय समिति बैठक आह्वान शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: मानिसको स्वास्थ्यसँग जोड़िएको सबैभन्दा महत्वपूर्ण अंग फोक्सोको क्यान्सरले नेपालमा गम्भीर जोखिम निम्त्याइरहेको छ। फोक्सोमा हुने क्यान्सरले नेपालमा मात्र नभएर विश्वभर सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौती बनेको छ। विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धानको तथ्याङ्क अनुसार विश्वभर प्रत्येक वर्ष करिब 25 लाख भन्दा बढ़ी व्यक्तिमा फोक्सोको क्यान्सर पुष्टि हुने गरेको छ। तीमध्ये 18 लाख भन्दा बढ़ीको फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। क्यान्सरबाट हुने कुल मृत्युमा फोक्सोको क्यान्सर पहिलो स्थानमा रहेको छ। प्रत्येक वर्ष 22,000 क्यान्सर शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर प्रदेश सरकारहरूमा परेको छ। कतिपय प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया टुंगिसकेको छ भने कोशी बागमती र लुम्बिनी प्रदेशमा सत्ता संघर्ष, आन्तरिक विवाद र नयाँ गठबन्धनको कसरत तीव्र रूपमा अघि बढ़ेको छ। विशेष गरी नेकपा एमालेको नेतृत्व रहने भनिएको कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्की विरूद्ध आफ्नै दलभित्रबाट मोर्चाबन्दी शुरू भएको छ भने बागमतीमा नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्र स्थानीय सरकार जोगाउने अन्तिम प्रयासमा छन्। उता लुम्बिनीमा भने एमाले नेतृत्वको सरकारले विश्वासको मत लिएर मन्त्री परिषद विस्तार गर्ने तयारी थालेको छ। केन्द्रीय स्तरमा भएको 3 बुँदे सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले गर्ने निर्णय भएको थियो। तर कोशी प्रदेशमा एमालेभित्रै कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा चर्किएको विवादका कारण नयाँ सरकार गठनको प्रक्रिया जटिल बनेको छ।

0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸੱਚੀ ਲਈ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰੇਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਬੇਸਮਾ ਬੈਂਕਿੰਗ।
1: ए भतीज तो एकाएक शाकाहारी भैसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गण्डकी र मधेस बाहेकका प्रदेशमा तत्काल सरकार हेरफेर गर्न एमाले र नेकपा बीच सहमति भएको एक साता बित्दा कर्णाली प्रदेशमा मात्र नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। केन्द्रमा सहमति हुनु अघि नै कर्णालीमा तत्कालीन मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिएका थिए। अन्य प्रदेशमा भने पार्टीभित्रै सहमति जुटाउन नसक्दा र बहुमत पुर्याउने कसरतले नयाँ सरकार गठन भएको छैन।
7: नेकपा एमाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेसँगै प्रदेश सरकारलाई पूर्णता दिने तयारी अघि बढ़ेको छ। नयाँ सत्ता समीकरण अनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँड र सरकारको संरचनाबारे गठबन्धन दलबीच छलफल शुरू भएको छ।
6: अन्नपूर्ण क्षेत्रको पदयात्रामा कुनै बेला युरोपियन र अमेरिकी पाहुनाको बाहुल्य रहन्थ्यो। लामो समय लगाएर अमेरिकी र युरोपियन पदयात्रीले पदयात्रा पूरा गर्दथे। पर्याप्त समय लिएर

0: यात्रामा जाने ती पर्यटकको संख्या पछिल्लो समय कमजोर हुँदै गएको छ। पदमार्गमा मोटर बाटो विस्तार भएसँगै युरोपियन र अमेरिकी पाहुनाको आकार खस्किएको व्यवसायीले बताउँदै आएका छन्।
1: उद्योगदेखि खुद्रा बजारसम्मै चामलको मूल्य बढ़ेपछि उपभोक्ताको भान्सा महँगिएको छ। व्यवसायीका अनुसार तीन महिनाको छोटो अवधिमै प्रति केजीमा 20 रूपियाँ र प्रतिबोरा चामलमा 350 देखि 400 रूपियाँसम्म मूल्य वृद्धि भएको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन महिनामा स्टीम जीरा मसिना चामल प्रति केजी 80 रूपियाँबाट 100 रूपियाँ र त्रिशुलीको पोखरेली चामल प्रति केजी 95 रूपियाँबाट 120 रूपियाँ पुगेको छ।
0: नेपालमा जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी निरन्तर बढ़दै गएपछि वर्षेनी राष्ट्रिय प्रसारणमा विद्युत थपिँदै गएको छ। चालू आर्थिक वर्ष 2083-84 पनि जलविद्युत र सौर्य ऊर्जाबाट 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ।
1: भ्रिकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छोड्दैन। यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष 2082-83 बजेटमा काठमाण्डुको भ्रिकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने उल्लेख गरेका थिए। पौडेलले सोही वर्षको नाइमा नेपाल मोबिलिटी एक्सपो 2025 उद्घाटनका क्रममा 3 वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिबद्ध जनाउँदै अटो व्यवसायीलाई आश्वस्त पारेका थिए। तर अहिलेसम्म यसको निर्माण गर्ने भनेर न बजेट छुट्याइयो न कार्यान्वयन गर्ने गरिने काम अगाडि बढ़ाइयो।
0: नेपाल वायुसेवा निगमको संचालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारको श्रृंखला शुरू भएको छ। निगमको सुशासन व्यावसायिकता र सेवा प्रवाहमा सुधार हुन थालेको विभिन्न तथ्यहरूले देखाएका छन्। निगममा खुल्ला प्रतिस्पर्धाबाट 5 जना र मन्त्रालयगत प्रतिनिधि 2 जना गरी 7 जनाको संचालक समिति गत जेठ 5 गते गठन गरिएको थियो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले स्थानीयवासीलाई जलविद्युतको शेयर अंकित मूल्यमै उपलब्ध गराउन आग्रह गरेको छ। हाल केही जलविद्युत आयोजनाहरूको साधारण शेयर आईपीओ निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएको छ। कतिपय प्रवर्धक कम्पनीले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियर मूल्यमा शेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानकर्षण भएको पानले जनाएको छ।
0: अब शेयर बजार गत साताको कारोबारमा धितोपत्र दोस्रो बजार मापक धेरै सूचकहरू घटेका छन्। नेप्से परिसूचक 1.79% घटेर फेरि 2700 बिन्दु तल झरेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2734.60 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2685.54 बिन्दुमा बन्द भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। साउदी अरब, रूस र ओपेक प्लसका पाँच अन्य प्रमुख सदस्यले पश्चिम एसियाको युद्धले सृजना गरेको अवरोधबीच सेप्टेम्बरदेखि तेल उत्पादन बढ़ाउने सहमति जनाएका छन्। सात सहभागी देशहरूले प्रतिदिन 188,000 ब्यारेलको उत्पादन समायोजन लागू गर्ने निर्णय गरेका छन्। उनीहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ।
3: अब खेल र खेलाड़ीका खबर। नेपालको खेलकूद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित खेलकूद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै बियोण्ड मेडल प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री नाम दिएको उक्त प्रदर्शनी तीन दिनसम्म हुने भएको जानकारी दिइएको हो।
2: अब विचार तथा दृष्टिकोण। द्वन्द बढ़ाउने डिजिटल झिल्को शीर्षकमा पशुपति रायको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतन्त्रको भविष्य केवल निष्पक्ष निर्वाचनबाट सुरक्षित हुँदैन, नागरिकले विश्वास गर्ने सूचना कति विश्वसनीय छ भन्ने विषयले पनि त्यसलाई निर्धारण गर्छ। जब अफवाह तथ्यभन्दा छिटो फैलिन्छ, भावनाले प्रमाणलाई विस्थापित गर्छ र एल्गोरिदमले ध्रुवीकरणलाई बढ़ावा दिन्छ, तब सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यमबाट सामूहिक हिंसाको शक्तिशाली प्रवेगमा रूपान्तरण हुन सक्छ। त्यसैले आजको सबैभन्दा ठूलो चुनौती प्रविधिसँग लड्नु होइन, प्रविधिलाई जिम्मेवार, पारदर्शी र लोकतान्त्रिक मूल्य अनुकूल बनाउनु हो, किनकि दंगाको पहिलो ढुंगा सड़कमा फालिनु अघि धेरै पटक त्यसको झिल्को मोबाइलको स्क्रीनमै सल्किसकेको हुन्छ।
3: ज्येष्ठ नागरिकका समस्या शीर्षकमा कृष्णमणि पराजुलीको विचार गोर्खापत्रमा छापिएको छ। ज्येष्ठ नागरिक समाज र राष्ट्रका अमूल्य निधि हुन्, उनीहरूलाई राज्य, समाज, परिवार र व्यक्तिले समेत हेर्ने दृष्टिकोणमा कमी कमजोरी देखिएका छन्। जीवनको पूर्वार्धमा 10 नंगरा खियाएर सबैलाई योगदान दिएको व्यक्ति जीवनको उत्तरार्धमा आइपुग्दा आर्थिक, सामाजिक र मनोवैज्ञानिक समस्यासँग जुझ्नु पर्दा निश्चय नै उनीहरूलाई दुःख लाग्नु स्वाभाविक नै हुन्छ। घरका सन्तान वैदेशिक रोजगार र शहरमा बस्ने प्रणालीको विकासले गर्दा घर कुर्ने र रेखदेख गर्ने कामको जिम्मा पनि ज्येष्ठ नागरिकमै पर्न गएको छ। आफ्नै शरीरले दुःख दिइरहेकोमा हुर्किएका र पढ़े लेखेका सन्तान सबैले छाडेर जाँदा यिनै ज्येष्ठ नागरिकमाथि बोझ थपिएको छ।
2: जनमतको कदर भएन कि सरकार शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। सरकारले आजसम्म कुनै देशका कूटनीतिज्ञ नियुक्त गर्न सकेको छैन। अन्यत्र जहाँ जसलाई नियुक्त गरेको छ ती हरेक क्षेत्रमा विवादित व्यक्ति नै नियुक्त भएको समाचार बाहिर आउन थालेका छन्। प्रतिस्पर्धाबाट छानिएका व्यक्ति सबै असल हुन्छन् भन्ने होइन, खराब नियत भएका व्यक्ति पनि प्रतिस्पर्धामा भाग लिने गरेका हुन्छन्। हिजो सरकारमा नहुँदा जे भनियो, जसरी सराब्दै हिँडियो, त्यो अवस्था सत्तामा रहँदा हुँदा रहनेछ भन्ने तथ्य वर्तमान सरकारले बुझिसक्यो होला। केही बुझ्न बाँकी भए बुझ्दै जानेछ। गएको निर्वाचनमा जनताले वर्तमान सत्तासीन पार्टीलाई मत दिएका होइनन्, मत घोप्ट्याएका थिए। पाएको मतलाई यथावत राख्यो त वर्तमान सरकारले सक्दैन भन्ने तथ्य बाहिर आउन थालिसक्यो।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: यति बेला बिहानको छ बज्यो।
1: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल साउन 18 गते सोमबार, सन् 2026 अगस्त 3 तारीक, असार कृष्ण पक्षको पञ्चमी तिथि।
3: काया कैरन का साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्रको शान किसान
4: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
1: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: महंगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा, देशैभर ग्यासको अभाव, पेट्रोल डिजल र मट्टीतेलको भाव बढ्यो।
1: अशान्त बनेको कोशी र मधेस प्रदेशको जनजीवन सामान्य लयमा फर्कदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो।
2: पार्टी विभाजनको डीलमा पुगेपछि कांग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा, सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल।
1: ग्रीसमा डडेलो निभाउन प्रयोग भएका दुईवटा हेलिकप्टर ठोकिए, दुईजनाको ज्यान गयो, अरू दुईजनाको जीवितै उद्धार।
2: र अमेरिकालाई हराउँदै भलिबल नेशन्स लीगको उपाधि पोल्याण्डले जित्यो।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा परेका छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ। हिजो मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढ़ाएको छ। तरकारीको मूल्य पनि आकाशिएको छ। दशैं तिहार नजिकिँदै गर्दा त्यसै पनि मूल्य वृद्धि हुने प्रवृत्ति रहे पनि अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायले मूल्य बढ़ाइरहेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाकली बढ़ेको उपभोक्ता कर्मीको गुनासो छ। 3 महिनामा चामलको मूल्य बोरामै 400 रूपियाँसम्म बढ़ेको छ। 2 महिनामा चिनी किलोको 20 रूपियाँ महँगिएको छ। तेल प्रति लिटर 300 र अण्डा प्रति क्रेट 600 रूपियाँ पुगेको छ। व्यवसायी उद्योगीले विभिन्न कारण बताए पनि चामल, दाल, तरकारी, फलफूल, खसीको मासु, कुखुराको मासु, अण्डा लगायत दैनिक उपभोक्ता वस्तुको मूल्य निरन्तर बढ़नुपर्ने ठोस आधार नरहेको उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सिन्हा बताउनुहुन्छ। अन्तर्राष्ट्रिय स्तरमा आपूर्ति श्रृंखला सहज छ। पश्चिम एसियाको तनाव पनि पहिले जस्तो चर्को नरहेकाले मूल्य बढ़नुपर्ने कुनै ठोस आधार देखिँदैन, उहाँले भन्नुभयो। मूल्य वृद्धिको गुनासो बढ़ेपछि असार 2 मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले तेल, चामलदेखि तरकारीसम्मका अत्यावश्यक उपभोग्य वस्तुको बिक्री वितरण सहज बनाएर बजार भाउ घटाउन निर्देशन दिनुभएको थियो, तर उहाँको निर्देशन पालना भएन। उद्योगीहरू भने बजार मूल्य घटाउन सरकारले सहुलियत दिनुपर्ने बताउँछन्। कान्तिपुरमा खबर छ।
6: यसैबीच देशभर ग्यासको अभाव भएको छ। आधा सिलिण्डर ग्यास दिइरहेको नेपाल आयल निगमले आपूर्ति नै नबढ़ाई भरि सिलिण्डर बेच्न थालेपछि देशभर ग्यास अभाव देखिएको हो। सामान्य अवस्थामा मासिक 48,000 टनसम्म खपत हुने ग्यास अहिले 60,000 टन माग भइरहेको छ। ग्यास अभावमा उपभोक्ताले बेहोरिरहेको हैरानी। हिजो काठमाण्डुको टेकु र बालाजुमा रित्ता सिलिण्डर बोकेर दिनभर लाइन बसेकाहरूको दृश्यले नै प्रष्ट पार्छ। घर नजिकै मात्र नभए जाने बुझे जति ठाउँको डिलरमा धाउँदा पनि ग्यास नपाएकाहरू आयल निगमले टेकुको पुरानो कार्यालयबाट र नेपाल ग्यासले बालाजुको उद्योग परिसरबाट वितरण गरिरहेको छ भन्ने सुनेपछि त्यतै पुगेका थिए। निगमले टेकुबाट नेपाल, श्रीराम, सुगम, एभरेस्ट र एचपी कम्पनीको ग्यास बिक्री गरेको थियो, तर बिहानदेखि लाइन बसेका उपभोक्ताले दिउँसो अबेर 3 बजेसम्म पनि ग्यास नपाएको गुनासो गरेका थिए। यसैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको भाव बढ़ेको हो। पेट्रोलमा प्रति लिटर 3 रूपैयाँ, डिजल र मट्टीतेलमा 5 रूपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ 20 रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर 131 भाव बढ़ेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलको भाव काठमाण्डौ, पोखरा र दिपायलमा लिटरको 200 रूपैयाँ पुगेको छ। त्यस्तै सुर्खेत र दाङमा 199 रूपैयाँ तथा चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, धनगढ़ी र वीरगंजमा 197 रूपैयाँ 50 पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाव भने यसअघि जस्तै भरि सिलिण्डरको 2060 रूपैयाँ नै कायम भएको छ।
5: सुनसरीको देवानगंज तीन कप्तानगंजमा भएको घटनापछि अशान्त बनेको कोशी र मधेश प्रदेश विस्तारै लयमा फर्कदैछन्। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्लाका स्थानीय समुदायले सद्भाव कायम गर्न गरिएका सर्वपक्षीय संवाद, र्याली र सुरक्षा व्यवस्थाले तनाव कम हुँदै गएको हो। एक हप्तासम्म अशान्त बनेको तराई मधेशका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुकी 7 बजेदेखि हटाइएको छ। सुरक्षा व्यवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुर धाम उपमहानगरपालिका लगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटाइएको छ। यसै गरी प्रशासनको निर्णयसँगै जनकपुर धाम क्षेत्रमा यातायात, व्यापार तथा अरू सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ। सप्तरीमा गएको बिहिबार रातिदेखि लगाइएको कर्फ्यू हिजो दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाएको छ। बोधे, वर्षाइन र राजविरा क्षेत्रमा लगाइएको कर्फ्यू हटाएर त्यस क्षेत्रमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा लगाइएको हो। सुनसरीको देवानगंज, भोकराहा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा आज बिहान 10 बजेसम्मका लागि निषेधाज्ञा लगाइएको छ। स्थिति सामान्य हुन थालेकाले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन्।
6: अलग्गै पार्टी बनाउने तयारी स्वरूप संस्थापन इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय भएको छ। इतर पक्षले साउन 29 भेला आह्वान गरेको 5 दिन अगावै संस्थापन पक्षले साउन 24 केन्द्रीय कार्य समिति बैठक बोलाएको छ। एक हप्ताको बीचमा कांग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम निकै अर्थपूर्ण छन्। पार्टी औपचारिक विभाजनको डीलमा पुगेपछि कांग्रेसका युवा नेताहरूले देश र कांग्रेस जोड्ने अभियानको घोषणा गरेका छन्। आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रंजित कर्ण, पूर्व केन्द्रीय सदस्य नयन सिंह महर, तनहुँको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठी लगायतले अभियानको घोषणा गर्नुभएको हो। पार्टी एकताका लागि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि दबाव बढ़ाएका छन्। चिरीबाबु महर्जन, भीमप्रसाद ढुंगाना, उपेन्द्र कार्की सहितका जनप्रतिनिधिले संयुक्त राष्ट्रिय दबाव अभियान सञ्चालन गरिरहेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैगरी अर्को राजनैतिक खबरमा गण्डकी र मधेश बाहेकका प्रदेशमा तत्काल सरकार हेरफेर गर्न एमाले र नेकपा बीच सहमति भएको एक हप्ता बित्दा कर्णाली प्रदेशमा मात्रै नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ। केन्द्रमा सहमति हुनुअघि नै कर्णालीमा तत्कालीन मुख्यमन्त्री यामलाल कण्डेलले राजीनामा दिनुभएको थियो। अन्य प्रदेशमा भने पार्टीभित्रै सहमति जुटाउन नसक्दा र बहुमत पुर्याउने कसरतले नयाँ सरकार गठन भएको छैन। कोशी, बागमती र लुम्बिनीमा एमाले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति छ। कोशीमा एमाले र नेकपाको स्पष्ट बहुमत भए पनि एमालेको तर्फबाट अब कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा विवाद छ। बागमतीमा राप्रपा र हाम्रो नेपाली पार्टीलाई गठबन्धनमा ल्याउन एमाले र नेकपाले कसरत गरिरहेका छन्। सुदूरपश्चिममा एमाले र नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा पर्खिरहेका छन्। गठबन्धनको बहुमत रहेको त्यहाँ नेकपाले सरकारको नेतृत्व गर्ने सहमति छ। लुम्बिनीमा एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई निरन्तरता दिने सहमति भएको छ, तर नेकपालाई समेटेर मन्त्री परिषद पुनर्गठन गरिएको छैन। कान्तिपुर दैनिकले खबर छापेको छ।
5: काया कैरनमा स्तनपान सप्ताह र यसको प्रभावकारिता बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
10: विशेषताहरू ₹2 करोड़ कर्जा सुविधा,
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: It's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunuhos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV! Uhi celebration! Harek generation!
13: Himstar for a complete home!
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले महँगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा देशैभर ग्यासको अभाव, पेट्रोल डिजल र मट्टीतेलको भाव बढ़्यो, अशान्त बनेको कोशी र मध्य प्रदेशको जनजीवन सामान्य लयमा फर्कदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो, पार्टी विभाजनको डिलमा पुगेपछि कांग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा, सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। देशका मध्य र पूर्वी क्षेत्रका धेरै जसो ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। पछिल्लो 3 घण्टाको विवरण अनुसार गण्डकी प्रदेश धेरै ठाउँमा पानी परेको छ। तनहुँमा सबैभन्दा धेरै 52.4 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि धेरै ठाउँमा पानी परिरहेको र थप वर्षा हुने सम्भावना रहेकोले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। आज दिउँसो पनि पहाड़ी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको तराई भागका धेरै ठाउँ तथा मध्य प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। गण्डकी र बागमती प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकोले पहिरोको जोखिम क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै पहाड़ी क्षेत्रको सड़कमा यात्रा गर्दा चनाको रहन र मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ।
5: पश्चिम नवलपरासीको सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो। बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकामा भारतीय पक्षले हिजो त्यो भत्काएको हो। स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले माटोको तटबन्धका विषयमा भारतीय सुरक्षाकर्मी र स्थानीयबीच विवाद भएको बताउनुभयो। पक्षबीच आज छलफल गरेर समस्या समाधान गर्ने उहाँले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
6: जीवनको दिगो शुरूआतका लागि स्तनपान, प्रभावकारी अभ्यासलाई थप सुदृढ़ बनाऊ भन्ने नाराका साथ यो हप्ता स्तनपान सप्ताह मनाइँदैछ। यसपालिको नाराले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध खुवाउन प्राथमिकता दिनुका साथै यसमा महिलालाई सहयोगी वातावरण निर्माण गर्ने र प्रभावकारी अभ्यासलाई प्राथमिकता दिन सबैको संयुक्त पहल आवश्यक रहेकोमा जोड़ दिएको छ। शिशुको पहिलो खोप र अधिकार भनेकै आमाको दूध हो। जन्मेको पहिलो घण्टाभित्र शिशुलाई स्तनपान गराउने र पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासलाई शिशुको स्वस्थ जीवनको आधार मानिन्छ। आमा र बच्चाको स्वास्थ्यका लागि स्तनपानको महत्व के छ भनेर सम्झना महर्जनले पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकारलाई सोध्नु भएको छ।
14: स्तनपानले गर्दाखेरि आमाको स्वास्थ्य र बच्चाको स्वास्थ्यमा धेरै लाभदायक हुन्छ। नवजात शिशुलाई चाहिँ एक घण्टाभित्र हामीले चाहिँ स्तनपान गर्न सक्यौं भने उहाँको स्वास्थ्यमा धेरै राम्रो हुन्छ। र अर्को कुरा चाहिँ छ महिनासम्म चाहिँ हामीले आमाको दूध मात्र दियौं भने पनि बच्चाको स्वास्थ्य राम्रो हुन्छ। त्यसको साथ चाहिँ बच्चालाई चाहिँ आमाले चाहिँ स्तनपान चाहिँ दुई वर्षसम्म कन्टिन्यू, छ महिनापछि चाहिँ एक्स्ट्रा चाहिँ हाम्रो अर्को पोषणयुक्त खानाको साथसाथै आमाको स्तनपान गरायो भने चाहिँ बच्चाको स्वास्थ्य राम्रो हुन्छ।
15: विशेष गरेर यो सप्ताहमा जुन नारा तय गरिएको छ नि, यो नारा यसपालिको नाराले दिन खोजेको सन्देश चाहिँ के हो?
14: यसपालिको नारा रहेको छ, दिगो जीवनको स्वास्थ्य सुरुवात, प्रभावकारी स्तनपानको लागि सबैको साथ। यो स्वास्थ्य दिगो जीवनको स्वास्थ्य सुरुवातमा चाहिँ हामीले प्रभावकारी बनाउनको लागि चाहिँ स्तनपानको लागि सबैको साथ चाहिन्छ, होइन आमाको मात्र जिम्मेवारी होइन। यसको लागि चाहिँ हामीले परिवार भयो, श्रीमान होइन, सासु ससुरा, अनि समाज अनि सरकारको पनि त्यति नै दायित्व हुन्छ।
15: नेपालमा स्तनपान गराउने आमाहरूको संख्या चाहिँ बढेको देखाएको छ यसपालि, होइन यो सुधार भएको कारण चाहिँ केलाई दिनुहुन्छ?
14: अब यो सुधार भएको कारण चाहिँ यसमा चाहिँ एकजना मात्र जिम्मेवारी हुँदैन, अब आमा भयो, परिवार भयो, समाज समुदाय भयो, अनि सरकार, सबैको चाहिँ ठूलो भूमिका छ भन्छु म चाहिँ। किनभने अब पहिला चाहिँ 45 दिन थियो सुत्केर बिदा, त्यसबाट 60 दिन भयो, अलिक 98-90 दिन छ होइन, त्यसको साथसाथै बेटलुई बिदा पनि बस्न पाउँछ। त्यसपछि चाहिँ उहाँहरूले चाहिँ स्तनपान गराउनु पाए नि त, हाम्रो सरकारले चाहिँ सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुनै पर्छ भनेर चाहिँ भन्नुभएको छ, सबै ठाउँमा स्तनपान कक्ष पनि बनाइरहेको छ। शिक्षाले गर्दाखेरि चाहिँ अब परिवारहरू पनि ए आमालाई चाहिँ सहयोग गर्नुपर्छ भनेर अहिलेको चाहिँ श्रीमान अनि सासु ससुरा पनि पहिला भन्दा चाहिँ धेरै सहयोगी चाहिँ हुनुहुन्छ, त्यही भएर चाहिँ मलाई यो बढेको जस्तो लाग्छ।
15: स्थानीय सरकारले चाहिँ कस्तो खालको वातावरणहरू निर्माण गर्न सक्छ, जस्तो यो यो शिशु स्याहार केन्द्र स्थापना गर्नको लागि के सहयोग गर्न सक्छ?
14: अहिले जस्तै हरेक कार्यस्थलमा स्तनपान कक्ष हुनुपर्छ भन्ने नीति, जस्तै हरेक कार्यस्थलमा चाहिँ यो बाल हेरचाह केन्द्र हुनुपर्छ होइन, ठाउँ ठाउँमा अब टोल टोलमा पनि चाहिँ अब स्तनपान कक्ष चाहिँ राख्नै पर्छ भनेर नीति ल्यायो भने चाहिँ यसले पनि धेरै हेल्प गर्छ जस्तो लाग्छ।
15: परिवारलाई महिलालाई नै सुझाव दिनुपर्दा के सुझाव दिनुहुन्छ?
14: स्तनपान अमृत समान हो होइन, स्तनपान भनेकै पहिलो खोप हो बच्चाको, बच्चाको अधिकार पनि हो, पोषणयुक्त खाना पनि हो, त्यही भएर हामीले स्तनपान गराउनै पर्छ। त्यसको लागि परिवारको सहयोग पनि चाहिन्छ होइन, समुदायको सहयोग पनि चाहिन्छ, सरकारको सहयोग पनि चाहिन्छ। छ महिनासम्म आमाको दूध मात्र खुवाउँ, पानी पनि चाहिँदैन, पानी पनि त्यसैमा प्रशस्त हुन्छ, त्यो चाहिँ हामीले सबैलाई जानकारी दिउँ। दुई वर्ष या दुई वर्ष बढीसम्म पनि दूध खुवाउँ, दुई वर्ष अगाडि चाहिँ बच्चालाई चाहिँ छुटाउने काम चाहिँ नगरौं।
5: पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकार संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
17: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
16: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
18: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
17: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
18: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
17: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
18: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पश्चिम नेपालको आर्थिक र राजनैतिक केन्द्र मानिने नेपालगंज देशैभरि सद्भाव र एकताको शहरका रूपमा परिचित छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ गए पनि नेपालगंजलाई सबैले सद्भावको शहरका रूपमा चिन्छन् र मान्छन्। मधेसी, मुस्लिम र पहाड़ी बसोबास गर्ने यो शहर त्यसै सद्भावको शहर बनेको होइन। यसलाई यो उपाधि दिलाउन सरकारको सुरक्षा निकाय, विभिन्न धर्म सम्प्रदायका स्थानीय सहित यहाँका धर्मगुरूहरूको मुख्य भूमिका रहेको छ। यो सद्भावपूर्ण अवस्था निर्माण हुनुमा अग्रणी भूमिकामा हुनुहुन्छ हिन्दू धर्मका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मका धार्मिक गुरू मौलाना अब्दुल जब्बार मंजरी। योगी पश्चिम नेपालकै प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरका मूल महन्त हुनुहुन्छ भने मंजरी मुस्लिम समुदायका मुख्य धर्मगुरू हुनुहुन्छ। योगी र मंजरीको दोस्ती सम्बन्ध अति घनिष्ठ मात्र होइन, निकै आत्मीय र प्रेमपूर्ण छ। दुवैजना सँगै घुम्नुहुन्छ, सँगै पान खान बजार जानुहुन्छ भने एउटै मोटरसाइकलमा बसेर शहरका विभिन्न ठाउँ पुग्नुहुन्छ। उहाँहरू भन्नुहुन्छ, पछिल्लो समयमा सुनसरी र सिराहामा भएको दुःखद घटनाले निकै दुखी र चिन्तित बनायो। 2063 सालमा त्यहाँ तनाव फैलाउन खोजिदा सद्भावका लागि महन्त र मौलाना सँगै उभिनु भएको थियो। त्यही समयमा उहाँहरूले अन्य धर्मका गुरूलाई पनि समेटेर धार्मिक सद्भाव सञ्जालै गठन गरेर सद्भाव र एकताका लागि सांगठनिक रूपमा काम गर्नुभएको थियो। त्यस यता यो सञ्जालले निरन्तर सद्भाव र एकताका लागि काम गर्दै आएको छ। धार्मिक सद्भावको नमूना सँगसँगै महन्त र मौलाना शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। ग्रीसमा डडेलो निभाउन प्रयोग भएका दुईवटा हेलिकप्टर आकाशमै ठोकिएका छन्। यो घटनामा दुई चालक दलका सदस्यको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक डेनिस पायलट र एक ग्रीक अग्नि सेवाका सम्पर्क अधिकारी छन्। दोस्रो हेलिकप्टरमा रहेका एक बेलायती पायलट र अर्का ग्रीक संयोजकको जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ। ग्रीसको राजधानी एथेन्सबाट झण्डै 65 किलोमिटर पश्चिममा भएको घटनाको भिडियोमा दुईवटा हेलिकप्टर ठोकिएको देखिन्छ। एउटा हेलिकप्टर खोल्सामा दुर्घटनाग्रस्त हुँदा अर्को विमानले आपतकाल अवतरण गरेको छ। अरू विवरण आउन बाँकी छ। डडेलोका कारण ग्रीसमा 100 भन्दा धेरै घरमा क्षति भएको छ। विभिन्न क्षेत्रबाट बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। ग्रीस, फ्रान्स, स्पेन लगायतका देश अहिले डडेलोसँग जुधिरहेका छन्।
2: अब खेल खबर। साबिक विजेता पोल्याण्डले भलिबल नेशन्स लीग भीएनएल 2026 को उपाधि जितेको छ। चीनको निङ्बोमा भएको फाइनलमा अमेरिकालाई 3-2 हराउँदै पोल्याण्डले उपाधि जितेको हो। पोल्याण्ड 2-1 पछि परेको अवस्थामा अन्तिम दुई सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो। पोल्याण्डले सन् 2023 घरेलु मैदानमै भएको पाँचौं संस्करणको भीएनएलमा अमेरिकालाई फाइनलमा हराएर पहिलो पटक उपाधि जितेको थियो भने गएको वर्ष चीनमै भएको सातौं संस्करणमा इटालीलाई हराएर दोस्रो पटक च्याम्पियन बनेको थियो। सन् 2019 शुरू भएको भीएनएलमा पोल्याण्डले तेस्रो पटक उपाधि जित्न सफल भएको छ। अमेरिका अहिलेसम्म 4 पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसुम जोड्ने सड़क र बेनी दरबाङ सड़कमा प्रशासनले रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले आज बेलुकी 7 बजेदेखि भोलि मंगलबार बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो। यसअघि हिजो बेलुकीदेखि आज बिहान 5 बजेसम्म पनि यो सड़कमा प्रशासनले गाड़ी चलाउन रोकेको थियो।
2: तराई मधेस द्रुत मार्ग अन्तर्गत ललितपुरको खोकना क्षेत्रमा देखिएका विवाद छल्न बागमती नदीमा भाइडक्ट अर्थात अग्ला र लामा पुल जस्तै देखिने संरचना बनाएर चोभारलाई प्रस्थान बिन्दु बनाउने प्रस्ताव प्राविधिक र लचिलो विकल्प हुन सक्ने देखिएको छ। यो विकल्प कार्यान्वयनले खोकना क्षेत्रमा जग्गा अधिकरण, मुआवजा र सांस्कृतिक सम्पदा संरक्षणलाई लिएर उत्पन्न विवादबाट अलग राखेर द्रुत मार्ग निर्माण गर्न सकिनेछ। द्रुत मार्गमा विकल्प भाइडक्ट शीर्षकको खबर गोर्खापत्रले छापेको छ।
1: वैज्ञानिकहरूले मानव शरीरमा नयाँ डीएनए फेला पारेका छन् जसको कुनै पनि अवशेष अहिलेसम्म पहिचान भएको छैन। यो अध्ययन अहिले सीमित संख्यामा मात्रै गरिएको खबर कान्तिपुरले लेखेको छ।
2: संघीय संसदमा 9 विधेयक दर्ता भएका छन्। प्रतिनिधि सभामा 7 र राष्ट्रिय सभामा 2 विधेयक दर्ता भएको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रतिनिधि सभामा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक लगायत दर्ता भएका हुन्।
1: पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्तावमा मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। नागरिक दैनिकमा खबर छ।
2: अस्पतालहरूले शोषण र विभेदपूर्ण व्यवहार गरेको भन्दै नर्सहरू आन्दोलनमा छन्। 15 बुधे पेशागत मागसहित नर्स ज्योति राणाभार 4 दिनदेखि आमरण अनशनमा हुनुहुन्छ। उहाँको मागमा नेपाल नर्सिङ संघ तथा निजी र सरकारी अस्पतालमा कार्यरत नर्सहरूले ऐक्यबद्धता जनाए खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: र रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि दक्षिण कोरियाको भाषा परीक्षामा 55,000 भन्दा धेरै आवेदन परेको छ। काया कैरनमा अब पालो उखानको
2: तन सुखी भए मन सुखी।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: महँगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा, देशैभर ग्यासको अभाव, पेट्रोल डिजल र मट्टी तेलको भाव बढ़्यो।
1: अशान्त बनेको कोशी र मधेस प्रदेशको जनजीवन सामान्य लयमा फर्कँदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो।
2: पार्टी विभाजनको डीलमा पुगेपछि कांग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा, सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल।
1: ग्रीष्ममा डडेलो निभाउन प्रयोग भएका 2 हेलिकप्टर ठोकिए, 2 ज्यान गयो, अरू 2 जीविते उद्धार।
2: र अमेरिकालाई हराउँदै भलिबल नेशन्स लीगको उपाधि पोल्याण्डले जित्यो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले बनाउनु भएको कार्टुन लिएका छौं। हिंसा भड्काउन खोज्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ 2 समुदायका मान्छे बीचमा नेपालको राष्ट्रिय झण्डा राखेर रा, आपसमा अंगालो मारिरहेका छन्। नजिकै साम्प्रदायिक जातीय धार्मिक हिंसा भनेर लेखिएको राक्षस आकृतिको डरलाग्दो मान्छे छ, अनि समाज मिलेको देखेपछि समाज भान्न खोज्ने त्यो राक्षस आकृतिको मान्छे भन्दैछ, यो देशमा गरिखान गाह्रो रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाई, ढुकाउनुहोस्। यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
2: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु।
2: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144950 र 98773193।
5: अबै सर्प मार्नु आमा, मार्नु, नत्र टोक्छ यसले।
6: त्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
5: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
6: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ। तर यसको डसाई एकदम खतरनाक हुन्छ।
7: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
8: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध आवाज बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट आज देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना, सावधानी अपनाउन महाशाखाको आग्रह। लुम्बिनी प्रदेशद्वारा विजयनगरका विकास योजनामा 80 लाख बजेट, सड़कदेखि सामाजिक अभियानसम्म प्राथमिकता। संरक्षण अभावमा लोप हुँदै परम्परागत इनार आधुनिक प्रविधिसँगै हराउँदै परम्परा। दागमा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा, तत्काल पर्याप्त परिमाणमा भेनम उपलब्ध गराउन आग्रह। नेपाली भूमि सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायीवाद फत्कायो, स्थानीयसँग विवाद। र ग्रीसमा डढेर निभाउन परेक भएका दुई हेलिकप्टर ठोकियो, दुई जनाको ज्यान गयो, दुई जनाको जीवितै उद्धार।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: अब समाचार विस्तारमा देशका मध्य र पूर्वी क्षेत्रका धेरै जसो ठाउँमा पानी परिरहेको छ। पछिल्लो 3 घण्टाको विवरण अनुसार गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। तनहुँमा सबैभन्दा धेरै 52.4 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि धेरै ठाउँमा पानी परिरहेको र थप वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। आज दिउँसो पनि पहाड़ी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई भागका धेरै ठाउँ तथा मध्य प्रदेश साथै कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। गण्डकी र बागमती प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकोले पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै पहाड़ी क्षेत्रको सड़कमा यात्रा गर्दा पनि चनाखो रहन र मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि विजयनगर गाउँपालिकामा सञ्चालन हुने विभिन्न विकास, सामाजिक, कृषि तथा स्वास्थ्य क्षेत्रका योजनाका लागि कुल 80 लाख रूपियाँ विनियोजन गरेको छ। प्रदेश सरकारद्वारा विनियोजन गरिएको बजेट अनुसार गाउँपालिकाभित्र विभिन्न पूर्वाधार तथा सामाजिक विकासका योजनाहरू सञ्चालन गरिनेछ। बजेट विवरण अनुसार महादेय वीरेन्द्र चौधरीको घर अगाडि रहेको शिव मन्दिरको सौन्दर्यकरणका लागि 5 लाख, थरौरी वनखेत सीमा बस्ती जाने सड़कमा कल्भर्ट निर्माण तथा सड़क स्तरोन्नतिका लागि 25 लाख, दिपेन्द्र नगर पौवा जाने सड़कको स्तरोन्नतिका लागि 10 लाख, प्रेमनगरमा कवडहल निर्माणका लागि 25 लाख, सामाजिक क्षेत्रमा बाल विवाह न्यूनीकरण सम्बन्धी प्रदेशव्यापी अभियान सञ्चालनका लागि 10 लाख, कृषि क्षेत्र अन्तर्गत गोठ सुधार कार्यक्रमका लागि 5 लाख रूपियाँ बजेट छुट्याइएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि स्थानीय तहहरूलाई वित्तीय हस्तान्तरण मार्फत प्रदेशभर कुल 3,55,52,00,000 रूपियाँ विनियोजन गरेको जनाएको छ। सोही कार्यक्रम अन्तर्गत विजयनगर गाउँपालिकाले पनि विभिन्न विकास तथा सामाजिक रूपान्तरणका योजनाका लागि 80 लाख रूपियाँ प्राप्त गरेको हो। प्रदेश सरकारको यस बजेटले गाउँपालिकामा सड़क पूर्वाधार, धार्मिक स्थल संरक्षण, सामुदायिक भवन निर्माण, सामाजिक सुधार तथा कृषि क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कुनै समय तराई मधेसका बस्तीमा खानेपानीको प्रमुख स्रोतका रूपमा रहेका परम्परागत इनार अहिले संरक्षणको अभावमा क्रमशः लोप हुँदै गएका छन्। आधुनिक खानेपानी आयोजना, ह्याण्डपम्प, बोरिङ तथा धारा विस्तार भएसँगै इनार कुवाको प्रयोग घट्दै जाँदा धेरै पुरिएका छन् भने बाँकी रहेका पनि जीर्ण अवस्थामा पुगेका छन्। गाउँघरमा पहिले दैनिक खानेपानी, नुहाउने, लुगा तथा भाँडाकुँडा धुने लगायत अधिकांश घरयासी काम इनारको पानीबाटै हुने गरेको स्थानीय जयप्रकाश चौहानले बताउनुभयो। उहाँका अनुसार अहिले ती परम्परागत स्रोतको स्थान आधुनिक प्रविधिले लिएपछि नयाँ पुस्ताले इनारको महत्व समेत बिर्सन थालेका छन्। स्थानीय सोहवत यादवका अनुसार इनार केवल खानेपानीको स्रोत मात्र नभई सामाजिक तथा सांस्कृतिक जीवनसँग पनि जोड़िएको बताउनुभयो। विवाह व्रतबन्ध, छठ, जितिया, नागपञ्चमी तथा अन्य शुभ अवसरमा इनारको पूजा गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो। विवाह अघि दुलही वा दुलहाले इनार पूजा गर्ने तथा कुवाको पानी शुभ कार्यमा प्रयोग गर्ने चलन तराई मधेसमा लामो समयसम्म प्रचलित रहेको उहाँको भनाइ छ।
3: जैसे पहिले नल नाही रहा, कुवा रहा, तब सब पानी पिया जात रहा कुवा में। अब कुवा पानी पिया जा, बियाह लड़कन का शादी हुआ रहा तो उनका रात घूमत रहे, कोनो कथा वार्ता भाय भागवत भाय तो कहीं जाओ कुआ पर कर डूब ले आओ। अब यह कुल हुआ शुभ कार हुआ कुआ, नायन माता हुआ।
4: हाँ, कुआ ऐसा पुनीत चीज रहा कि कुआ के पानी से पूजा होत रहा, कुआ के पानी से भात बनत रहा, कुआ के पानी से जो है तो कथा भागवत में लागत रहा, और फिर ब्याह शादी में कुआ पर राख घूमत रहे। कुआ बहुत पुनीत चीज हुआ। कुआ तो अक्सर कहीं के पाटक नहीं चाहे, मुनेक नहीं चाहे, कुआ बहुत धर्मस्थिया चीज हो।
2: संस्कृत का जानकार पशुपति मणि त्रिपाठीले इनार कुवा नेपाली समाजको जल संस्कृतिको महत्वपूर्ण सम्पदा भएको बताउनुभयो। उहाँका अनुसार पानीलाई जीवन र पवित्रताको प्रतीक मान्ने वैदिक परम्परा अनुसार इनार कुवा पोखरी तथा नदीको संरक्षणलाई धार्मिक कर्तव्यका रूपमा लिइन्थ्यो। शुभ कार्य अघि जल पूजा गर्ने तथा इनार कुवाको सम्मान गर्ने चलनले प्रकृति प्रतिको श्रद्धा र जल संरक्षणको सन्देश दिने गरेको उहाँको भनाइ छ। विशेष गरी तराई मधेसका अधिकांश गाउँमा अझै केही पुराना इनार कुवा देखिए पनि संरक्षण र मर्मतको अभावमा ती जोखिमपूर्ण बन्दै गएका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी रूपन्देहीका आजीवन सदस्य कृष्ण चौहानले विज्ञानले अहिलेसम्म रगतको विकल्प विकास गर्न नसकेकाले नियमित रक्तदान नै बिरामीको जीवन बचाउने सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनु भएको छ। उहाँले 17 वर्ष पूरा भई 65 वर्षसम्मका स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न सक्ने उल्लेख गर्दै रक्तदानका लागि कम्तीमा 45 केजी तौल हुनुपर्ने, एन्टीबायोटिक औषधि सेवन नगरेको हुनुपर्ने तथा शरीरमा हिमोग्लोबिनको मात्रा 12.5 ग्राम प्रति डेसिलिटर भन्दा बढ़ी हुनुपर्ने मापदण्ड रहेको जानकारी दिनुभयो।
5: एउटा 17 वर्ष पूरा भइसकेको व्यक्ति 65 वर्षसम्मको त्यो व्यक्तिले आफ्नो जीवनमा 48 वर्षसम्म निरन्तर रक्तदान गर्न सक्छ। यसमा केही मापदण्डहरू छ, जस्तै उसको तौल 45 केजीभन्दा माथि हुनु पर्यो, कुनै पनि एन्टिबायोटिक औषधि सेवन नगरेको हुनु पर्यो, र उसको शरीरमा उसलाई चाहिने हेमोग्लोबिनको मात्रा 12.5 भन्दा अतिरिक्त हुनु पर्यो।
2: चौहानले विगतमा अस्पतालको संख्या कम हुँदा एउटा ब्लड बैंकले नै रगतको आवश्यकता पूरा गर्ने गरेको भए पनि अस्पतालहरू बढ़दै जाँदा एउटै ब्लड बैंकबाट माग धान्न कठिन बन्दै गएको बताउनुभयो। संस्थागत विकासमा चुनौती देखिएकाले बुटवलमा जुनसुकै समयमा पनि रगत उपलब्ध हुने स्थायी व्यवस्था विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
5: अहिले अस्पताल हामी रोज्न पाछौ, डाक्टर रोज्न पाछौ, सर्थक रोज्न पाछौ, तर ब्लडको लागि एउटा मात्रै ठाउँमा हामी निर्भर रह्यौं। त्यहाँको ब्लड ब्याङ्कको त्यो स्तर उन्नति हुन नसकेको, त्यहाँ त्यो एउटा इच्छा शक्ति नभएको जस्तो हामीले भान पाएर है। अब यो रक्तदाताहरूकै ब्लड ब्याङ्क खोल्यौँ भने त पक्कै पनि त्यहाँ रक्तदाताहरूको धेरैभन्दा धेरै सक्रिय
2: चुनौती देखिएकाले बुटवलमा जुनसुकै समयमा पनि रगत उपलब्ध हुने स्थायी व्यवस्था विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
5: अहिले अस्पताल हामी रोज्न पाछौ, डाक्टर रोज्न पाछौ, सर्थक रोज्न पाछौ, तर ब्लडको लागि एउटा मात्रै ठाउँमा हामी निर्भर रह्यौं। त्यहाँको ब्लड ब्याङ्क

0: त्यो ब्लड ब्याङ्क कस्तो हुने भन्दाखेरि सधैँ रगत पाइने ब्लड ब्याङ्क हुने भयो। त्यही शक्ति लाएर हामीले अब खुद्दै ब्लड ब्याङ्क स्थापना गर्ने प्रक्रियामा अगाडि बढिसकेका छौँ। अब केही दिनमै त्यसको याद भएको समाचार पनि यहाँले सुन्नुहुनेछ।
1: उहाँले रक्तदान प्रतिको चेतना विद्यालय तहदेखि नै विकास गर्नुपर्नेमा जोड़ दिँदै कक्षा 8 र 9 का पाठ्य पुस्तकमा रक्तदान सम्बन्धी आधारभूत विषयवस्तु समावेश गर्नुपर्ने धारणा राख्नुभयो। साथै स्थानीय सरकारले नेपाल रेडक्रस सामाजिक अभियन्ता तथा सरकारवाला संस्थासँग समन्वय गरी रक्तदान सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औलाउनुभयो।
0: 8-9 को कोर्समा कन्टेन्टमा होइन यो रक्तदान गर्ने उमेर समूह रक्तदान गर्दाखेरि कति युनिट शरीरबाट जान्छ त्यसबाट हुने असरहरू के हुन् त्यो किताबमा कोर्समा त्यो राख्यो भने पक्कै पनि त्यो विद्यार्थी 12 सकिने बित्तिकै 18 वर्ष पुगे पछाडि उसले रक्तदान गर्न सुरुवात गर्छ। यति धेरै संरचना भएको छ, यति धेरै स्थानीय सरकारहरू छ, यो स्थानीय सरकारले पनि कम्तीमा पनि यो क्षेत्रमा काम गर्नलाई स्थानीय रेडक्रसको माध्यमबाट हुन्छ कि अभियन्ताको माध्यमबाट हुन्छ कि रगतको लागि हामी सबै स्वस्थ व्यक्तिले दिन सकिन्छ दिन मिल्छ भन्ने खालको जागरण अभियान चाहिँ गर्नै पर्छ।
1: चौहानका अनुसार नेपालमा वार्षिक करिब 3 लाखदेखि 3.5 लाख युनिट रगत संकलन भई भारत निर्यात हुने गरेको छ। तर धेरै नागरिकमा रक्तदान बारे पर्याप्त जानकारी नहुँदा रक्तदान गर्न हिचकिचाउने प्रवृत्ति अझै कायम रहेको उहाँको भनाई छ। नागरिकलाई रक्तदान बारे सचेत बनाउन सके देशभित्रै आवश्यक पर्ने रगत सहज रूपमा संकलन गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो। उहाँले रक्तदानलाई मानवीय सेवाको सर्वोत्तम कार्य भएको बताउँदै योग्य नागरिकलाई नियमित रूपमा रक्तदान गरी जीवन बचाउने अभियानमा सहभागी हुन आग्रह गर्नुभयो। सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा सरकारी सर्भरमा बारम्बार समस्या देखिएपछि सेवाग्राहीलाई अनावश्यक शास्ति नहोस् भन्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका 8 र 9 वडा कार्यालयले सार्वजनिक बिदाको दिन समेत सेवा सञ्चालन गरेको छ। वडा कार्यालयले शनिबार र आइतबार बिहान 7 बजेदेखि कार्यालय सञ्चालन गर्दै सामाजिक सुरक्षा भत्ता नवीकरणको कार्यलाई तीव्रता दिएको हो। अन्य सरकारी कार्यालयहरू सार्वजनिक बिदाका कारण बन्द रहने र बिदाको दिन सर्भर तुलनात्मक रूपमा सहज रूपमा सञ्चालन हुने अनुमानका आधारमा सेवाग्राहीको हितलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ। वडा नम्बर 8 का वडा सदस्य शैलेन्द्र बेलवासी तथा वडा नम्बर 9 का अध्यक्ष कमल पौडेलले सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा सर्भरमा पटक पटक समस्या आउने गरेको र त्यसका कारण सेवाग्राहीले लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएकाले विदाको दिन समेत कार्यालय सञ्चालन गरिएको जानकारी दिनुभयो। यसबाट सेवाग्राहीको समय खर्च र झन्झट कम हुनुका साथै वडा कार्यालय प्रतिको विश्वास समेत बढ़ेको छ। वडा कार्यालयको यस पहलबाट स्थानीयवासीले सहज रूपमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पाएका छन्। सेवाग्राहीहरूले सार्वजनिक बिदाको दिन पनि सेवा उपलब्ध गराएकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सेवामुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। नगरपालिकाको यो पहललाई स्थानीय तहमा नागरिक मैत्री सेवा प्रवाहको उदाहरणका रूपमा हेरिएको छ। दाङ जिल्लामा एन्टी स्नेक भेनमको अभाव भएपछि सर्पदंशका बिरामीको उपचार प्रभावित भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लमही अस्पताल गढवा स्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौटात सकिन लागेको अवस्थामा पुगेपछि उपचारमा समस्या देखिएको हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल 2 जना सर्पदंशका बिरामी उपचाररत रहेका छन् तर आवश्यक एन्टी स्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाई भएको उहाँले जानकारी दिनुभयो। प्रतिष्ठानमा रहेको भेनम सकिएकोले राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि माग गरिएको उहाँले जानकारी दिनुभयो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि भेनमको मौजात अत्यन्त न्यून रहेको छ। अस्पताल स्रोतका अनुसार अहिले रहेको भेनमबाट बढ़ीमा 1 वा 2 जना बिरामीको मात्रै उपचार गर्न सकिने अवस्था रहेको छ। प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि प्राप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। वर्षायामसँगै सर्पदंश

घटना बढ़न थालेका बेला एन्टी स्नेक फेनम अभाव भएपछि स्वास्थ्य कर्मी र बिरामी दुवै चिन्तित बनेका छन्। स्वास्थ्य संस्थाले तत्काल पर्याप्त परिमाणमा फेनम उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। कपिलवस्तुको चन्द्रौटामा ट्राफिक सचेतना तथा सड़क सुरक्षा अभिमुखीकरण कार्यक्रम भएको छ। शिवराज नगरपालिकाको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा शैक्षिक संस्थाका बस चालक तथा सह चालकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिल

0: साथै एसएसपी दुई देशको सीमा मानिएको सिमलको रूख भन्दा 300 मिटर नेपालतर्फ प्रवेश गरी बाँध भत्काएको बताउनुभयो। स्थानीयले रोक्ने प्रयास गरे पनि हतियारसहित आएकाले रोक्न नसकिएको तर विवाद भएको उहाँले जानकारी दिनुभयो। यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माणको काम रोक्न दवाब दिएपछि रोकिएको थियो। सुस्ता नेपाल भारत बीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ। भारतीय पक्षले बाँध भत्काएपछि अप्रिय घटना हुन नदिन नेपालको सशस्त्र प्रहरी बल पनि घटनास्थल पुगेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटिटेल र हवाई इन्धनको भाव बढ़ेको हो। पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजेल र मटिटेलमा 5 रूपियाँ तथा हवाई इन्धन आन्तरिकतर्फ 20 रूपियाँ, अन्तर्राष्ट्रियतर्फ प्रति किलोमिटर अमेरिकी डलर 131 भाव बढ़ेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मटिटेलको भाव काठमाण्डौ पोखरा र दिपायलमा लिटरको 200 रूपियाँ पुगेको छ। यस्तै सुरक्षेत्र दाङमा 199 रूपियाँ तथा चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाव भने यसअघि जस्तै भरि सिलिण्डरको 2060 रूपियाँ नै कायम रहेको छ। अब विदेशको खबर। ग्रीसमा डढेलो निभाउन प्रयोग भएका दुई हेलिकप्टर आकाशमै ठोकिएका छन्। यो घटनामा दुई चालक दलका सदस्यको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक डेनिस पाइलट र एक ग्रीक अग्नि सेवाका सम्पर्क अधिकारी रहेका छन्। दोस्रो हेलिकप्टरमा रहेका एक बेलायती पाइलट र अर्का ग्रीक संयोजकको जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ। ग्रीसको राजधानी एथेन्सबाट झण्डै 65 किलोमिटर पश्चिममा भएको घटनाको भिडियोमा दुईवटा हेलिकप्टर ठोकिएको देखिन्छ। एउटा हेलिकप्टर खोल्सामा दुर्घटनाग्रस्त हुँदा अर्को विमानले आपतकालीन अवतरण गरेको छ। अरू विवरण आउन बाँकी नै रहेको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। आज देशका धेरै ठाउँमा मेघ गर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना, सावधानी अपनाउन महाशाखाको आग्रह। लुम्बिनी प्रदेशद्वारा विजयनगरका विकास योजनामा 80 लाख बजेट, सड़कदेखि सामाजिक अभियानसम्म प्राथमिकता। संरक्षण अभावमा लोप हुँदै परम्परागत इनार, आधुनिक प्रविधिसँगै हराउँदै परम्परा। दाङमा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा, तत्काल पर्याप्त परिमाणमा भेनम उपलब्ध गराउन आग्रह। नेपाली भूमि सुस्ताभित्र पसेर भारतीय एसएसपीले अस्थायी बाँध भत्कायो, स्थानीयसँग विवाद। र ग्रीसमा डढेलो निभाउन प्रयोग भएका दुई हेलिकप्टर ठोकियो, दुईजनाको ज्यान गयो, दुईजनाको जीवितै उद्धार। हवस् त, एफएम ब्यान्डको 99.2 समयगासँगै वेबसाइट www.buddhaawaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै स्मृति पनि बिदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेल द्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठा गुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
0: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधि द्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल, बाढगंगा 4, ठाकुरापुर, कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1, जितपुर, कपिल वस्तु, एभरेस्ट ब्याङ्क नजिकै।

0: महाराजगंज नगरपालिकाको सार्वजनिक सूचना।
1: यस महाराजगंज नगरपालिकाको सार्वजनिक बाटो, सड़क, नाली तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा, पसल, ठेला, टंकी लगायतका संरचना तथा राखिएका निर्माण सामग्री यो सूचना प्रकाशित भएको मितिले 3 दिनभित्र अर्थात साउन 17 गते भित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिन्छ। तोकिएको समय भित्र अतिक्रमण नहटाइएमा नगरपालिकाले प्रचलित कानून बमोजिम हटाउने तथा सो कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपहार गरिनेछ। साथै सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सुरक्षित नगर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ।
0: अब्दुल कलाम नगर प्रमुख, महाराजगंज नगरपालिका नगर कार्यपालिकाको कार्यालय कपिलवस्तु।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 44 19 125 र 98 572 4।

कसैले मलाई माया गर्ने हो भने भर्न खुल्या छ, भर्न खुल्या छ, खाली खाली खाली।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रो र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्राली, बारगुङका साथ ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
3: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली, फोन 076-550-200।
5: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
9: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्। जय भोलेनाथ। ओम नमः
8: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
9: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98 4 71 22 430,
8: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 013,
9: सरिता थारो 98 6 79 056 12 तथा प्रसार समिति।
8: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
10: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले सो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
8: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 03, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
11: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
12: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल बारगंगा 2 पिपरा कपिल वस्तु।
13: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
12: जय सुप्पा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा 2 पिपरा कपिल वस्तु, सम्पर्क नम्बर 98 5 70 56 249 र 98 075 18 346।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ अब तपाईको रोजाई को पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल भाडङ्गा 4 जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 98570131569 अर्जुन खाती सम्पर्क नम्बर 98570078403।
0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
4: हार्दिक निमन्त्रणा उद्योग व्यापार सङ्घ कपिल वस्तुका आयोजनामा उद्योगी तथा व्यवसायहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार। समय बिहान 11 बजे। स्थान पीस हिमालय रिसोर्ट बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। सीय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण। उद्योग व्यापार संघ कपिल वस्तु।

0: आयो।
1: सुन्नु न,
2: भन न भन,
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट स्टिकहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज खरे।
6: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
7: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
6: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
8: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
9: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
6: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
8: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
6: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया कपिल वस्तु।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502043, 98026225243 र 98013514417।
10: हार्दिक निमन्त्रणा, उद्योग व्यापार संघ कपिल वस्तुको आयोजनामा उद्योगी तथा व्यवसायहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस्तो महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान पीस हिमालय रिसोर्ट, बाणगंगा नगरपालिका 4, ठाकुरापुर, कपिल वस्तु। यो स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिल वस्तु।

Bye.

退谢你，马来怕高低怕高低，转不退谢你，得那苏吉提苦苦的，下来退谢你，马来怕高低怕高低，转不退谢你。

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847072790।
5: महाराजगंज नगरपालिकाको सार्वजनिक सूचना।
6: यस महाराजगंज नगरपालिकाको सार्वजनिक बाटो, सड़क, नाली तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा, पसल, ठेला, टंकी लगायतका संरचना तथा राखिएका निर्माण सामग्री, यो सूचना प्रकाशित भएको मितिले 3 दिन भित्र अर्थात साउन 17 गते भित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिन्छ। तोकिएको समय भित्र अतिक्रमण नहटाइएमा नगरपालिकाले प्रचलित कानून बमोजिम हटाउने तथा सो कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिनेछ। साथै सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सुरक्षित नगर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ।
5: अब्दुल कलाम नगर प्रमुख, महाराजगंज नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कपिलवस्तु।

0: समादरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 430
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 013
1: सरिता थारो 98 6 79 0 56 12 तथा प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यसको कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 03 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
1: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: यूनाइटेड अस्पताल बाढ़गंगा 4 ठाकुरापुर कपिल वस्तु। संपर्क 076-550-200, मोबाइल नंबर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टर को सलाह लिनुहोस् यूनाइटेड अस्पताल मै।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570810।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरू पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
1: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
4: यति बेला बिहानको 9 बज्यो।
5: रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसून फेरि सक्रिय, आज कोशी बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। सुस्तामा भारतीय पक्षले बाँध भत्काएपछि विवाद, तराई मधेसको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाइँदै। निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आज शोक विदा, चितवनको रामनगरमा रहेका परिवार र विद्यालयका शिक्षक शोकमा। अमेरिका र इरान बीच फेरि वार्ताको सम्भावना, इरानले माग्यो पुरानो समझदारीको पालना। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। नेपाल खबरमा अब पूरा खबर। मनसून फेरि सक्रिय भएको छ। हिजो मध्य र पश्चिम तराईका धेरै ठाउँ तथा गैराती मध्य र पूर्वी क्षेत्रका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज पनि बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज विशेष गरी 3 प्रदेश कोशी बागमती र गण्डकीका केही ठाउँमा मुसलधारी वर्षाको सम्भावना छ। अरू पहाड़ी र तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ। काठमाडौँ उपत्यकामा पनि थप वर्षा सम्भावना छ। आज राति पनि कोशी बागमती र गण्डकी सहित लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविदको आग्रह छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राको बेला चनाखो रहन अनुरोध गरिएको छ। यात्रा गर्नुअघि सड़क र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले आग्रह गरेको छ। यसैबीच म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सड़क र बेनी दरबाङ सड़कमा प्रशासनले आज पनि रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले हिजो आइतबार र आज सोमबारका लागि यो सड़कमा रातमा गाड़ी चलाउन रोक लगाउने निर्णय गरेको थियो। त्यस अनुसार आज बेलुका 7 बजेदेखि भोलि मंगलबार बिहान 5 बजेसम्म गाड़ी चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो। यसअघि हिजो बेलुकादेखि आज बिहान 5 बजेसम्म पनि यो सड़कमा प्रशासनले गाड़ी चलाउन रोकेको थियो। बेनी जोमसोम सड़क कालीगण्डकी करिडोर अन्तर्गत पर्छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको नारायणी नदी पारीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबी र सुस्तावासीबीच विवाद भएको छ। नारायणी नदी नियन्त्रणका लागि सुस्तावासीले बनाएको अस्थायी बाँध भारतीय सुरक्षाकर्मीले हिजो भत्काउन थालेपछि विवाद भएको हो। माटो भरेर बनाएको अस्थायी बाँध भारतीय पक्षले भत्काउन थालेपछि स्थानीय बासिन्दाले प्रतिकार गरेको सुस्ता बचाओ अभियानले जनाएको छ। नारायणी नदीमा संघीय सरकारले दुई खण्डमा विभाजन गरेर तटबन्ध निर्माणको प्रयास गरेको भए पनि नदी नदी किनारको पूर्वी खण्डमा भारतले तटबन्ध बनाउन रोक लगाएको थियो। यसअघि जेठ 29 गते भारतीय सुरक्षा निकायले अवरोध गरेपछि तनाव भएको थियो। भारतले तटबन्ध बनाउन रोकेका ठाउँमा बाढ़ी पस्न थालेपछि स्थानीय बासिन्दाले अस्थायी बाँध बनाएका थिए। सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले अस्थायी बाँध भत्काउन थालेपछि स्थानीयले प्रतिकार गर्दा केही बेर तनाव भए पनि अहिले स्थिति सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ। समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आज स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच छलफल गर्दैछ। नारायणी नदी पारीको ऐतिहासिक भूमि सुस्तामा स्थानीय बासिन्दा र भारतीय सुरक्षा निकायबीच बेला बेला विवाद हुने गरेको छ। सुस्तामा कुनै सीमा स्तम्भ नभएका कारण सीमाको विषयमा विवाद हुँदै आएको हो। एक हप्तासम्म अशान्त बनेको तराई मधेशका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुका 7 बजेदेखि हटाइएको छ। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका लगायत क्षेत्रमा लगाएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटेको छ। धनुषा प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम लिएका जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फ उन्मुख भएको जनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समस्या तथा जिल्ला सुरक्षा समितिका बैठकको निर्णयको आधारमा निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। कार्यालयले निषेधाज्ञा हटाए पनि नागरिकलाई शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। प्रशासनको निर्णयसँगै जनकपुरधाम क्षेत्रमा यातायात व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ। यस्तै सप्तरीमा गएको बिहिबार रातिदेखि लगाएको कर्फ्यू हिजो दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाइएको छ। बोधे वर्षाइन र राजविराज क्षेत्रमा लगाएको कर्फ्यू हटाई त्यस क्षेत्रमा 5 जना भन्दा धेरै भेला हुन नपाइने गरी निषेधाज्ञा लगाइएको हो। सुनसरीको देवानगंज बोक्रा नरसिंह कोशी र हरिनगर गाउँपालिकामा पनि आज बिहान 10 बजेसम्मको लागि निषेधाज्ञा छ। स्थिति सामान्य हुन थालेकोले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन्। निम्स दाईको नामले परिचित विश्वकीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज शोक विदा दिएको छ। अन्नपूर्ण 3 दानामा जन्मिएका पूर्जाको पाकिस्तानको ब्रोडपिक आरोहणको क्रममा हिमपहिरोमा परिनिधन भएको थियो। पूर्जाको निधनले गाउँपालिका सहित म्याग्दीवासीलाई स्तब्ध बनाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले बताउनु भएको छ। गाउँपालिकाले आज अत्यावश्यक बाहेक सबै कार्यालय ओडा स्वास्थ्य संस्था र विद्यालयमा शोक विदा दिने निर्णय गरेको हो। यस्तै निर्मल पूर्जाको चितवनको भरतपुर महानगरपालिका 1 रामनगर स्थित घरमा रहेका परिवार आफन्त छिमेकी र उहाँले अध्ययन गर्नुभएको विद्यालयका शिक्षक शोकमा छन्। पूर्जाले अहिले कल्याणपुरमा रहेको स्लम हेवनमा कक्षा 10 सम्म अध्ययन गर्नुभएको थियो। त्यसपछि उहाँ ब्रिटिश आर्मीका लागि जानुभएको थियो। स्कूलका प्राचार्य रामचन्द्र नेउपाने आफ्नो विद्यार्थीले विश्वकीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुशी भएको स्मरण गर्दै निधनबाट विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताउनुभयो। पर्वतारोही पूर्जाको शव पाकिस्तानको ब्रोडपिक हिमालमा हिजो फेला परेको उद्धारकर्ताले बताएका छन्। उहाँको शव समुद्री सतहबाट झण्डै 5,700 मिटर उचाइमा फेला परेको हो। साउन 14 गतेको हिम पहिरोमा परि उहाँसहित 6 जना नेपाली र अन्य 4 जना गरी 10 जनाले ज्यान गुमाएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
6: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
7: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
6: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
7: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
6: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाजिमपाट काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल डिजल मटितेल र हवाई इन्धनको भाव बढ़ेको हो। पेट्रोलमा प्रतिलिटर 3 रूपियाँ, डिजल र मटितेलमा 5 रूपियाँ तथा हवाई इन्धन आन्तरिकतर्फ 20 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलोलिटर अमेरिकी डलर 131 भाव बढ़ेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल डिजल र मटितेलको भाव काठमाडौँ पोखरा र दिपायलमा लिटरको 200 रूपियाँ पुगेको छ। त्यस्तै सुर्खेत र दाङमा 199 रूपियाँ तथा चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, धनगढ़ी र वीरगंजमा 197 रूपियाँ 50 पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाव भने यसअघि जस्तै भरी सिलिण्डरको 2060 रूपियाँ यथावत छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीच फेरि वार्ता शुरू हुने बताउनु भएको छ। ट्रम्पले इरानसँग सम्झौताको सम्भावना निकै नजिक पुगेको दावीसहित आजदेखि पुनः वार्ता हुने बताउनु भएको छ। वार्ताको मुख्य विषय मानिएको स्ट्रेट अफ होर्मुजको व्यवस्थापन, इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा दुई पक्षबीच अझै गम्भीर मतभेद छ। नयाँ चरणको वार्ता भए महीनौदेखिको अमेरिका इरान सैन्य तनाव मत्थर हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। तर इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकालाई गएको जूनमा भएको समझदारीप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ। गएको जून 17 अमेरिका र इरानले युद्ध विरामलाई 60 दिन विस्तार गर्ने समझदारीमा हस्ताक्षर गरेका थिए, तर त्यो पालना हुन सकेन। मध्य पूर्वमा 5 महिनादेखि द्वन्द छ। अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित खेलकुद सम्बन्धी प्रदर्शनी हुने भएको छ। बियोन्ड मेडल पिर्जविङ नेपाल स्पोर्ट्स हिस्ट्री नाम दिएको यो प्रदर्शनी भोलिदेखि 3 दिनसम्म काठमाडौँमा हुने नेपाल ओलम्पिक संग्रहालय एनओएमले जनाएको छ। बबर महलमा रहेको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी हुनेछ। नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष शशी श्रेष्ठका अनुसार 21 गतिसम्म चल्ने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्वीर राखिनेछ। विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चिन्हहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएम नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एशियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ। खेलकुद इतिहासको संरक्षण र अभिलेखीकरण गर्नु यो प्रदर्शनीको मुख्य उद्देश्य छ। प्रदर्शनीको उद्घाटन खेलकुद मन्त्री सस्मित पोखरेलले गर्नुहुने आयोजकले जनाएको छ। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसून फेरि सक्रिय, आज कोशी, बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। सुस्तामा भारतीय पक्षले बाँध भत्काएपछि विवाद, तराई मधेसको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाइँदै। निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आज शोक विदा, चितवनको रामनगरमा रहेको परिवार र विद्यालयका शिक्षक शोकमा। अमेरिका र इरान बीच फेरि वार्ताको सम्भावना, इरानले माग्यो पुरानो समझदारीको पालना। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: आयो।
1: गुप्ता नर्सरी ड्राई बोटल को किसान तथा ग्राहक वर्ग में अनुरोध,
2: समय को माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्था का गार्डन सजाउन कसलाई मन लाग्दैन र
3: तर त्यसका लागि चाहिने थरी थरी का फूल र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईको घर आँगन गार्डन को आउटडोर इनडोर डेकोरेशन का लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा

0: केही छुटको व्यवस्था पनि छ।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
3: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
4: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
5: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
6: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
7: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
6: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
7: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15291।
6: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छाल सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो तीन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
2: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
3: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै
4: हे भगवान यो टोयलेट भुरेर पानी पनि माथि आउनलाइसक्यो कति झन्झट भएको कला बोलाउने होला
5: ढुकाउनुहोस् यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो पाँच मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्
6: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ
2: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
5: सम्पर्क अनुप किसान सेनेटरी बाढगंगा एक मनरेली टोल बठनपुर कपिल वस्तु
2: प्रोप्राइटर नोने थारू
6: सम्पर्क नम्बर 9814-49750 र 9863-31393

0: ओहो मुसाको दिरा चाहिँ हेर्नु त
1: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौंला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
7: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ
7: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट
6: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: यति बेला बिहानको 10 बज्यो।

0: Isles.
1: युनाइटेड अस्पताल बारदिनका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
3: महाराजगंज नगरपालिकाको सार्वजनिक सूचना।
8: यस महाराजगंज नगरपालिकाको सार्वजनिक बाटो, सड़क, नाली तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा, पसल, ठेला, टंकी लगायतका संरचना तथा राखिएका निर्माण सामग्री यो सूचना प्रकाशित भएको मितिले 3 दिनभित्र अर्थात् साउन 17 गते भित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिन्छ।
9: तोकिएको समयभित्र अतिक्रमण नहटाइएमा नगरपालिकाले प्रचलित कानून बमोजिम हटाउने तथा सो कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपहार गरिनेछ। साथै सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सुरक्षित नगर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ।
3: अब्दुल कलाम नगर प्रमुख, महाराजगंज नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कपिलवस्तु।
5: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
10: अब के गर्नु त, राम्रै त छ नि।
0: कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
5: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारगङ्गा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
0: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
10: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
5: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
6: न्यू अर्घाची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079586 र 9847920।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
4: सुन्नु न,
5: भन न भन,
4: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
5: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
4: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
5: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
4: टौलीहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
5: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल, टौलीहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रुफ राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 98215-90095, 98575-56095 र 98174-52311।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
6: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
6: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
6: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
9: हार्दिक निमन्त्रणा उद्योग व्यापार संघ कपिल वस्तुका आयोजनामा उद्योगी तथा व्यवसायीहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार समय बिहान 11 बजे स्थान 30 हिमालय रिसोर्ट बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण उद्योग व्यापार संघ कपिल वस्तु
10: खुशीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
11: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बाणगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाणगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
0: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुनचाँदी पसल, बाढङ्गा 4, जितपुर, कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078473।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: यति बेला बिहानको 11 बज्यो।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट डेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणे।
6: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
7: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
8: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ कहुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
9: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
10: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
9: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
10: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473764666 र 98214-15291।
9: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस फिस्टुला र ईश्वरको सफल उपचार गरिन्छ।
11: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
12: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
9: ब्लड प्रेसर, सुगर, थाइरोइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर,
11: निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
11: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 9857078010।

0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातो भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड़ भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98471-22430
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013
1: सरिता थारो 98679-0562 तथा प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले सो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664-37030 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
3: हार्दिक निमन्त्रणा उद्योग व्यापार संघ कपिल वस्तु का आयोजनामा उद्योगी तथा व्यवसायहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान पीस हिमालय रिसोर्ट बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिल वस्तु।
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
5: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
4: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन

0: एक्सचेन्ज को सुविधा पनि उपलब्ध छ।
1: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली भारगंगा एक बैरिया कपिल वस्तु।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502043 9806225243 र 9813517।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर

द्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र, 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 004।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला मध्याह्नको 12 बज्यो।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आज बाढ़ीको जोखिम। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध। निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान। संचय गरिराख्ने उद्देश्यले खरिद नगर्न निगमको आग्रह। दाङमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव, तत्काल उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग। इण्डोनेसियाको जावा समुद्रमा जहाजमा आग लागि 5 जनाको ज्यान गयो, 39 जनाको अवस्था थाहा हुन सकेन। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। नेपाल खबरमा अब पूरा खबर। आज काठमाडौँ उपत्यका सहित विभिन्न 28 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। अरू 24 जिल्ला ताप्लेजुङ, झापा, धनकोटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, तनहु, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम सहित आसपास रहेका साना नदीमा जलसतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको मध्यम सम्भावना रहेको छ। आज विशेष गरी 3 प्रदेश, कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविदको आग्रह छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको नाम्सी, नयाँ पुल, सिमलता लगायतका क्षेत्रमा लेदो र ढुंगाका कारण आवागमन प्रभावित भएको छ। आवागमनमा सामान्य समस्या भए पनि सड़क बन्द नरहेको प्रहरीको भनाई छ। गाड़ी चलिरहेका छन्। वर्षा र बाढ़ी पहिरोका कारण अरू केही सड़क खण्ड भने अवरूद्ध रहेका छन्। पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ र मध्यपाड़ी लोकमार्गको 13 खण्ड आज बिहानदेखि बन्द भएको छ। मनाङको नासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चामे बेसेश्वर सड़क खण्ड अवरूद्ध छ। म्याग्दीको रघुगंगामा पर्ने बैसेरी र लमजुङको बेसी शहरमा पर्ने खरखरे भीरमा आज बिहानको पहिरोले बेनी जोमसुम र बेनी सड़क, मनाङ सड़क पूर्ण रूपमा बन्द रहेका छन्। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिकामा पर्ने 4 किलो र कोदारीमा पहिरोले यही महिनाको 1 गतेदेखि अरणीको राजमार्ग पूर्ण रूपमा बन्द छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको खुरकोट, नेपाल थोक, कटुञ्जे बेसी सड़क खण्डमा गएको जेठ 22 गतेदेखि बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको छ। अवस्था हेरेर दिनको समय मात्र गाड़ी चलाउन दिएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथ अन्तर्गत हेटौँडा, ठिंगन, बागमती, ललितपुर खण्डमा पनि असार 29 गतेदेखि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक छ। दोलखा तामाकोशीको किर्नेटारमा साउन 7 गतेको बाढ़ीले लामो साँगु रामेछाप राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो खुलाएको नेपाल प्रहरीले जनाएको छ। रोसुवा उत्तर गयाको खाल्टेमा साउन 8 गतेको बाढ़ीले त्रिशुली मैलुङ स्याप्रुवेशी सड़क खण्ड पूर्ण रूपमा बन्द छ। इलामको राजदुवालीमा वैशाख 23 गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भए पनि अर्को वैकल्पिक बाटोको प्रयोग भइरहेको छ। गोरखाको धार्चीमा पर्ने अण्डर डाँडामा अस्ति 16 गतेको पहिरोले लार्के बेनीघाट कच्ची सड़क पूर्ण रूपमा बन्द छ। त्यस्तै रूकुम पश्चिमको 8 बिस्कोटमा पर्ने रिजेगाड खोलामा साउन 6 गतेको बाढ़ीले भेरी करिडोरको जाँदरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ। मध्यपूर्वको तनावले गएको फागुन चैतमा ग्यासको अभाव बोकेका उपभोक्ताले अहिले फेरि सहज रूपमा ग्यास पाउन सकिरहेका छैनन्। नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको दावी गरे पनि उपभोक्ता ग्यासका लागि लाइन लाग्न र पालो कुर्न बाध्य छन्। ग्यास सहजै पाउन नसकेको हप्ता 10 दिन भइसकेको छ। यसअघि आधी सिलिण्डर ग्यास दिइरहेको आयल निगमले गएको असार 31 गते यता भरि सिलिण्डर बजारमा पठाउन थालेपछि समस्या शुरू भएको हो। 81 भरि सिलिण्डरको माग बढ़दा बजार असहज भएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको निगमको दावी छ। अहिले बजारमा माग बढ़ेर 60,000 मेट्रिक टनसम्म पुगेको निगमको अनुमान छ। निगमका प्रवक्ता ठाकुरका अनुसार सामान्य अवस्थामा मासिक 45,000 देखि 50,000 मेट्रिक टन ग्यास खप
खपत हुन्छ। ग्यास नपाइने हो कि भनेर संचय गरिराख्ने उद्देश्यले ग्यास खरिद नगर्न उपभोक्तालाई निगमको आग्रह छ। निगमले अस्ति शनिबारदेखि काठमाडौँको टेकुबाट समेत ग्यास बिक्री गरिरहेको छ, तर त्यहाँ पनि सहज नरहेको उपभोक्ताको गुनासो छ। निगमका अनुसार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म सम्बन्धित उद्योग मार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिण्डर वितरण भइरहेको छ। यस्तै साल ट्रेडिङ कर्पोरेशन कालीमाटीमा समेत ग्यास लिने उपभोक्ताको लाइन लागेको छ। दाङमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनमको अभाव भएको छ। औषधि अभाव हुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई लमई अस्पताल गडबामा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौजदात सकिन लागेपछि उपचारमा समस्या देखिएको ती अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाईलीका अनुसार प्रतिष्ठानमा अहिले दुईजना सर्पदंशका बिरामी उपचाररत छन्। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिणाममा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। दाङमा आर्थिक वर्ष 82-83 सर्पदंशकै कारण 7 जनाले ज्यान गुमाएका छन् भने 39 जना उपचारपछि निको भएको तथ्याङ्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनसरीको देवानगंज र हरिनगरमा आज बेलुका 7 बजेसम्मका लागि निषेधाज्ञा, आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आज बाढ़ीको जोखिम, बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध, निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न जिल्लाको जनजीवन सामान्य बन्न थालेको छ। धेरै जसो ठाउँमा कर्फ्यू र निषेधाज्ञा हटिसकेको छ। सप्तरीको बोधे वर्षाइन र राजबिजार क्षेत्रमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा छ। त्यस्तै सुनसरीको बोक्रा नरसिंह र कोशी गाउँपालिकाको निषेधाज्ञा हटाइएको छ भने दिवानगंज र हरिनगर गाउँपालिकामा आज बेलुका 7 बजेसम्मका लागि निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 800 रूपियाँले बढ़ेको हो। हिजो तोलामा 1800 रूपियाँले घटेर तोलाको 2,83,200 रूपियाँमा कारोबार भएको सुनको भाव आज बढ़ेर 2,84,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 35 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,350 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाको पूर्वी जावा प्रान्त नजिकै जावा समुद्रमा 250 जना भन्दा धेरै यात्रु चढ़ेको जहाजमा आगलागी भएको छ। घटनामा कम्तीमा 5 जनाले ज्यान गुमाएका छन्। 39 जनाको अवस्था थाहा हुन सकेको छैन। सुराबाया खोज तथा उद्धार कार्यालयका अनुसार यो जहाज हिजो पूर्वी जावाको सुराबायाबाट सुलावेसी टापुमा अवस्थित मका सरका लागि प्रस्थान गरेको थियो। सापुदी टापुबाट झण्डै 35 किलोमिटर उत्तरतर्फ पुगेका बेला जहाजमा अचानक आगलागी भएको हो। जहाजमा रहेका यात्रु ज्यान जोगाउन ब्रिज र जहाजको अघिल्लो भाग अर्थात बोमा जम्मा भएका थिए। त्यस्तै समुद्रमा हाम फालेका दर्जनौ यात्रुलाई नजिकै रहेका अरू जहाजहरूले तत्काल उद्धार गरेका समाचार संस्था एपीले जनाएको छ। अहिले पनि त्यस क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ। 17,000 भन्दा धेरै टापु रहेको इण्डोनेशियामा जल यात्रा प्रमुख यातायातको माध्यम हो। अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित खेलकुद सम्बन्धी प्रदर्शनी हुने भएको छ। यो प्रदर्शनी भोलिदेखि 3 दिनसम्म काठमाडौँमा हुने नेपाल ओलम्पिक संग्रहालय एनओएमले जनाएको छ। नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष सञ्च श्रेष्ठका अनुसार 21 गतेसम्म चल्ने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्वीरहरू राखिनेछन्। विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चित्रहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित 28 वटा जिल्लामा आज बाढ़ीको जोखिम, बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध, निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान, सञ्चय गरिराख्ने उद्देश्यले खरिद नगर्न निगमको आग्रह, दाङमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव तत्काल उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग, इण्डोनेशियाको जावा समुद्रमा जहाजमा आग लागि 5 जनाको ज्यान गयो, 39 जनाको अवस्था थाहा हुन सकेन, र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गई सक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571। संचालक गिरिराज कणेश।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-22430
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013
1: सरिता थारो 98679-56612 तथा प्रचार प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664-37030 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
3: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बाढगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
4: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076-550-200।
6: हे भगवान यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो कति झन्झट भएको कला बोलाउने होला।
7: ए दाइ ढुकाउनुहोस् यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो 5 मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
8: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
9: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
7: सम्पर्क अनुप किसान सेनेटरी बारगङ्गा 1 मन्द्रेली टोल बठन कपिल वस्तु
9: प्रोप्राइटर नोने थारू।
8: सम्पर्क नम्बर 98144-49750 र 98773-31393।
10: कता हो काका लखर लखर गर्दै कहाँ हुन्थ्यो बाबु त्यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, तिन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
11: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
10: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
11: हजुर, हाम्रा सेवाहरू,
10: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 4।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
2: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्पा स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर विक नायरी मोबाइल 98215 90 00 95 98 75 56 095 र 98 174 52 311
3: हार्दिक निमन्त्रणा उद्योग व्यापार संघ कपिल वस्तुको आयोजनामा उद्योगी तथा व्यवसायहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार समय बिहान 11 बजे स्थान पीस हिमालय रिसोर्ट बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण उद्योग व्यापार संघ कपिल वस्तु

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाए।
1: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
2: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
1: एउटा सर्प छ कि कुखुराको थामनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
2: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले दस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
1: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
2: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला ठाडे बस्नु है।
1: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
2: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
3: सर्पबाट टाढा रहनुहोस्। सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: No! No! No!
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: सुन्नु न
3: भन न भन,
2: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
3: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
3: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
2: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
3: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
4: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
5: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
6: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
7: नमस्कार, तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज। यो समय हो लोकगीत संगीतको। तपाईँहरू यति बेला सुन्न सक्नुहुनेछ नयाँ तथा पुराना लोकगीत संगीतहरू मात्र सामुदायिक रेडियो बुद्ध।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: कता हो काका लहर लहर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइङ खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98575-52004।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदिङ नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
3: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि।
3: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007-85826 र 98470-82790।

0: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीज सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर चितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र, बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
5: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली, फोन 076-550-200।
7: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो, त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु, धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन, मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्, फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो, साह्रै तनावको काम रहेछ।
8: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
7: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
9: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
8: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-570-51-713, सञ्चालक गिरिराज कणे।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
11: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
11: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
11: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
10: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
11: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
10: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
11: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
10: फिजियोथेरापी विशेषज्ञ सेवा,
11: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली। फोन 071-531-641 र 535-641।
12: नमस्कार, तपाईँ यति बेला सामुदायिक रेडियो बुद्ध आवाज सँगै हुनुहुन्छ। यो समय हो पप गीत संगीतको। तपाईँ यति बेला पप गीत संगीतहरू

0: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने छिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउ ठाउँमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
4: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
5: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए, एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
4: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
5: चलाइन सर।
4: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
6: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
4: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
7: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियो

0: टेक्नोलॉजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
1: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
2: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98471-2430
1: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-3513
2: सरिता थारो 98679-0612 तथा प्रसार समिति।
1: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
3: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664-3730 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
4: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भयो, कला बोलाउने होला।
5: हुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
7: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी बारगंगा 1 मन्द्रेली टोल बठनपुर कपिल वस्तु
7: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98144-49750 र 98673-31393।

0: blessing this sunk moan.
1: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
2: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुन चाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
3: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
2: जय सुपा देउराली सुन चाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
4: हार्दिक निमन्त्रणा, उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा उद्योगी तथा व्यवसायहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान 20 हिमालय रिसोर्ट, बाणगंगा नगरपालिका 4, ठाकुरापुर, कपिलवस्तु। यस स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिलवस्तु।
2: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
5: लुम्बिनी खाती सुन चाँदी पसल, बाडंगा 4, जितपुर, कपिलवस्तु।
1: प्रुफ राइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9570131569। अर्जुन खाती, सम्पर्क नम्बर 9570788403।

0: Wherever you are, stay connected with the wider world with the BBC World. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: तनाव घटेसँगै मधेसमा चहल पहल बढ्दै सुनसरीमा पनि तनावको अवस्था घट्यो। दिवानगंज र हरिनगर गाउँपालिकामा भने निषेधाज्ञा कायमै। राष्ट्रिय सभाको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। महँगी र ग्यास अभावले उपभोक्तालाई आक्रान्त बनाए पनि सरकारले विवास्ता गरेको गुनासो। म्यानमारमा सैनिकको 5 वर्षपछि पहिलो पटक नेत्री सूचीसँग विदेशी प्रतिनिधिको भेट। 81 वर्षीय सूचीमा गम्भीर समस्या नरहेको अनुमान। र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर 2 नवलपुर घाट नजिक मध्य पहाड़ी लोकमार्गबाट प्रदेश 301-24-95-73 नम्बरको कार सुनकोशी नदीमा खसेको छ। बिहान झण्डै 11:30 बजेतिर सड़कमा रोकिराखेको कारलाई काठमाण्डुबाट ओखलढुङ्गातर्फ गुडिरहेको यात्रुवाहक बसले ठक्कर दिँदा तल नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। कारमा स्थानीय बासिन्दा गणेश थापा, स्थानीय ठेकेदार दिलबहादुर तामाङ र चालक रहेका सूचना प्राप्त भएको। घटनास्थलमा पुग्नुभएका गुलन्जोर 2 का वडाध्यक्ष सोम प्रसाद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार थप 1 समेत रहेको अनुमान गरिएको छ। उहाँ अहिले स्थानीय बासिन्दा सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले खोजी गरिरहेका भए पनि सुनकोशीमा आएको बाढ़ीका कारण समस्या भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। तिब्बती शरणार्थीका नाममा गएर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएकाले भट्टराई विरूद्ध अदालतले पक्राउ पुजी जारी गरेको हो। भट्टराईलाई काठमाण्डौको कागेश्वरी मनोहराबाट पक्राउ गरेको सीआईबीले जनाएको छ। भट्टराई विरूद्ध 17 वर्ष अघि फर्जी कागजातका आधारमा 5 तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग छ। आउँदो 3 दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका 1-2 ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा आज राति अति भारी अर्थात आरी घोप्टे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ। झण्डै 1 हप्ता अशान्त बनेको मधेस प्रदेशमा चहल पहल बढ़दै गएको छ। सुनसरीको घटनापछि गएको सोमबारदेखि नै डर बढ़ेकोमा सिराहाको गोलबजारमा गणेश यादवको ज्यान गएपछि बिहिबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो। गएको शुक्रबार गृहमन्त्री सुधन गुरूङ र पीड़ित परिवार बीच लिखित सम्झौता भएपछि मधेस प्रदेश लयमा फर्कन थालेको हो। धनुषा सिराहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू तथा निषेधाज्ञा हटेको छ। त्यहाँ गाड़ीहरू सञ्चालन हुनका साथै बजार सञ्चालनमा आएको छ। स्थानीय विनोद शाहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न भन्दै सबै पक्षलाई सूचना जारी गरेर आग्रह गरेका छन्। यसैबीच सुनसरीका 2 पालिकामा भने आज पनि निषेधाज्ञा कायमै छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले दिवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकामा आज पनि निषेधाज्ञा जारी गरेको हो। कार्यालयले आज निकालेको सूचनामा जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै 2 पालिकामा आज बिहान 10 बजेदेखि बेलुका 7 बजेसम्म निषेधाज्ञा लागू गरेको जानकारी गराएको हो। जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधार उन्मुख रहे पनि शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशको समसामयिक राजनीतिक सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको सुन्ने समयमा बोल्दै सांसदहरूले बढ़दो महँगी खाना पकाउने ग्यासको कृत्रिम अभाव र सीमा समस्याबारे सरकारको जवाफदेहितामा आएका हुन्। सांसद कृष्ण बहादुर रोकायले आयल निगमले ग्यासको मूल्य नघटाएको र अहिले अभाव सूचना समेत गरेको बताउनुभयो। यस्तै सांसद विष्णु कुमारी सापकोटाले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिले खाद्यान्नको भाव आकाशिएको भन्दै सरकारको आलोचना गर्नुभयो। सीमा समस्यातर्फ संकेत गर्दै सांसद पूजा चौधरी र विष्णु बहादुर विश्वकर्माले नवलपरासीको सुस्ता र रिपु लेक लिम्पियाधुरामा वैदेशिक हस्तक्षेप बढ़ेको भन्दै कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोज्न जोड़ दिनुभयो। यसै गरी दलित अधिकारका लागि माइती घरमा 107 दिनदेखि सत्याग्रहमा बसेकी दीपा नेपालीसँग तत्काल वार्ता गर्न सांसद पदम बहादुर परियार र विष्णु बहादुर विश्वकर्माले माग गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333-493-555
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। चितौन राष्ट्रिय निकुञ्जमा दुःख दिँदै आएको जंगली हात्ती धुर्वेको दारा काटेर नयाँ रेडियो कलर जडान गरेपछि पनि निकुञ्जभित्र बसिरहेको छ। असार 31 गते सुखी भार पोस्ट नजिक नियन्त्रणमा लिएर दारा काटिएको धुर्वेको गतिविधि नियन्त्रण गर्न निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले हरेक 10-10 मिनटमा डिजिटल अनुगमन गरिरहेका छन्। नियन्त्रणमा लिन प्रयोग गरेको औषधिका कारण धुर्वे अहिले केही शिथिल बनेको र बस्ती पसेर खासै दुःख नदिएको निकुञ्जले जनाएको छ। तर जुनसुकै समयमा पनि बस्ती छिर्न सक्ने भएकाले निकुञ्ज उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको जनाएको छ। दुर्वे मानव बस्ती नजिक पुग्न साथ मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई तत्काल सूचना दिने र नेपाली सेना तथा निकुञ्जको टोली पुगेर हात्तीलाई निकुञ्जतर्फ नै धपाउने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको दुर्वेले गएको असार 20 गते राति मात्रै माडीमा एकै परिवारका 2 जनाको ज्यान लिएको थियो। अब विदेशको खबर। म्यानमारकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ साङ सुचीले आज अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ। म्यानमारको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा म्यानमारमा रहेका आईसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले बिहान आङ साङ सुकीलाई भेट्नु भएको खबरमा उल्लेख छ। सन् 2021 भएको सैनिक कुपछि सुची र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो। सेनाले सन् 2021 फेब्रुअरीमा सूचीको नेतृत्वको सुची नेतृत्वको निर्वासित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरेको थियो। त्यसपछि म्यानमारमा गृह युद्ध चर्किएको छ। गएको अप्रेलमा सैन्य प्रमुख मिन आङ हाइलाङ नागरिक राष्ट्रपति बनेपछि सुचीको सजाय घटाएर घरमै नजरबन्दमा राख्ने निर्णय भएको थियो। 81 वर्षकी सुचीमाथि लगाएका आरोपहरूलाई अधिकारवादी समूहहरूले भने राजनीतिक रूपमा प्रेरित र बनावटी भन्दै आएका छन्। राष्ट्रपति कार्यालयद्वारा सार्वजनिक तस्विरमा सुचीले एक व्यक्तिसँग हात मिलाइरहेको र ह्याप्पी बर्थडे आन्टी सु लेखिएको केक काटिरहेको देखाएको छ। एएफपीले ती तस्विरहरूको स्वतन्त्र पुष्टि गर्न नसके पनि एआई उपकरण मार्फत गरेको परीक्षणमा कृत्रिम हेरफेरको स्पष्ट प्रमाण नभेटेको जनाएको छ। अब खेल खबर। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेशन्स कप आयोजना गरिनेछ। काभा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16-देखि 22 गतिसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल सन् 2024 उपविजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप, राष्ट्रिय बीच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिरहेको कार सुनकोशीमा खस्यो। कारमा कम्तीमा 3 रहेका, प्रहरीको भनाई, खोजी चल्दै। तनाव घटेसँगै मधेसमा चहल पहल बढ्दै सुनसरीमा पनि तनावको अवस्था घट्यो। दिवानगंज र हरिनगर गाउँपालिकामा भने निषेधाज्ञा कायमै। राष्ट्रिय सभाको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। महँगी र ग्यास अभावले उपभोक्तालाई आक्रान्त बनाए पनि सरकारले व्यवस्था गरेको गुनासो। म्यानमारमा सैन्य कुको 5 वर्षपछि पहिलो पटक नेतृत्व सूचीसँग विदेशी प्रतिनिधि संघको भेट। 81 वर्षीय सूचीमा गम्भीर समस्या नरहेको अनुमान। र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक।
9: एनबीएल सर्वसुलभ
10: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: कता हो काका लहर लहर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98570-52004।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
7: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाझोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
8: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
9: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
8: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
9: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
8: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 9841722430
9: कोषाध्यक्ष तुलसी थापा मोबाइल 9768835013
8: सरिता थारो 9879076512 तथा प्रसार समिति।
9: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
10: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले सो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
9: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 9864637303 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
11: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंज नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847072790।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदै छ नि। तपाईँ कहुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड

0: मर्मा नसच्यापिएको हातखुट्टा झन्झमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार
1: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श
0: दैनिक बीएमएस

0: पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शीला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
0: त्यसो भए त जाऊ न त। हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाऊ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: टौलीहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शीला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल टौलीहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98215 90 00 95, 98573 56 095 र 98174 52311।

0: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: हार्दिक निमन्त्रणा उद्योग व्यापार संघ कपिल वस्तु का आयोजना में उद्योगी तथा व्यवसायीहरुका लागि एक दिने कर तथा भन्सार संबंधी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान पीस हिमालय रिसोर्ट, बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। यस स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिलवस्तु।
2: मेय कमिन सर,
3: आऊ तिमी कहिलेबेला आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
2: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए, एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
3: मरेको सर्पलाई चलाउन त चलाएन नि?
2: चलाइन सर।
3: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
4: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
3: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि

0: ओआरजी अर्थात SNAKEBITENEPAL.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: यति गरेपछि त भेट हुन्छ कि?
1: अब नि भेट्न आइनन् भने त माया मार्दे भयो।
0: मनले काम आउँदो रहेछ त नि, परास्त गरेको पनि गरे।

0: 가요.
1: खुशीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बाटिङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: कता हो काका लहर लहर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, पिन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सब एक्जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98-75-52-004।
4: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउनलाइ सक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
5: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनु, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
7: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
7: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98144-49750 र 98-73-31-393।
8: नमस्कार, तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज सुन्दै हुनुहुन्छ। यो समय हो नेपाली चलचित्रमा भित्रिएका अनि बजारमा चर्चा कमाएका गीत संगीतको पालो।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9805738346।
3: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
4: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
3: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
4: आरतीमा मूल कर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 9841722430,
3: कोषाध्यक्ष तुलसी थापा मोबाइल 9768835013,
4: सरिता थारो 9879076512 तथा प्रसार समिति।
3: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
5: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
3: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति, बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 9864637030, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा 4 जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178403।
3: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
4: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
5: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
6: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
5: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
6: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
5: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारविन्द 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
6: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छाल सूत्र विधिद्वारा पायल, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसिता भयो।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को दे स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: हार्दिक निमन्त्रणा उद्योग व्यापार संघ कपिल वस्तुको आयोजनामा उद्योगी तथा व्यवसायहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस्तो महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान पीस हिमालय रिसोर्ट बाणगंगा नगरपालिका चार ठाकुरापुर कपिल वस्तु। स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिल वस्तु।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 5 बजे
2: खुसीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
2: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बागडुङ्गा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
3: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
3: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007-85826 र 98470-82790।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
2: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
3: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
2: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
3: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98471-2430,
2: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
3: सरिता थारो 98679-0612 तथा प्रसार समिति।
2: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
1: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
2: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664-37030, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: आयोस।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू।
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: सुन्नु न,
4: भन न भन।
3: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
4: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
3: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
4: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
3: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
4: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98-215-90-0095, 98-75-56-095 र 98-174-52-311।

0: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: 좋아요.
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: होला 100 रुपियाँमै विशेषज्ञ टिकट
2: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिराखेको कार सुनको सीमा खस्यो, कम्तीमा तीनजना बेपत्ता। आउँदो तीन दिन देशभर मनसून सक्रिय रहने, सतर्क रहन आग्रह।
0: मधेसमा जलस्रोत संकट बढ्दै 60% हात्ती पम्पमा पानी सुकेको संसदीय समितिको ठहर। सूर्य क्षेत्रको संरक्षण सहित दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव।
1: खाना पकाउने ग्यासको अभाव र महँगी बारे राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण। ठगी र अस्वाभाविक मूल्य वृद्धि विरूद्ध कार्ययोजना बनाइरहेको सरकारको भनाई।
2: ठगी त्यो किसिमको कालोबजारी या त्यो किसिम अभावहरू सिर्जना हो भने त्यो किसिमको कारवाहीको लागि अगाडि बढाउने भन्ने तरिकाले नै कार्ययोजना बनाउँदैछौँ। सकेसम्म गुनासो कसरी कम गर्ने भन्नेमै हामी चाहिँ ध्यान छौँ।
0: अमेरिकासँग तत्काल कुनै वार्ता नभएको इरानको भनाई, हर्मुज खुल्ला नरहेको स्पष्टोक्ति।
1: र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक, फिफा अध्यक्ष इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर 2 नवलपुर घाट नजिक मध्य पहाड़ी लोकमार्गबाट प्रदेश 301-24-95-73 नम्बरको कार सुनकोशी नदीमा खसेको छ। बिहान झण्डै 11:30 सड़कमा रोकिराखेको कारलाई काठमाण्डुबाट ओखलढुङ्गातर्फ गुडिरहेको यात्रुवाहक बसले ठक्कर दिँदा नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। कारमा स्थानीय बासिन्दा गणेश थापा, स्थानीय ठेकेदार दिलबहादुर तामाङ र चालक रहेका सूचना प्राप्त भएको। घटनास्थलमा पुग्नुभएका गोलन्जोर 2 का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार कारमा थप एकजना समेत रहेको अनुमान छ। खोजीका लागि शस्त्र प्रहरीको गोताखोर टोली सहित स्थानीय बासिन्दा र प्रहरी खटिएका छन्। सुनकोशीमा आएको बाढ़ीका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यसैबीच रोमानियामा रेल दुर्घटनामा परि 2 नेपालीको ज्यान गएको छ। रोमानियाका संचार माध्यमले 25 र 36 वर्षका नेपाली नागरिकको ज्यान गएको तर पहिचान भने खुल्न बाँकी रहेको जनाएका छन्। उनीहरू हिँड्दै गर्दा रेलले ठक्कर दिएको बताइएको छ। रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनमा रहेको नेपाली दूतावासले पनि दुर्घटनाबारे जानकारी आएको तर ज्यान गुमाउनेको पहिचान भने खुलिन सकेको जनाएको छ। रोमानियामा झण्डै 50,000 नेपाली कामदार रहेका अनुमान छ।
1: बाँकेको भगवानपुर र सुनसरीको धरानमा आज दिउँसोपछि मुसलधारे वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 3 घण्टामा भगवानपुरमा 102 मिलिमिटर र सुनसरीमा 84 मिलिमिटर वर्षा मापन भएको छ। अहिले पूर्व तराई र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा वर्षा केन्द्रित भएको छ। पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी तथा हिमाली क्षेत्र बाहेक देशका सबैजसो ठाउँमा पानी परेको विभागले जनाएको छ। यसैबीच आउँदो 3 दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका 1-2 ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा आरी घोप्टे वर्षा हुन सक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका 1-2 ठाउँ र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका अत्याधिक तराई क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा आज राति अर्थात आडीघोप्टे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ। भोलि र पर्सी पनि देशभर मनसून सक्रिय रहनेछ।
0: मध्य प्रदेशमा खानेपानीको संकट झन भयावह बन्दै गएको र 60% भन्दा बढ़ी हाते पम्प सुकिसकेका राष्ट्रिय सभाको एक समितिले निष्कर्ष निकालेको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा पेश भएको मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 अनुसार मध्यमा पानीको संकट गहिरिएको पाइएको हो। समितिका सभापति कृष्ण प्रसाद पौडेलका अनुसार भूमिगत जल स्तर 2-3 मिटरसम्म घटेका कारण मध्यका 8 जिल्लामा हाते पम्प इनार र ट्यूबवेल सुकेका छन्। धनुषाको अंशपुर जस्ता ठाउँमा त 90% हाते पम्प सुकेको प्रतिवेदनमा भनिएको छ। जलवायु परिवर्तन, चुरे भावर क्षेत्रको विनाश र गिटी बालुवाको अनियन्त्रित उत्खननका कारण प्राकृतिक रूपमा पानी पुनर्भरण हुन नसक्दा यो संकट निम्तिएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको खडेरीका कारण देशभरको भूमिगत जल भण्डारणमा झण्डै 3675 मिलियन घनमिटर कमी आएको छ। मध्य प्रदेश सरकारले 2082 सालको असारमा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र र स्थानीय सरकारले साउनमा 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेपछि समितिले यो अध्ययन गरेको हो। समितिले संकट समाधानका लागि केवल आपतकालीन राहतमा मात्र सीमित नभई मधेसको जल प्रणालीको मेरुदण्ड मान्ने चुरे क्षेत्रको संरक्षण, बजेटको व्यवस्थापन र दीर्घकालीन जल सुरक्षा नीतिको तत्काल कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ।
1: झण्डै एक हप्ता अशान्त बनेको मध्य प्रदेशमा चहल पहल बढ़दै गएको छ। सुनसरीको घटनापछि गएको सोमबारदेखि नै डर बढ़ेकोमा सिराहाको गोल बजारमा गणेश यादवको ज्यान गएपछि बिहिबारदेखि मध्य प्रदेश तनावग्रस्त बनेको थियो। गएको शुक्रबार गृहमन्त्री सुधन गुरूङ र पीड़ित परिवार बीच लिखित सम्झौता भएपछि मध्य प्रदेश लयमा फर्किन थालेको हो। धनुषा, सिराहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू तथा निषेधाज्ञा हटेको छ। त्यहाँ गाड़ीहरू सञ्चालन हुनुका साथै बजार सञ्चालनमा आएको छ। स्थानीय विनोद शाहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। यसैबीच सुनसरीका दुईवटा पालिकामा भने आज पनि निषेधाज्ञा कायमै छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकामा आज पनि निषेधाज्ञा जारी गरेको हो। जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहे पनि शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद आर्यालले जानकारी दिनुभयो।
0: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र अर्थात ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएकाले भट्टराई विरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। भट्टराई विरूद्ध 17 वर्ष अघि फर्जी कागजातका आधारमा 5 जना तिब्बती शरणार्थीका नाममा ट्राभल जारी गरेको अभियोग छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र लेखा परीक्षक सहित 8 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर 1 रहेको मालिका सामुदायिक वनका तत्कालीन पदाधिकारीहरूले काठ बिक्रीबाट भएको आमदानी हिनामिना गर्न नक्कली बिल भरपाई तयार पारेको आयोगले जनाएको छ। आर्थिक वर्ष 2072-73 देखि 2076-77 झाड़ी सफाई, अग्निरेखा निर्माण, वन हेरालुको तलब, भैंसी तथा बाख्रा पालन लगायत काम नै नभएका शीर्षकमा झुट्टा विवरण बनाई 39,12,000 रूपियाँ हिनामिना गरेको अख्तियारको आरोप छ। यस प्रकरणमा आयोगले वन समूहका पूर्व अध्यक्षहरू खिमबहादुर साउद, पदमसिंह सावद र हर्कबहादुर बुढ़ा सहित तत्कालीन सचिव र कोषाध्यक्षहरू विरूद्ध विगो बमोजिम कार्यवाहीको माग दावी गरेको छ। त्यस्तै झुट्टा विवरणका आधारमा लेखा परीक्षण प्रतिवेदन तयार पारेको अभियोगमा रजिष्टर लेखा परीक्षकहरू दिल्लीराम पाठक र प्रेमबहादुर विसी विरूद्ध पनि कैद र जरिवानाको माग दावी गर्दै आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।
0: यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माएको आरोपमा सब डिभिजन वन कार्यालय बन्दीपुर सिराहाका कार्यालय प्रमुख राम केवल राय विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको अनुसार काठ उद्योगमा काठ लिएर आएका ट्रकहरूको सिल खोलेको मुचुल्का गरिदिए बापत विभिन्न वाहना बनाई सेवाग्राहीलाई दुःख दिँदै बार्गेनिङ गरी घुस लिएको आरोपमा राय विरूद्ध आरोप पत्र दायर गरेको हो। आयोगले 19,000 बिगो कायम गरी त्यही बमोजिम कैद र जरिवाना सजाएको माग दावी गरेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। चरम मूल्य वृद्धि रोक्ने सरकारी योजना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिराखेको कार सुनकोशीमा खस्यो, कम्तीमा 3 जना विपत्ता, आउँदो 3 दिन देशभर मनसून सक्रिय रहने सतर्क रहन आग्रह, मधेसमा जलस्रोत संकट बढ़दै 60% हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर, चुरे क्षेत्रको संरक्षण सहित दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव, झण्डै 1 हप्ता अशान्त बनेको मधेस प्रदेशमा चहल पहल बढ़दै, परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ लगायतका खबर।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय सभामा सांसदहरूले बढ़दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि प्रति सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा उपभोक्ताले महँगो मूल्य तिर्दा पनि आवश्यक वस्तु सहज रूपमा नपाइरहेको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन्। सांसद कृष्ण बहादुर रोकायाले खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक बढ़ेको र बजारमा आवश्यक सामग्रीको अभाव देखिएको बताउनुभयो। यस्तै उहाँले खाना पकाउने ग्यासको चरम अभाव भएको भन्दै तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। यस्तै सांसद विष्णु कुमारी सापकोटाले चाडपर्वको मुखमा महँगीले नागरिकको भान्सा प्रभावित भएको बताउनुभयो। पेट्रोलियम पदार्थको पछिल्लो मूल्य वृद्धिले खाद्यान्न, चामल, दाल, तरकारी, मासु, चिनी र फलफूल लगायतका वस्तुको मूल्य थप बढ़ने अवस्था सृजना भएको उहाँको भनाइ छ। सांसद श्री कृष्ण प्रसाद अधिकारीले पनि बजारमा तरकारी, फलफूल र अन्य खाद्यान्नको मूल्य वृद्धिले सर्वसाधारणको दैनिक जीवन कठिन बनेको बताउनुभयो। सांसदहरूले बढ़दो महँगी नियन्त्रण र ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार असफल भएको बताएका छन्।
0: केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहँदा उपभोक्ता मारमा परेका छन्। दाल, चामल, तेल, चिनी, तरकारी लगायतमा उपभोक्ताका दैनिक अत्यावश्यकीय सामग्रीको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ भने पेट्रोल, डिजेल, मटतेलको पनि मूल्य बढ़ेको छ। अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायीहरूले मूल्य बढ़ाइरहेका छन् भने सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ़ेको उपभोक्ता कर्मीहरूको भनाइ छ। यस्तो बेला बजार अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले के गर्दैछ भनेर साथी सम्झना महर्जनले विभागका प्रवक्ता तथा सूचना अधिकारी अनिल किराती सोध्नु भएको छ।
2: पहिलो कुरा त यो मूल्य वृद्धिसँग चाहिँ खासमा भन्ने हो भने वाणिज्य विभागको खास प्रत्यक्ष सम्बन्ध चाहिँ नहुने रहेछ। हामीले चाहिँ बजारमा भएको विषयवस्तुको मूल्य के कति छ, त्यो मूल्यमा उपभोक्ताले पाइरहेको छ कि छैन भन्ने हाम्रो कानुनी दायराभित्र हामीले काम गर्छौँ। अनुगमनको हिसाबले मूल्य कसरी बढ़िरहेको छ र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर हामीले एक किसिमले हेर्छौँ। तर टोटल्ली मूल्य नियन्त्रण गर्न चाहिँ हाम्रो दायराभन्दा बाहिर भएको हो। जस्तो किनभने मूल्य चाहिँ पेट्रोलियम पदार्थको आपूर्तिको कारणले पनि बढ्छ। अब पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको ढुवानीसँगै हरेक वस्तुमा मूल्य बढ्ने देखियो होइन। अनि अर्को चाहिँ सरकारको कर नीति पनि अलिकति त्यो अब नयाँ आर्थिक वर्षमा सरकारले लिएको करको नीति पनि पहिलेको आर्थिक वर्षभन्दा अलिकति केही फरक छ। फरकले गर्दाखेरि पनि अब व्यवसायहरूमा चाहिँ अब मूल्य बढाउने त्यस पछाडि अहिले उपभोक्ताले चाहिँ हामीले मूल्य महँगो भएको भन्ने फिल गरिरहेका छौँ।
11: अहिले पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र कर नीति यो दुईटा कारण नै हो त यो मूल्य वृद्धिको?
2: त्यो मात्रै होइन अरू पनि छन् कारण त धेरै हुन्छन्। त्यसमा वर्षा अहिले गएर मनसुन अहिले जस्तै मनसुन छ अब बाटोहरू अवरुद्ध हुँदाखेरि खाद्यान्न अन्य उपभोग्यता वस्तुहरू काठमाडौँभित्र ल्याउँदा त्यो ढुवानी बढ्ने अब बाटोहरू भत्किएको अलिकति केही समय लाग्ने त्यसले गर्दा अब माग बढ्ने माग भएपछि आपूर्ति कम हुँदाखेरि त्यताबाट पनि बढ्छन्। अब हरेक क्षेत्रको मूल्य बढ्दै गर्दाखेरि उपभोग्य वस्तुहरूमा फ्याक्ट्रीमा त्यो लागत बढ्ने जसले मूल्य राख्नुपर्ने हुन्छ उत्पादनकर्ता या त इम्पोर्टकर्ता दुईटा पक्षले नै उनीहरूको लागतको आधारमा अलिकति मूल्य सुरुको मूल्य नै बढिराख्ने भएकोले गर्दाखेरि पनि मूल्य वृद्धि भएको चाहिँ हामीले अनुभव गरेका छौँ। यतिखेर
11: स्वाभाविक मूल्य वृद्धि हो कि अस्वाभाविक पनि भइरहेको छ त यतिखेर?
2: अहिले हामीले हेर्दाखेरि अस्वाभाविक केहीमा चाहिँ जस्तै मासुमा हाले अलिकति अस्वाभाविक हामीले अनुभव गर्यौं यो वित्तमा खसीको मासुको विषयमा हेर्दाखेरि। अरूमा त अस्वाभाविक रूपमा त्यति धेरै आएको छैन, भर्खरै मात्रै चामल तेल दालहरूमा अलिकति बढ्न थालेको भन्ने कुरा आएको छ।
11: हरेक वर्ष यसरी मूल्य वृद्धि भइरहँदाखेरि चाहिँ यसलाई नियन्त्रण राख्ने हामीसँग त्यो खालको संयन्त्र विकास किन हुन सकेन अथवा यसमा चाहिँ सरकारले ध्यान नदिएकै हो?
2: नीतिहरू बनेका छन्, कानूनहरू बनेका छन्, संरचनाहरू छन्, विभिन्न 10-15 निकायहरूले क्षेत्र अनुसार ठाउँ ठाउँ अनुसार चाहिँ अनुगमन पनि गरिएको छ। तर हामीले अलिकति हजुरले भनेकै विषयमा होइन, दीर्घकालीन विषयमा हेर्ने हो भने हामी धेरै सामानहरूको लागि चाहिँ भारतसँग निर्भर छौँ। त्यो दुईटा हाम्रो जोसँग हाम्रो सम्बन्ध छ उनीहरूसँग कूटनीतिक सम्बन्ध राम्रो बनाउनु पर्यो, यस्तै राज्यले नै गर्नुपर्छ। त्यस पछाडि अर्को चाहिँ आफैले पनि उत्पादनमा अलिकति हामीले ध्यान दिनुपर्छ। हामीले अत्यावश्यक वस्तुको कुरा गर्यौँ तर हामीसँग चाहिँ अत्यावश्यक वस्तु हुँदा हुँदै पनि धेरै कुरा हामी आफै उत्पादन गर्न सकिरहेका छैनौँ। उत्पादन गर्नको लागि हामीले त्यही किसिमको लगानी, त्यही किसिमको नीति, अब किसानलाई हो भने किसानलाई, उद्योगमा हो भने उद्योगमा कस्तो किसिमको वस्तु हो त्यो वस्तु हिसाबले चाहिँ नीति बनाउने, लगानी गर्ने, त्यसमा काम गर्नुपर्ने हो। अब हेर्दाखेरि गरिएको जस्तो देखिए तापनि अलिक प्रभावकारी चाहिँ कम छ। र हाम्रो अर्को चाहिँ समन्वय, सरकारी तथा गैर सरकारी अनि अब निजी व्यवसायी र उपभोक्ता सबै बीचको समन्वय पनि अलिकति कमजोरी चाहिँ देखिएको छ। त्यो हिसाबले गर्दाखेरि हामीले यो कन्ट्रोल गर्न अर्थात् कहाँबाट चाहिँ यसलाई व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ मेन कुरा चाहिँ पत्ता लगाउन नसकेको अवस्था चाहिँ छ।
11: व्यवस्थापन र जुन समन्वयको कमजोरी यहाँले औल्याइहाल्नुभयो होइन, यसैलाई चाहिँ यो खाडले पूर्णको लागि चाहिँ कसरी काम हुन्छ र कहिलेदेखि चाहिँ अलिक सहज होला?
2: साँच्चै अब माथिल्लो तहबाट नै राज्यले त्यो किसिमको नीति, संयुक्त नीति बनाउनु पर्छ होइन। अब हामीले अहिले कार्यान्वयनको तहमा हेर्ने भने अब बजार लक्षित अनुगमन नै हो र 4 करोड लक्षित अनुगमनको कार्ययोजना बनाइरहेका छौँ, त्यही अनुसारले काम पनि गरिरहेका छौँ। त्यति ठगी, त्यो किसिमको कालोबजारी या कृत्रिम अभावहरू सिर्जना हो भने त्यो किसिमको कारवाहीको लागि अगाडि बढाउने भन्ने तरिकाले नै कार्ययोजना बनाउँदैछौँ। सकेसम्म गुनासो कसरी कम गर्ने भन्नेमै हामी चाहिँ ध्यान छौँ। अब यसको लागि चाहिँ पहल, संयुक्त पहल हुनुपर्छ।
0: उहाँ हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किराती। नेपाल दर्पणमा खबरको सिलसिला, बितेको जुलाई महिनामा 71,500 भन्दा धेरै विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। मध्य मनसून भएकाले पर्यटन व्यवसायमा अफ सिजन मानिने जुलाई महिनामा 71,775 विदेशी पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्ड तथ्याङ्क छ। बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको भन्दा 2.3% धेरै हो। 2025 जुलाईमा 70,193 जना पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। यस वर्षको जुलाईमा भारतबाट 23,490 जना पर्यटक आएका छन्। यो कुल आगमनको 32.73% हो। यस्तै चीनबाट 11,079 पर्यटक आएका छन्। युरोपेली देशबाट 9,279 जना र अमेरिकी देशबाट 8,824 जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ।
1: हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 3.62 अंकले घटेर 2,681.91 बिन्दुमा झरेको छ। आज फाइनान्स, लगानी, उत्पादन, अन्य र व्यापार समूहको शेयर घटेकोमा सबैभन्दा धेरै उत्पादन समूह 61 अंकले घटेको छ। आज नेप्से घटे पनि कारोबार रकममा भने बढ़ेको छ। गएको शुक्रबार 3.75 अर्ब रूपियाँको शेयर किनबेच भएकोमा आज 348 कम्पनीका 1,45,00,000 कित्ता शेयर 4,19,90,00,000 रूपियाँमा कारोबार भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न परिपत्र गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले परिपत्र गर्दै यस्तो आग्रह गर्नुभएको हो। उहाँका अनुसार पार्टीको प्रथम महाधिवेशन चक्र अन्तर्गत सञ्चालन भइरहेका जिल्ला तथा प्रदेश अधिवेशन सम्बन्धी निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता तथा निष्पक्षता कायम राख्न केन्द्रीय निर्वाचन आयोगबाट निर्देशन जारी गरिएको हो। पार्टी विधान अनुसार प्रदेशबाट चुनिएका सभापति सहित 8 जना पदाधिकारी र 900 जना केन्द्रीय सदस्य बाहेक बाँकी पदमा सभापतिको सिफारिशमा केन्द्रीय समिति मनोनयन गर्ने व्यवस्था छ। वरिष्ठ उपसभापति महामन्त्री सहित 11 जना पदाधिकारी र 51 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ भने प्रदेश तह अन्तर्गत मध्य प्रदेशको अधिवेशन बाँकी छ। यस्तै मध्यका सबै जिल्ला सहित अरू 12 जिल्लामा पनि अधिवेशन हुन बाँकी रहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
13: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
12: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। चितवन राष्ट्रिय निकुञ्जमा दुःख दिँदै आएको जंगली हात्ती धुर्बेको दारा काटेर नयाँ रेडियो कलर जडान गरेपछि पनि निकुञ्जभित्रै बसिरहेको छ। असार 31 गते सुखीभार पोस्ट नजिक नियन्त्रणमा लिएर दारा काटिएको धुर्बेको गतिविधि नियन्त्रण गर्न निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले हरेक 10-10 मिनटमा डिजिटल अनुगमन गरिरहेका छन्। नियन्त्रणमा लिन प्रयोग गरिएको औषधिका कारण धुर्बे अहिले केही शिथिल बनेको र बस्ती पसेर खासै दुःख नदिएको निकुञ्जले जनाएको छ। तर जुनसुकै समयमा पनि बस्ती छिर्न सक्ने भएकाले निकुञ्ज उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको छ। धुर्बे मानव बस्ती नजिक पुग्ना साथ मध्यवर्ती क्षेत्रका स्थानीयलाई तत्काल सूचना दिने र नेपाली सेना तथा निकुञ्जको टोली पुगेर हात्तीलाई निकुञ्जतर्फ नै धपाउने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको धुर्बेले गएको असार 20 गते राति मात्रै माडीमा एकै परिवारका दुईजनाको ज्यान लिएको थियो।
2: काठमाण्डुको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनसञ्चालनमा ल्याउन काठमाण्डु महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच सहमति भएको छ। महानगरका कार्यवाहक मेयर सुनिता डंगलको उपस्थितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। जैविक फोहोरको दिगो व्यवस्थापन र प्रविधि मैत्री प्रयोगका लागि गरेको सम्झौता अनुसार केन्द्रले प्लान्टको अध्ययन, उपकरण जडान र परीक्षण गरी महानगरलाई हस्तान्तरण गर्नेछ। महानगरले बजेट व्यवस्थापन, सञ्चालन र मरमत सम्भारको जिम्मेवारी लिनेछ। 2075 सालदेखि सञ्चालनमा आएर प्राविधिक कारणले बन्द भएको यो प्लान्टबाट दैनिक 3 मेट्रिक टन फोहोरबाट बिजुली, जैविक मल र पानी उत्पादन गर्ने लक्ष्य छ।
3: कञ्चनपुरमा 62 किलोमिटर हुलाकी सड़क निर्माण शुरू भएको 9.5 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। 2073 सालको फागुनमा 30 महिनाभित्र सकिने गरी 3 चरणमा ठेक्का सम्झौता भए पनि ठेकेदारको व्यवस्थाका कारण सड़क अझै अलपत्र परेको हो। हुलाकी राजमार्ग योजना कार्यालय धनगढ़ीका अनुसार पहिलो र अन्तिम प्याकेजको काम सकिए पनि बीचको बेलौरी बेलडाडी खण्ड भने निर्माण कम्पनीको लापरवाहीका कारण पूरा हुन सकेन। ठेकेदारले काम नगरेपछि सो ठेक्का तोडेर 1.5 महिनाभित्र नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढ़ीका प्रमुख मुकुन्द प्रसाद लामिछानेले बताउनुभयो। यसैबीच पचुई क्षेत्रको 1400 मिटर खण्डमा भारतीय पक्षले सीमा विवाद झिकेकाले त्यो भाग छोडेर बाँकी काम अघि बढ़ाइने उहाँले बताउनुभयो। सड़क निर्माण नहुँदा स्थानीयवासी हिलामे सड़कमा शास्ति भोग्न बाध्य छन् भने जनप्रतिनिधिहरूले पनि समयमै काम सक्न माग गरेका छन्।
2: विभिन्न 15 बुधे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाण्डुको वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने मागसहित आमरण अनशन बसेकी नर्स ज्योति राणा भाटको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्। अनशनको 5 दिन राणा भाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई वीर अस्पतालको आईसीयूमा सारिएको छ। यसैबीच स्वास्थ्य मन्त्री निशा मेहताले राणा भाटको आन्दोलनप्रति मन्त्रालय गम्भीर रहेको र उच्च स्तरीय संवाद मार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको बताउनु भएको छ। तर अनशनरत राणा भाटले भने स्वास्थ्य, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न वार्ता टोलीसँग मात्र छलफल गर्ने अडान राख्नु भएको छ। नेपाल नर्सिङ संघले पनि विगतमा भएका सहमति तत्काल कार्यान्वयन गरी अनशनरत राणा भाटको जीवन रक्षाका लागि अविलम्ब कदम चाल्न सरकारको ध्यान आकर्षण गराएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकासँग अहिले कुनै पनि प्रकारको प्रत्यक्ष वार्ता नभएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज दुई देशबीच वार्ता हुने बताए पनि इरानले भने अहिले वार्ता नभएको र तत्काल प्रत्यक्ष वार्ताको योजना समेत नरहेको बताउनु भएको हो। हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षित आवागमनका लागि ओमानसँग चलिरहेको वार्ता भने सकारात्मक रहेको तर यसो भन्दैमा अहिले नै हर्मुज खुला भइहाल्ने भन्ने बुझ्न नहुने उहाँको भनाइ छ। हर्मुज जलमार्गको उत्तरतर्फ इरान र दक्षिणी तटमा ओमान छ। इरानमाथि भइरहेका आक्रमणहरू तत्काल बन्द गर्न अमेरिकासँग माग गर्दै प्रवक्ता बगाईले आक्रमण रोकिएपछि वार्ताका लागि सम्भावनाहरू खोजिने बताउनु भएको बीबीसीले जनाएको छ। यसैबीच इरानी राष्ट्रपति मसूद पेजिस्कियानले 14 बुधे इस्लामाबाद समझदारी पत्रलाई इरानको विदेश नीतिको भावी आधारका रूपमा व्याख्या गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत उहाँले समझदारी राष्ट्रिय सहमतिका आधारमा बनेको उल्लेख गर्दै यसले इरान क्षेत्र तथा उसका साझेदारहरूको सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। इजरायली संचार माध्यमहरूले मध्यस्थकर्ताहरूले इरान र अमेरिका बीचको समझदारी पुनः सक्रिय गरी हर्मुज जलमार्ग पुनः सञ्चालन गराउने प्रयास गरिरहेको जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज खोल्न सहमति जनाएको दावी गर्दै ठूलो सैन्य कार्यवाही नगर्ने संकेत दिएको एक दिनपछि यस्तो कूटनीतिक पहल सार्वजनिक भएको हो।
2: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको कार्यतालिका अनुसार एक वर्षभित्र संघले चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेशन्स कप आयोजना गरिनेछ। काभा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16 22 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजन गरेको थियो। नेपाल सन् 2024 को विजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप र राष्ट्रिय बीच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ।
3: र विश्व फुटबलको सर्वोच्च निकाय फिफामा नेतृत्व संकट गहिरिँदै गएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई वर्ल्ड फुटबल एसोसिएशनले समर्थन नगर्ने घोषणा गरेको छ। विश्वकपमा निजी लगानी भित्र आउने प्रस्ताव विवादमा परेपछि वेल्स इन्फान्टिनोको समर्थन फिर्ता लिने पहिलो सदस्य राष्ट्र बनेको हो। वेल्स फुटबल एसोसिएशनले सोमबार जारी गरेको विज्ञप्तिमा सन् 2027-देखि 2031-सम्मको कार्यकालका लागि इन्फान्टिनोको उम्मेद्वारीलाई समर्थन नगर्ने स्पष्ट पारेको छ। यसैबीच इंग्ल्याण्ड फुटबल एसोसिएशनले पनि फिफालाई पत्र पठाउँदै इन्फान्टिनोलाई समर्थन नगर्ने जानकारी गरेको छ। उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघले फिफा नेतृत्वबारे समीक्षा आवश्यक रहेको जनाएको छ भने एसियाली फुटबल महासंघले संगठनमा थप पारदर्शिता अपनाउन आग्रह गरेको छ। सन् 2016-देखि फिफाको नेतृत्व सम्हाल्दै आएका इन्फान्टिनो चौथौ कार्यकालका लागि उम्मेद्वार बन्ने तयारीमा हुनुहुन्छ। फिफाको आगामी निर्वाचन सन् 2027 को मार्चमा मोरक्कोमा हुने तय भएको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिराखेको कार सुनकोशीमा खस्यो। कम्तीमा तीनजना बेपत्ता। आउँदो तीन दिन देशभर मनसून सक्रिय रहने, सतर्क रहन आग्रह।
2: मधेसमा जल स्रोत संकट बढ़दै 60% हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर। चुरी क्षेत्रको संरक्षण सहित दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव।
3: खाना पकाउने ग्यासको अभाव र महँगी बारे राष्ट्रिय सभामा सरकारको ध्यान आकर्षण। ठगी र अस्वाभाविक मूल्य वृद्धि विरूद्ध कार्ययोजना बनाइरहेको सरकारको भनाई।
2: अमेरिकासँग तत्काल कुनै वार्ता नभएको इरानको भनाई। हर्मुज खुल्ला नरहेको स्पष्टोक्ति।
3: र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक। फिफा अध्यक्ष इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नुपर्ने विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागलुङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 430
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 013
1: सरिता थारो 98 6 79 056 12 तथा प्रचार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यसको कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 03 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
3: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्ध बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 98 0079 85 26 र 98 472 87 90

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मन्त्री खत्रीको भनाई, सेवा विस्तारका लागि दीर्घकालीन योजना ल्याइने प्रतिबद्धता, बाणगंगाको पहिलो कार्यपालिका बैठक, वार्षिक समीक्षा र पूर्वाधार संरक्षण समिति गठन गर्ने निर्णय, असारमा गोष्ठी सेमिनार गर्न रोक, बजेट तथा कार्यक्रम कार्यान्वयनलाई पारदर्शी बनाउन 52 बुँदे मार्गदर्शन जारी, लुम्बिनी प्रदेश सरकारद्वारा कपिलवस्तु नगरपालिकालाई 1,25,50,000 बजेट विनियोजन, बाल विवाह न्यूनीकरणदेखि विद्यालय पूर्वाधारसम्म समावेश, गुल्मीको रिडीमा 2.5 करोड़को लागतमा घाट निर्माण, मलामीका लागि विश्राम स्थलसहित सुविधा विस्तार, र इण्डोनेसियाको यात्रुवाहक फेरीमा आग लागि 5 जनाको मृत्यु, 39 बेपत्ता, 229को उद्धार।
1: खुशीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाणगंगा 1, जितपुर, कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

0: अब समाचार विस्तारमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन तथा खाद्यान्न बाली सहित उखु केरा र मकै खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा उहाँले कार्यविधि तयार गर्दा वास्तविक किसानको आवश्यकता र बालीको प्रकृतिलाई आधार बनाउनु पर्ने बताउनु भएको हो। बाली परिवर्तन गर्ने किसानले समयमै रासायनिक मल नपाउने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्ने गरी वितरण प्रणाली सुधार गर्ने गरी नीति निर्माण गरिने बताउनुभयो। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डाक्टर नीतु पण्डितले देशभर वार्षिक करिब 14 लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भए पनि आधाभन्दा कम मात्रामा मात्रै मल उपलब्ध हुने गरेको जानकारी दिनुभयो। उखु मकै र केरा खेतीमा समेत आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउने विषयमा संघीय कृषि मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा उखु बालीका किसानले रासायनिक मल तथा कृषि औजारमा नीतिगत समस्या झेल्दै आएको बताउँदै खाद्यान्न बालीका किसान सरह सुविधा उपलब्ध गराउनुपर्ने विषय उठान गरेका थिए। छलफलका क्रममा बर्दिया स्थित राजापुर सुगर एण्ड केमिकल्स इण्डस्ट्रीज प्रालीले आगामी सिजनमा उखु खेती विस्तारका लागि रासायनिक मलको सुनिश्चितताको माग गरेको थियो। उद्योगका अनुसार हाल करिब 2000 किसानले 3000 बिघा क्षेत्रफलमा उखु खेती गरिरहेका छन्। आगामी सिजनमा 5000 किसानलाई सहभागी गराई करिब 6000 बिघामा व्यावसायिक उखु खेती विस्तार गर्ने योजना रहेको छ। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघीय सरकार मातहत सञ्चालनमा रहे पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। बाँकेको खजुरा गाउँपालिका सात स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको हिजो स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खत्रीले अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह, पूर्वाधार, जनशक्ति तथा भावी आवश्यकता बारे जानकारी लिँदै प्रदेश सरकार अस्पतालको विकास र सेवाको गुणस्तर अभिवृद्धिका लागि सकारात्मक रहेको बताउनुभयो। उहाँले प्रदेश सरकारले अस्पताललाई देखिने प्रभावकारी र दीर्घकालीन लाभ पुग्ने योजना उपहारका रूपमा उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिनुभयो। अनुगमनका क्रममा अस्पतालका निर्देशक डाक्टर नीरज भट्टराईले अस्पतालको वर्तमान अवस्था, चुनौती र आवश्यकता बारे मन्त्री खत्रीलाई जानकारी गराउनु भएको थियो। उहाँले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल क्यान्सर उपचारमा विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पताल भए पनि पर्याप्त जनशक्ति, स्रोत साधन र बजेटको अभावी सेवा सञ्चालन गर्नु परेको बताउनुभयो। सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले बाँके सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ठूलो संख्यामा क्यान्सर बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 तर्जुमा गर्ने तयारी स्वरूप लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन शुरू गरिएको छ। नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा तीन तहका सरकारबीच समन्वय बढ़ाउँदै जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि प्रभावकारी नीति र रणनीति निर्माण गर्नुपर्नेमा जोड़ दिएको हो। लुम्बिनी प्रदेश वन वातावरण तथा पर्यटन मन्त्रालयका सचिव प्रमोद भट्टराईले जलवायु परिवर्तन वन तथा वातावरण मन्त्रालयसँग मात्र सम्बन्धित विषय नभई बहुआयामिक मुद्दा भएको बताउनुभयो। उहाँले यसको प्रभाव कृषि, वन, भौतिक पूर्वाधार, जलस्रोत, स्वास्थ्य लगायत सबै क्षेत्रमा पर्ने भएकाले सबै तह र क्षेत्रको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। सचिव भट्टराईले प्रदेश सरकारको भूमिका समन्वयकारी रहने बताउँदै जलवायु परिवर्तनका चुनौती सामना गर्न सबै सरकारवाला बीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।
1: हामीले यो कार्बन उत्सर्जन गरेर जलवायु परिवर्तन अथवा तापक्रम वृद्धिमा हामीले कुनै पनि भूमिका निर्वाह नगरे तापनि आखिर त्यसको असर भनेको त्यसको झेल्नलाई फेरि हाम्रो जस्तो हिमाली अथवा पहाड़ी भूभाग समेटेको राष्ट्रले बढी चाहिँ घाटा बिहोर्नु परेको, क्षति गर्नु परेको अवस्था छ। हिउँ पहिरो फुटेर खामेमा ठुलो पहिरो गएर क्षति भयो, त्यस्तै गरेर मेलम्चीमा ठुलो चाहिँ धनजनको क्षति भयो, त्यस्तै गरी 2 वर्ष अगाडि मात्रै कञ्चनपुर जिल्लामा तपाईँको एकै चाहिँ दिनमा भयङ्कर चाहिँ पानी परेर अतिवृष्टि भएर पुरै डुबान गएर धेरै धनजनको क्षति भयो।
0: कार्यक्रममा सहभागीहरूले राष्ट्रिय जलवायु परिवर्तन नीति 2083लाई प्रदेश तथा स्थानीय तहका आवश्यकता र अनुभवसँग जोडेर व्यावहारिक तथा कार्यान्वयनयोग्य बनाउन सुझाव दिनुभएको थियो। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत मनोज न्यौपानेको स्वागत मन्तव्य तथा विषय परिवेशबाट शुरू भएको कार्यक्रममा राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 तर्जुमा प्रक्रिया तथा दृष्टिकोण सम्बन्धी विषयमा नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव डाक्टर प्रकाश सिंह थापाले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण जलवायु विज्ञ हिमाल शिवाकोटीले गर्नुभएको दाङको देउकुरीबाट हाम्रा सहकर्मी सन्तोष कुमार गुप्ताले जानकारी दिनुभएको छ। बाणगंगा नगरपालिकाको आर्थिक वर्ष 2083-84 पहिलो कार्यपालिका बैठक आज नगरपालिकाको कार्यालयमा सम्पन्न भएको छ। बैठकले चालू आर्थिक वर्षका लागि स्वीकृत नीति कार्यक्रम तथा बजेट कार्यान्वयन सम्बन्धी कार्ययोजना पारित गरेको छ। यस्तै नगरको दर्य समेत स्वीकृत गरिएको नगरपालिकाका प्रमुख प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकले आर्थिक वर्ष 2083-84 योजनाहरू क्रमशः सञ्चालन गर्ने निर्णय गरेको छ। गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनाहरूको म्याद थप गर्ने निर्णय समेत कार्यपालिकाले गरेको छ। नगर विगतका वर्षदेखि पूर्ण संस्थागत प्रसूति सेवा तथा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएकोमा थप संशोधन गरी निरन्तरता दिने जनाएको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा बैठक यही साउन 21 गते नगरपालिकाको सभाहालमा गर्ने निर्णय गरेको छ। यसै गरी नगरभित्र निर्माण भएका तथा निर्माणाधीन ठूला पूर्वाधार संरचनाको संरक्षण र प्रभावकारी उपयोगका लागि स्थानीय पूर्वाधार संरक्षण तथा उपयोग व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ। समितिमा सम्बन्धित वडाका अध्यक्ष संयोजक रहनेछन् भने वडा सदस्य पूर्वाधारसँग सम्बन्धित सरकारवाला संस्थाबाट महिलासहित कम्तीमा 2 जना सदस्य तोकिएको कर्मचारी र वडा सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ। पूर्वाधार संरक्षण समितिको संरक्षकमा नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पूर्वाधार विकास शाखा प्रमुख र योजना शाखा प्रमुख रहने निर्णय भएको नगरपालिकाका प्रमुख प्रवक्ता विष्णु प्रसाद पौडेलले फोन सम्पर्क मार्फत जानकारी दिनुभएको छ।
2: आर्थिक वर्ष 83-84 पहिलो कार्यपालिकाको बैठक आज सम्पन्न भएको छ। नगर प्रमुखजीको अध्यक्षतामा सम्पन्न बैठकमा आर्थिक वर्ष 2083-84 स्वीकृत नीति कार्यक्रम तथा बजेट कार्यान्वयन र कार्ययोजना पास गरिएको छ। यसै गरी नगरको दर रेट पास गरिएको छ। दर रेट पास भएसँगै आर्थिक वर्ष 83-84 योजनाहरू सुचारू हुने क्रम अगाडि बढ्नेछ। गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका केही योजनाहरूको म्याद थप गर्ने काम पनि कार्यपालिका बैठकले सम्पन्न गरेको छ। बाणगंगा नगरपालिकाले विगतका वर्षदेखि पूर्ण संस्थागत प्रसूति सेवा नो होम डेलिभरी प्रोत्साहनका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आइरहेको छ र मौजुदा कार्यविधि 2077 संशोधन गरिएको छ र यसै गरी विभिन्न निकायहरूबाट प्राप्त भएका पत्रहरूको विषयमा कार्यपालिका बैठकमा जानकारी गराउने काम पनि सम्पन्न भएको छ। यस्तै गरी आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा यही 21 गते बिहिबारका दिन 11 बजे नगर पालिकाको सभाहालमा आयोजना गर्ने निर्णय समेत गरिएको छ भने बाणगंगा नगरपालिकाभित्र निर्माण भएका तथा निर्माणाधीन ठूला पूर्वाधार संरचना संरक्षण तथा उपयोगका लागि देहाय बमोजिमको स्थानीय पूर्वाधार संरक्षण तथा उपयोग व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत गरिएको छ। जस अनुसार सम्बन्धित वडाको अध्यक्ष संयोजक सम्बन्धित वडाका वडा सदस्यहरू सदस्य सम्बन्धित पूर्वाधार रहेको संस्था समूह सरोकार वाला संस्था मध्येबाट एकजना महिला सहित वडा अध्यक्षले तोकेका कम्तीमा दुईजना सदस्य सम्बन्धित वडामा तोकिएको सार्वजनिक कर्मचारी सदस्य र सम्बन्धित वडाको वडा सचिव सदस्य सचिव रहनेछन् भने उक्त योजनाको संरक्षकमा नगर प्रमुख नगर उप प्रमुख प्रमुख प्रशासकीय अधिकृत पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर र योजना शाखा प्रमुख संरक्षक रहने समेत निर्णय गरिएको छ। यसरी आज आर्थिक वर्ष 83-84 पहिलो कार्यपालिकाको बैठक सम्पन्न भएको छ।
0: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 83-84 बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी मितव्ययी र पारदर्शी बनाउन 52 बुँदे मार्गदर्शन जारी गरेको छ। चालू खर्चमा कडाई गर्दै असार महिनामा गोष्ठी सेमिनार तालिम र अन्तर्क्रिया सञ्चालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लंघन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायमाथि कानूनी कार्यवाही गरिने स्पष्ट गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोलाद्वारा हस्ताक्षरित मार्गदर्शन प्रदेशका सबै मन्त्रालय आयोग सचिवालय तथा मातहतका निकायहरूलाई लागू गरिएको हो। मार्गदर्शनले वित्तीय उत्तरदायित्व पारदर्शिता मितव्ययिता र परिणाममुखी बजेट कार्यान्वयनलाई प्राथमिकता दिएको छ। मार्गदर्शन अनुसार चैत्र मसान्तसम्म कार्यान्वयन हुन नसकेका वा

0: खर्च नहुने आयोजना तथा कार्यक्रमको बजेट अनिवार्य रूपमा सम्पूर्ण समर्पण गर्नुपर्नेछ। दोहोरो प्रविष्टि भएका कार्यक्रमहरू रोक्का राखी सम्बन्धित बजेट फिर्ता गर्न पनि निर्देशन दिएको छ। पूर्वाधार निर्माणमा पारदर्शिता कायम गर्न 10 लाख रूपियाँ भन्दा बढ़ी लागत अनुमान भएका सबै निर्माण कार्य सार्वजनिक प्रतिस्पर्धा टेण्डर प्रक्रियाबाट मात्र गराउनुपर्ने व्यवस्था गरिएको छ।
1: आर्थिक वर्ष 83-84
0: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि कपिलवस्तु नगरपालिकाभित्र सञ्चालन हुने विभिन्न विकास, शिक्षा, कृषि, स्वास्थ्य तथा सामाजिक कार्यक्रमका लागि कुल 1,25,50,000 रूपियाँ विनियोजन गरेको छ। विनियोजित बजेट अनुसार बाल विवाह न्यूनीकरण सम्बन्धी प्रदेशव्यापी अभियान सञ्चालनका लागि 10 लाख, सामुदायिक विद्यालय वितरक संस्था निगली हवाका लागि 15 लाख, गौतम बुद्ध माध्यमिक विद्यालयका लागि 15 लाख, भोजपुरी तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयका लागि 15 लाख तथा बुद्ध पद्म माध्यमिक विद्यालयको अधुरो ब्लक विक्षाउने कार्यका लागि 10 लाख रूपियाँ छुटाइएको छ। यस्तै महादेव आधारभूत विद्यालय दलदलाहमा माटो पटान तथा इन्टरलक विक्षाउन 10 लाख, यशोधारा माध्यमिक विद्यालयका लागि 10 लाख, रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा ब्लक विक्षाउन 10 लाख विनियोजन गरिएको छ। कृषि तथा सहकारी क्षेत्र अन्तर्गत साना किसान कृषि सहकारी संस्था लिमिटेड निगृहवाको भवन निर्माणका लागि 20 लाख, आप्रवासी स्रोत केन्द्रको सामी कार्यक्रम मार्फत परामर्शकर्ताको करार सेवा शुल्कका लागि 5,50,000, तरकारी परिवर्धन कार्यक्रमका लागि 5 लाख तथा मुस्लिम समुदायमा प्रजनन स्वास्थ्य तथा पाठ्यक्रम सम्बन्धी शिविर सञ्चालनका लागि 5 लाख रूपियाँ विनियोजन गरिएको छ। यसैबीच लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 स्थानीय तहहरूलाई वित्तीय हस्तान्तरण मार्फत प्रदेशभर कुल 3,55,52,00,000 रूपियाँ विनियोजन गरेको जनाएको छ। वर्षायाम शुरू भएसँगै कपिलवस्तुमा सर्पदंशका घटना बढ़न थालेका छन्। सर्पदंश उपचार केन्द्र कपिलवस्तुका अनुसार असार महिनामा मात्रै 291 जना सर्पले टोकेका बिरामी उपचारका लागि आएका छन्। केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार समयमै उपचार केन्द्र नल्याउने, सर्पले टोकेको थाहा नपाउने र झारफुकमा लाग्ने कारण केही बिरामीको अवस्था गम्भीर बन्ने गरेको छ। उहाँका अनुसार केन्द्रसँग बुद्धभूमि, कपिलवस्तु र शिवराज नगरपालिकाले उपचारका लागि सम्झौता समेत गरेको छ। केन्द्रमा नेपाली सेनाको टोलीले प्राविधिक सहयोग गर्दै आएको छ भने कपिलवस्तु अर्घाखाँची प्युठान रूपन्देही दाङ केन्द्रमा नेपाली सेनाको टोलीले प्राविधिक सहयोग गर्दै आएको छ। तपाईले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबर मान्ने खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: युनाइटेड अस्पताल बारडिंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
2: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ
0: विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ड्याकरण सेवा महिनावारी गडबडी सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
5: युनाइटेड अस्पताल बाढगंगा 4 छाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
2: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुरा स्वागत छ अब बाँकी खबर गुल्मीको रिडीमा 2 करोड़ बढ़ीको लागतमा व्यवस्थित घाट निर्माण गरिएको छ रूरू क्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु गेवालीका अनुसार यस क्षेत्रमा धेरै गुल्मी लगायत अन्य जिल्लाबाट पनि अन्त्येष्टि गर्नका लागि आउने भएकाले वर्षा र हिउँदमा पनि 12 महिना सञ्चालनका लागि मलामीहरूलाई विश्राम स्थल सहितको घाट निर्माण गरिएको हो शुरूमा छत्रदेव गाउँपालिका अर्घाखाँची र रूरू क्षेत्र गाउँपालिकाको 59,53,000 संघीय सरकारको 1,30,00,000 गुल्मीको रेसुङ्गा नगरपालिका गुल्मी दरबार छत्रकोट अर्घाखाँचीको छत्रदेवको 10-10,00,000 रूपियाँ र रूरू क्षेत्र गाउँपालिकाको 20,52,000 गरी कुल 2,50,45,000 व्यवस्थित घाट निर्माण गरिएको हो घाटलाई व्यवस्थित गर्नका लागि आश्रय स्थल र कालीकण्डकी करिडोरको शब्दाह स्थलसम्म पुग्ने सड़क खानेपानी शौचालय लगायतका निर्माणका कार्यहरू पूरा गर्न अझै केही बाँकी रहेको रूरू क्षेत्र गाउँपालिकाले जनाएको छ आउँदो 3 दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरीखोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार बितेको 24 घण्टामा देशका सबैजसो ठाउँमा मध्यम वर्षा भएको छ भने केही ठाउँमा अत्याधिक वर्षा भएको छ बर्दियाको ताराताल कास्केको याङजाकोट चितवनका केही ठाउँ लगायतमा 24 घण्टामा 100 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका 1-2 ठाउँ र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको छ यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा अति भारी अर्थात आरीखोप्टे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ भोलि र पर्सी पनि देशभर मनसून सक्रिय रहनेछ दिउँसो करिब 2 बजेतिर अवरूद्ध भएको चितवनको मुगलिङ नारायणगढ़ सड़क खण्ड 4 बजेबाट सञ्चालनमा आएको हो मुगलिङ बजार नजिकै पहिरो खस्ता अवरूद्ध भएको सड़क पहिरो पन्साएर दुईतर्फी नै खुलाइएको हो अहिले रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ गइरहेको भरतपुर सड़क डिभिजन कार्यालयले जनाएको छ देशकै प्रमुख जड़ीबुटी निकासी नाका मानिएको नेपालगंज नाकाबाट गत आर्थिक वर्ष 2082-83 37,00,000 किलोभन्दा बढ़ी जड़ीबुटी निर्यात भएको छ नेपालगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा यस नाकाबाट 84 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विभिन्न प्रकारका 37,00,000 किलोभन्दा बढ़ी जड़ीबुटी निर्यात भएको हो नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले देशमै सबैभन्दा बढ़ी जड़ीबुटी निर्यात हुने नाकाबाट गत आर्थिक वर्षमा 84,26,74,000 रूपियाँ बराबरको 37,03,861 किलो विभिन्न प्रकारका जड़ीबुटी निर्यात भएको जानकारी दिनुभयो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले आज सूची सार्वजनिक गरी निशुल्क सह्य सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। अब विदेशको खबर। इण्डोनेसियाको जाभा टापु नजिक हिजो यात्रुवाहक फेरीमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने 39 जना बेपत्ता भएका छन्। उद्धारकर्मी तथा घटनास्थल आसपास रहेका जहाजहरूले 227 यात्रु र चालक दलका सदस्यको उद्धार गरेका छन्। इण्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय बासार नासका अनुसार मुतियारा सेन्टोसा दुई फेरी पूर्वी जाबाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासार तर्फ जाँदै थियो। सुमेनेव जलक्षेत्रमा सोमकार आज बिहान 6 बजेदेखि 7 बजेको बीचमा आगलागी हुँदा फेरीमा 232 यात्रु 39 चालक दलका सदस्य तथा 181 सवारी साधन जसमा अधिकांश ट्रक र एउटा एक्स्ट्राभेटर रहेको थियो। बासार नासका अनुसार फेरी संचालक कम्पनी पीटीएटो सिसम लाम्पुङ पेलायारले घटनाको करिब 1 घण्टापछि सुराबाया खोज तथा उद्धार कार्यलाई जानकारी गराएको थियो। यिनी समाचारसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मन्त्री खत्रीको फनाई, सेवा विस्तारका लागि दीर्घकालीन योजना ल्याइने प्रतिबद्धता। बाणगंगाको पहिलो कार्यपालिका बैठक, वार्षिक समीक्षा र पूर्वाधार संरक्षण समिति गठन गर्ने निर्णय। असारमा गोष्ठी सेमिनार गर्न रोक, बजेट तथा कार्यक्रम कार्यान्वयनलाई पारदर्शी बनाउन 52 बुँदे मार्गदर्शन जारी। लुम्बिनी प्रदेश सरकारद्वारा कपिलवस्तु नगरपालिकालाई 1,25,50,000 बजेट विनियोजन, बालविवाह न्यूनीकरणदेखि विद्यालय पूर्वाधार समावेश। गुल्मीको रिडीमा 2.5 करोड़को लागतमा घाट निर्माण, मलामीका लागि विश्राम स्थल सहित सुविधा विस्तार। र इण्डोनेसियाको यात्रुवाहक फेरीमा आगलागी 5 जनाको मृत्यु, 39 बेपत्ता, 227को उद्धार। अवस्था एफएम ब्याण्डको 99 बिन्दु समेगा सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने जगतलाई धन्यवाद दिँदै स्मृति विदा हुन्छु। नमस्कार।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरुको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
0: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधि द्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल काठगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: साथ सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र यूट्यूब सीआईएन चैनल सुन्न सकिन्छ। गणेश नेपाली मृत्यु नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी।
1: पार्टीले के क्यूआरहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही सम्बन्धित कार्यविधि तयार पारेको छ, त्यसमा के केले स्वकीय सचिव राख्ने भनेर सहयोग एउटा निर्णय गरेका छ।
0: अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना, अनशनरत नर्स ज्योति राणाभाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयको वार्ता। एक वर्षमा वैदेशिक रोजगारीमा 1,323 नेपालीको मृत्यु, राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च।
2: निवेदनै हाम्रो 1600 आएको छ, 1123 पाउनु भएको छ, खर्च चाहिँ 1,09,00,000 भएको छ, 9,37,00,000 भएको छ वित्तीय सहायतालाई।
0: र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गएको एक वर्षमा 1300 भन्दा बढ़ी नेपाली श्रमिकको विदेशमा मृत्यु हुनुले वर्तमान श्रम व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। नेपालले वैदेशिक रोजगारीलाई बेरोजगारी समाधानको माध्यमका रूपमा लिएको छ, तर श्रमिक सुरक्षामा आवश्यक लगानी, अनुगमन र कूटनीतिक सक्रियता अपेक्षित स्तरमा पुग्न सकेको देखिँदैन। दूतावासको क्षमता वृद्धि, श्रमिकको नियमित अनुगमन, रोजगारदाता कम्पनीको उत्तरदायित्व र श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
4: गएको एक वर्षमा वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या 1300 भन्दा बढ़ी छ। गएको एक वर्षमा वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका 1323 जना नेपालीको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ। यस अवधिमा मृत्यु भएका कामदारका 1600 भन्दा बढ़ी परिवारले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिएका छन्। बोर्डका अनुसार मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन 1,09,00,000 रूपैयाँ खर्च भएको छ भने सब ढुवानीका लागि 2,35,00,000 रूपैयाँ खर्च गरिएको छ। उपलब्ध तथ्याङ्क अनुसार 1,084 जनाको सब ढुवानी गरिएको बोर्डले जनाएको छ। यी तथ्याङ्कले वैदेशिक रोजगारी नेपालीका लागि अझै पनि उच्च जोखिमयुक्त रहेको संकेत गरेको सीआईएनसँग कुरा गर्दै बोर्डका सूचना अधिकारी शारदा भण्डारीले बताउनुभयो।
2: निवेदनै हाम्रो 1600 आएको छ, 1123 पाउनु भएको छ, खर्च चाहिँ 1,09,00,000 भएको छ, 9,37,00,000 भएको छ वित्तीय सहायतालाई। मृत्युको आर्थिक सहायतामा त्यति छ, सब ढुवानीको चाहिँ हाम्रो 2,35,00,000 भएको छ खर्च, 1,084 जनाको ढुवानी भएको छ।
4: प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि खाड़ी मुलुक, मलेसिया तथा अन्य गन्तव्यमा जाने गरे पनि कार्यस्थलको सुरक्षा, स्वास्थ्य सेवा, अत्यावधिक श्रम, सड़क दुर्घटना, हृदयघात तथा अन्य कारणले मृत्यु हुने क्रम पूर्ण रूपमा रोकिएको छैन। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर स्थित मध्य पहाड़ी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार 4 जनाको खोजीका लागि गोताखोर सहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ। खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई बसले ठक्कर दिएपछि कार करिब 30 मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोकका दिलबहादुर लामा, सिन्धुलीका 28 वर्षीय गणेश थापा तथा पहिचान खुल्न बाँकी अन्य 2 जना बेपत्ता छन्। गोताखोर टोली र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य जारी राखेको भए पनि पानीको बहाव धेरै भएकाले खोजी कार्यमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किन श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
5: चाहिँ अब फिक्कल गाउँपालिकाको नवलपुर भन्ने ठाउँमा घटना घटेको हो हजुर। अब यो चाहिँ हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ यो 11:30 आसपासमा यो घटना घटेको हो भन्ने छ, र यो घटनामा चाहिँ रोकिराखेको कारलाई चाहिँ सोही दिशाबाट आउँदै गरेको अर्को गाडीले ठक्कर दिइसके पछाडि खोलामा खसेको भन्ने प्रारम्भिक रिपोर्टिङ छ। खबर प्राप्त भएदेखि नै अब हाम्रो सबै सुरक्षा निकायहरू संयुक्त रूपमा परिचालन भएर खोजी कार्यहरू भइरहेको छ। गोताखोर सहितको टिमहरू हामीले परिचालन गरेका छौँ, तर सुनकोशी नदीमा पानीको बहाव एकदमै धेरै भएको, करेन्ट ज्यादा भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीलाई रेस्क्यूमा समस्या चाहिँ भइरहेको छ। हाम्रो गोताखोरहरूले चाहिँ भित्रसम्म गएर हेर्न सकिरहेको अवस्था चाहिँ छैन।
4: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न गठित न्यायिक समितिले सरकारलाई चारवटा महत्वपूर्ण सुधारका सुझाव दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा गठित समितिले छानबिन पूरा गरी मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो। समितिले ट्राफिक व्यवस्थापनमा देखिएको अधिकार दोहोरोपण अन्त्य गर्दै सिंगल ह्याण्डलिङ प्रणाली लागू गर्न सिफारिश गरेको छ। त्यस्तै सड़क सुरक्षालाई थप प्रभावकारी बनाउन बढ़दो राइड शेयरिङ सेवाको उचित व्यवस्थापन गर्न र मानसिक तनावमा रहेका व्यक्तिका लागि काउन्सिलिङ सेन्टर स्थापना गर्न समितिले सरकारलाई सुझाव दिएको छ। छानबिनका क्रममा गणेश नेपालीको र सुरक्षाकर्मी बीच भएको विवादका क्रममा प्रहरी हवलदार विकास बुढाथोकीले नेपालीलाई झापडा हानेको तथ्य समेत खुलेको छ। यसैबीच सिराहाको गोलबजारमा भएको घटनाको सत्य तथ्य सार्वजनिक गर्ने उद्देश्य सहित गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनाको प्रत्यक्ष पक्षलाई सूक्ष्म रूपमा अध्ययन गरिएको जनाएको छ। आगामी तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै स्थानमा धेरै ठूलो पानी पर्ने चेतावनी जारी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आज लुम्बिनी प्रदेशका केही स्थान तथा पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ भने कर्णालीका पहाड़ी क्षेत्र र लुम्बिनीका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ। आज राति भोलि र पर्सी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
6: रात्री हिमाली भूभागहरूको केही स्थान देशको पहाड़ी भूभागहरूको चाहिँ अलि धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस लुम्बिनी बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाड़ी भूभागहरूमा चाहिँ छ। र भोलि बिहानसम्म चाहिँ यो देशैभरको धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र थुप्रै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
4: काठमाडौँ उपत्यका सहित धेरै जिल्लाका साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे प्लाञ्चोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ झापा धनकुटा थ्रङकुवासभा सोलुखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ मकवानपुर गोर्खा लमजुङ तनहुँ कास्की पर्वत म्याग्दी सेङ्जा पाल्पा गुल्मी चितौन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। आज बसेको संसदीय दलले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सोके सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको निर्णय पनि गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गरी लागू गरिएको प्रमुख सचेतक वासना थापाले सीआईएनलाई जानकारी दिनुभयो।
1: सुनसरीको घटना घटेको यो घटनामा चाहिँ यो घटनाको लागि चाहिँ हजुरको न्यायिक छानबिन समिति गठन गर्ने र सरकारसँग जोडदार माग गर्ने भन्ने विषय नराखे जुन निर्णयले चाहिँ संविधानको मर्म र भावनासँग विपरीत भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। संघीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेर त पार्टीले के क्युआरहरू तयार गरे ऊहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के केले स्वकीय सचिव राख्ने भनेर चाहिँ यो एउटा निर्णय गरेका छ हजुरको।
4: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउने प्रयास स्वरूप नेकपा एमाले संसदीय दलभित्र हस्ताक्षर अभियान शुरू गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिए पनि कार्कीले पार्टीको औपचारिक निर्णय बिना पद नछाड्ने अडान दोहोर्याउनु भएको थियो। उता ओली पक्षले कार्की विरूद्ध हस्ताक्षर संकलन थाले पनि संसदीय दलको नेता परिवर्तनका लागि आवश्यक दुई तिहाई समर्थन जुटाउन कठिन देखिएको छ। त्यस्तै तत्काल अविश्वासको प्रस्ताव दर्ता गर्न पनि संवैधानिक रूपमा सम्भव नरहेको र त्यसका लागि सत्ता साझेदार नेकपाको समर्थन आवश्यक पर्ने अवस्था छ। तर नेकपाले भने एमालेको आन्तरिक विवादमा आफू संलग्न नहुने स्पष्ट पारेको छ। सात साना राजनैतिक दलहरूले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरेका छन्। आज बसेको दलहरूको छलफलले आगामी 23 साउनमा मोर्चाको औपचारिक घोषणा गर्ने निर्णय गरेको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतका अनुसार मोर्चामा विभिन्न वैकल्पिक तारका राजनैतिक दलहरू सहभागी हुने भएका छन्। पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल एसएसबी बीच आज हुने भनिएको बैठक स्थगित भएको छ। हिजो दिउँसो अस्थायी बाँध निर्माणका विषयलाई लिएर उत्पन्न तनाव अहिले साम्य भए पनि सोही विषयमा छलफल गर्ने सहमति भएको थियो, तर एसएसबीका एक जवानलाई सर्पले टोकेपछि उपचारका लागि खटिनु परेको भन्दै भारतीय पक्षले छलफल स्थगित गरेको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष प्रभुनाथ हरियरले भारतीय पक्षले हिजो आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको सीआईएनलाई बताउनुभयो।
7: छलफल गर्न त्यो कुरो थियो, तर एकजनाको एसएसपी जवानको सर्प टोके

0: प्रभुनाथ हरियरले भारतीय पक्षले हिजो आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको सीआईएनलाई बताउनुभयो।
1: छलफल गर्न त्यो कुरो थियो, तर एकजनाको यशस्वी जीवनको तर्फ टोकेन।
0: अन्तर्गत नर्स ज्योति राणा भाटमाका प्रतिनिधि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टलाई पक्राउ गरेको छ। सहसचिव भट्टराईलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरिएको आरोपमा भट्टराई विरूद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। दायर हुँदा उहाँ उपस्थित नभएकाले अदालतबाट पक्राउ पर्ची जारी गरिएको थियो। साझा खबरमा अब खेल खबर। नेपालमा यो वर्ष भलिबलका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएका छन्। नेपाल भलिबल संघ एनभीएले आर्थिक वर्ष 2083-84 लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो। काबा महिला च्याम्पियनशीप लीग, काबा पुरूष भलिबल च्याम्पियनशीप र काबा च्यालेन्ज कप पुरूष नेपालमा हुने तय भएको छ भने नेपालले 20 एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने भएको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत 35 राष्ट्रिय फुटबल पुरूष तथा 25 राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ। 10 एनबीए महिला तथा पुरूष भलिबल च्याम्पियनशीप काठमाण्डुमा हुनेछ भने प्रधानमन्त्री कप एनबीए महिला तथा पुरूष भलिबल लीग, 7 महिला तथा 8 पुरूष राष्ट्रिय बीच भलिबल U19 राष्ट्रिय भलिबल प्रतियोगिता फ्रेन्चाइज अन्तर्गत एभरेस्ट महिला भलिबल लीग र पुरूषको नेपाल भलिबल लीग पनि क्यालेण्डरमा समावेश भएको छ।
2: सिद्धबाबाको पहिरोको त्रास कायमै
3: यो बाटो हर साल भत्केको भत्कै हुन्छ अनि त्यहाँ पख्न जलतरास भइराखेको छ। हिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले पख्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
2: सुरुङ बने पनि जोखिम टरेन रिपोर्ट, सुशासनका लागि स्थानीय सरकारले गर्न सक्ने काम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
6: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बर्खा लागेसँगै पाल्पा बुटवल सड़कमा फेरि सधैँ जस्तै दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तर उन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ। तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
9: बर्खा शुरू भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र सास्तीमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालक हरूको मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट गरेका यदु भट्टराई।
10: यो सिद्धार्थ राजमार्ग यात्रा गर्ने म यस्तो दुवै म जाँदैछु भन्ने हिसाबले नहुने पीड़ा चाहिँ सरकारले बुझ्दै हुन्थ्यो भन्ने।
9: तर दक्षिण जोड छ, बुटोलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी।
11: पहिरोले हामीलाई एकदम डर छ, हाम्रो सानसाना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने, के गर्ने भन्ने, अब यो कतिखेर जान्छ, के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
9: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल।
3: यो बाटो हर साल भत्केको भत्केको हुन्छ, अनि तलतिर तिनाउ खोला माथितिर दबेको देख्दाखेरि हामीलाई पनि भ्या पख्न जलतरास भइराखेको छ। निन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले पख्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
9: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
12: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौँ।
9: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौसम्म यात्रुहरू बाटैमा अल्पत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचार्य झैं भनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुशासनका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने कुरा,
13: सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी, अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन। सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
2: जनप्रतिनिधि र सरकारवालाको समन्वयका कारण पर्ने प्रभाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक कामन एक, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब स्थानीय सरकारले गरेका र सुधारका पाटाहरू। स्थानीय सरकारलाई घर दैलोको सरकारका रूपमा पनि व्याख्या गरिन्छ। नागरिकको सुख दुःख र समृद्धिमा सँगै रहने जिम्मेवारी र अधिकार स्थानीय सरकार र जनप्रतिनिधिलाई छ। समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको समन्वय, योजना र चुनौतीका बारेमा सल्यानको वागचोर नगरपालिकाका प्रशासकीय प्रमुख टंक भट्टराईसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नु भएको छ।
13: विशेष गरी कर्णाली प्रदेशमा क्षेत्रमा आएर के समय बस्ने, सेवा प्रवाहन गर्ने र यहाँको सबै कुराहरू अध्ययन गर्ने एउटा अवसर पनि प्राप्त भएको छ। त्यो मेरो रुचि अनुसार नै म यहाँ आएको हुँ।
17: कस्तो पाउनुभयो सल्यानको भागचौर नगरपालिकामा?
13: 3 महिना भयो म वैशाख चैत अन्तिम 2082 चैत अन्तिममा यहाँ आएको हो। यस क्रममा अहिले 3 महिना पुरै व्यतीत, भर्खर 3 महिना क्रस भएको छ। अब यस क्रममा चाहिँ सुरुमै पनि म जसरी यहाँ आएँ, आउँदा चाहिँ बागचौर प्रकृति, यहाँको हरियाली, यहाँको कृषि पर्यटन, अब त्यसले चाहिँ प्रभावित बनायो। अध्ययन गर्ने क्रममा नै छु अहिले पनि, होइन 2-3 वर्ष यता स्थानीय के अरे निमित्तले चलाइरहनु भएको थियो। अब यस क्रममा निमित्तको निमित्यान भनेरै कोही बेला बहुहरू आइराखेका थिए समाचारहरू, होइन यो प्रयास भएको छ।
17: जस्तो तपाईँ आइसकेपछि यो चाहिँ नयाँ केही मैले गर्न सुरुवात गरेँ भन्ने के छ स्थिति अहिले?
13: अब यहाँ सुरुवात चाहिँ अब नीतिगत कुराहरूमा, नीतिगत निर्णयका कुराहरूमा चाहिँ जुन राजनीतिक तह हुन्छ मेयर साहबको नेतृत्वमा, होइन अब यसमा चाहिँ मैले त्यो पनि जुन एक किसिमको समन्वय विभिन्न क्षेत्र, होइन विभिन्न चाहिँ पार्टीका जनप्रतिनिधिहरू बिच एउटा राम्रो समन्वय भएर यहाँका विकासका गतिविधिहरू त्यस्तो चाहिँ राम्रोसँग समन्वय भएको पाइयो। अब त्यसमा यहाँको विकासको लागि मत बद्धता त्यो छ, र प्रशासनिक क्षेत्रमा पनि सेवा प्रवाहको क्षेत्रमा पनि त्यस्तो गुनासो चाहिँ अहिलेसम्म कुनै उजुरी पेटिकामा एउटा उजुरी पनि प्राप्त भएको छैन। छिटो छरित्र चाहिँ सेवा प्रवाह भइरहेको छ र त्यसलाई अझ चुस्त, अझ नागरिकहरूलाई सेवा प्रवाह सेवाग्राहीहरूलाई चाहिँ छिटो सेवा दिने, के अरे हाँसेर सेवा दिने, होइन उनीहरूलाई चाहिँ एउटा सम्बोधन गर्ने, रेस्पोन्स गर्ने कुराहरूमा चाहिँ अझ बढोत्तरी भएको छ भन्ने मलाई लाग्छ।
17: सुशासनको हिसाबले, विकास निर्माणको हिसाबले यो बागचौर नगरपालिकालाई अझ उचाइमा पुर्याउनको लागि यसो गर्न पाए हुन्थ्यो भन्ने ढंगबाट मेयर साहब लगायतका अरू जनप्रतिनिधिसँग सल्लाह सुझाव दिएको लिएको त्यस्तो खालको केही छ कि छैन?
13: हामी चाहिँ कार्यपालिकाको बैठकमा भयो होस् या चाहिँ अरू अनौपचारिक छलफल भइरहन्छ, कृषिको क्षेत्रमा अब्बल सम्भावना भएको, त्यसले एउटा समृद्धिको यात्रा पनि तय गरेको छ, होइन अब जस्तै सुन्तलाको पकेट क्षेत्र भयो, अदुवाको भयो, होइन अनि टिम्बुरको भयो, आलुको भयो, यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा समृद्धिको यात्रा चाहिँ अरूभन्दा अब्बल के छुट्टै
17: चाहिँमा पुर्याउनको लागि यसो गर्न पाए हुन्थ्यो भन्ने ढंगबाट मेयर साहब लगायतका अरू जनप्रतिनिधिसँग सल्लाह सुझाव दिएको लिएको त्यस्तो खालको केही छ कि छैन?
13: हामी चाहिँ कार्यपालिकाको बैठकमा भयो होस् या चाहिँ अरू अनौपचारिक छलफल भइरहन्छ, कृषिको क्षेत्रमा अब्बल सम्भावना भएको,

0: छिटो चाहिँ यहाँ एउटा समृद्धि भूयात्रा तय गरिरहेको नगरपालिका हो, समर्पित श्रमजीवीहरू किसानहरू यसैमा चाहिँ खुसी, यसैमा चाहिँ श्रम गरेर यसलाई चाहिँ एकदम विकसित र उन्नत बनाउन लागिरहनु भएको छ। यसको लागि त अब राजनीतिक नेतृत्वमा चाहिँ जस जान्छ नै, र सबैको पार्टीहरू र सबैको जनताहरूको समन्वय सहकार्य चाहिँ प्रभावकारी कर्मचारीहरू होइन सबैको चाहिँ नि समन्वय सहकार्य चाहिँ प्रभावकारी बन्दै गइरहेको अनुभूति मैले गरेको छु।
1: कृतिको हिसाबले तीनवटा पुस्तकका कृतिहरू प्रकाशन भए। बागचौर नगरपालिकाको पर्यटन अथवा यहाँको साहित्य संस्कृतिलाई कोणबाट पनि हेरेर योजना बनाउनु पर्छ अथवा गतिविधि गर्नुपर्छ भन्ने बारेमा केही सोच विचार छ कि छैन मनमा?
0: मेरो सोच छ, मैले आउने बित्तिकै यहाँ बागचौर महोत्सव भयो, बागचौर ठुलो चाहिँ 18 दिनसम्म चलो भव्य चल्यो, त्यसमा मैले सल्यानी माया शीर्षकमा सम्पूर्ण सल्यान आम भर्खर आएको थिएँ, त्यसमा एउटा कविता प्रस्तुत गरेको थिएँ, एउटा तरङ्ग सिर्जना गरेको थियो। आउने बित्तिकै सारा चाहिँ सल्यानको विषयमा त्यो कविताले बोलेको छ। मेरो छुट्टै यो एउटा बागचौर अब यहाँ साहित्य कलाको क्षेत्रमा पनि माथि जानुपर्छ, यहाँका केही कुराहरू उत्खनन गर्नुपर्ने, यहाँको सभ्यता, यहाँको संस्कृति, यहाँको साहित्य होइन गीत संगीत, अब लोकभाकाहरू लोक संस्कृति हुन्छन् नि, अब यो पनि समुन्नत भयो भने न त भौतिक विकासले मात्रै त हुँदैन, बराबर चाहिँ त्यो अनुपातमा मात्रै समृद्धि अगाडि बढ्छ। अब यस क्रममा मेरो सोच चाहिँ के छ भने मैले सेयर पनि गरिसकेको छु, बागचौर चाहिँ कसरी अरूभन्दा अब्बल छ भन्ने हिसाबमा त्यो एउटा कमी देखेको थिएँ मैले, र मैले एउटा सपना देखेको छु कि यहाँ एउटा छुट्टै बीचमा केन्द्रमा एउटा ठुलो एउटा बागचौरको नक्सा, बीचमा बाघ, प्रमुख पर्यटकीय धार्मिक ऐतिहासिक स्थलहरू 12 वटा भित्रका चाहिँ प्रमुख उत्पादनहरू यहाँको विशिष्टता के छ, ठ्याक्क मान्छेले आएर चाहिँ त्यहाँ फोटो खिचुन् र छुट्टै अरू पालिका भन्दा चाहिँ कसरी भिन्न छ विशिष्ट छ भन्ने हिसाबले त्यसलाई चिनाउनको लागि अलिकति बजेट छुट्याउने यहाँको साहित्य कला संस्कृतिको विषयमा पनि अलिकति केही काम गरौं भन्ने सोच छ।
1: हरेक वर्षको आर्थिक वर्षको अन्तिममा एक प्रकारको तनाव जहिले पालिकामा कर्मचारी अथवा जनप्रतिनिधिमा रहने गर्छ, चालु आर्थिक वर्षको कारोबारलाई टुङ्ग्याउनु पर्ने, यो आफैमा एक प्रकारको सुशासनको एउटा मापदण्डको रूपमा पनि हामी त्यसरी पनि हेर्छौ। बागचौर नगरपालिकाको अनुभव कस्तो भयो?
0: धेरै ठाउँहरूमा चाहिँ झगडा परेको, कुटाकुट भएको, प्रशासनिक कर्मचारी प्राविधिक कर्मचारीमाथि हातपात भएको समाचारहरू यही आर्थिक वर्षको अन्त्यमा सुन्नमा आउँछ, र यसपाला पनि आयो, धेरै ठाउँमा त्यस्ता घटनाहरू दुर्व्यवहार भए। यहाँ चाहिँ यो अहिलेसम्मकै एक किसिमको सौहार्द ढंगले त्यस्तो किसिमको रातो मुख गर्नु परेन, रातो कालो मुख गर्नु परेन, यो मेरो लागि पनि सौभाग्य। यसमा चाहिँ अब हाम्रो चाहिँ नगर प्रमुख, अरू चाहिँ वडाध्यक्षज्यूहरू, उप प्रमुख लगायत सबैको एउटा समन्वयकारी भूमिकामा मेरो पनि केही भूमिका रह्यो। त्यसमा चाहिँ अब दायित्व त सिर्जना भयो नि, होइन एउटा राष्ट्रिय रोगै हो यो, विशेष गरी चाहिँ आर्थिक वर्षको अन्त्यमा विकासका कामहरू चाहिँ एकदम गर्ने, अरू बेला चाहिँ निष्क्रिय जस्तो भएर बस्ने, यो बेला नै बढी चाहिँ गर्दाखेरि भुक्तानीमा समस्या आउने, किनभने धेरै फाइल सिर्जना यही बेला हुने, त्यसले गर्दाखेरि सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानीका अब विकास निर्माणका कामहरू अरू कुराहरू चाहिँ अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन, सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
2: गणेश नेपाली मृत्यु घटनामा छानबिन समितिको चार सिफारिश, ट्राफिक व्यवस्थापनदेखि तनाव व्यवस्थापनसम्म सुधारको सुझाव दिइएको छ। गोलबजार घटनाको अध्ययन गर्न गृहको उच्च स्तरीय छानबिन टोली घटनास्थलमा पुगेको छ। पानीको बहाव बढ़ेपछि सुनकोशीमा खसेको कारको खोजीमा चुनौती देखिएको छ। मधेसवादी सात दलद्वारा अग्रगामी मोर्चा गठनको घोषणा, कोशीका मुख्यमन्त्री कार्की विरूद्ध हस्ताक्षर अभियान सञ्चालन भएको छ। अविश्वास प्रस्ताव नेकपा को साथ भने नपाउने भएको छ। नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी भएको छ। अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। अनशनरत नर्स ज्योति राणा भाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयले वार्ता गरेको छ। एक वर्षमा वैदेशिक रोजगारीमा 1223 नेपालीको मृत्यु भएको छ, राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च भएको छ, र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 8 बज्यो।
2: निर्णयलाई कार्यान्वयन गर्ने क्षेत्रमा तयारी भइरहेको छ, त्यसले गर्दा कोशी प्रदेश पनि ढिलो भएको छ। अन्य प्रदेश
3: तपाईँको स्थिरता चाहिँ कहिले हुन्छ?
4: मरेपछि।
5: कांग्रेसद्वारा कोशी र मधेसका घटना छानबिन गर्न न्यायिक समितिको माग, सड़क आन्दोलनका लागि तयार रहन एमालेको आह्वान, जनमत सहित 7 नयाँ दल गठबन्धनमा गोलबद्ध। राहदानी कसुरमा परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ, भक्तपुर जिल्ला अदालतको आदेशपछि दुर्गा प्रसाई रिहा, सुनकोशीमा कार खस्ता बेपत्ता, 3 जनाको पहिचान। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया भद्रगोल भएको छ। 9 दिन अघि नेकपा एमाले र नेकपा बीच प्रदेशहरूमा नयाँ सत्ता गठबन्धन गरेर सरकार गठन गर्ने सहमतिले प्रदेश सरकार गठन प्रक्रिया भद्रगोल भएको हो। प्रदेशमा पार्टी केन्द्रको अनावश्यक हस्तक्षेप छताछुल्ल भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाल प्रचण्डबीच गत साउन 9 गते 3 बुदे सम्झौता भएको थियो। एमाले तत्कालका लागि कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने उल्लेख थियो। मधेस र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति दुई दलबीच भएको थियो। सहमति अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एक साता अघि नेकपाका मंगल बहादुर साई नियुक्त हुनुभएको छ, तर मन्त्री परिषद विस्तारमा भने विलम्ब भएको छ। एमाले आफ्नो तर्फबाट सहमति कार्यान्वयन गरेकाले अब बल नेकपामा गएको एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले बताउनु भएको छ।
2: केन्द्रबाट भएको सहमति त कार्यान्वयन भइसक्यो। हामीले हाम्रो दलबाट मुख्यमन्त्रीलाई जो मुख्यमन्त्री बनाउने सहमति भएको थियो त्यसमा हामीले त्यो सहमतिलाई कार्यान्वयन हाम्रो दलबाट गरिसक्यौँ। तर अब मन्त्रालय बनाउने सन्दर्भमा, मन्त्री बनाउने सन्दर्भमा हामीले विगतमा भएको थिए जुन खालको विगतमा जुन खालको परम्परा जसरी चाहिँ हामीले जसरी काम गर्दै आएका थियौँ त्यही अनुसारको चाहिँ पावर सेयरिङ हुनुपर्छ भन्ने हामीले राखेका हौँ र त्यो अनुसारको छलफल समन्वय जो चाहिँ नेतृत्व गर्ने दलले गर्नुपर्ने हो त्यो चाहिँ आजसम्म हुन सकेको अवस्था छैन।
1: मुख्यमन्त्रीमा दुई दलकै सहमति भयो, उहाँ नियुक्त भइहाल्नुभयो। अब मन्त्रीमा चाहिँ कसले कति पाउने अथवा चाहिँ कुन कुन मन्त्रालय पाउने भन्नेमा चाहिँ कुरा नै अगाडि बढेको छैन। त्यसो भए
2: त्यसको कुरा त नेतृत्व गर्नेले पहल गर्नै गर्नु पर्यो, अगाडि बढाउनु पर्यो, छलफल गर्नु पर्यो, उहाँहरूले त्यो पहल गर्नुभएको छैन।
1: एमालेको भागमा परेका कोशी र बागमती प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने विषय अझै अन्यलमा छ। कोशीमा एमालेका हिक्मत कार्की र बागमतीमा नेपाली काँग्रेसका इन्द्र बहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ। नयाँ सत्ता समीकरण अनुसार एमाले दुवै प्रदेशमा सरकार गठन गर्नुपर्नेछ। कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर तिल कुमार म्याङ्गोलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ, तर कार्कीले मार्ग प्रशस्त नगर्दा कोशी प्रदेश एमाले भित्रै भाँड भैलो देखिएको छ। एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले आज सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन कार्यान्वयन गर्न निर्देशन दिनुभएको एमाले सांसद 5 कर्ण राईले जानकारी दिनुभयो।
3: मुख्य रूपले कोशी प्रदेशको इन्चार्जले पार्टीको निर्णय कार्यान्वयन गराउने कुरामा संसदलाई, संसदका मान्यहरू, संसदीय दलका नेतालाई निरीक्षण गर्नुभयो। एकमाना एकताका साथ पार्टीले कार्यान्वयन गर्ने भन्ने कुरामा उहाँले निर्देशन सुनाउनु भयो।
1: मार्ग प्रशस्त, अहिलेको मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ पनि भन्नुभयो।
3: पार्टीले गरेको निर्णय त गर्नै पर्छ, कार्यान्वयन गर्नुपर्छ भन्नुभयो। यसको मतलब यो हो कि अब उहाँले पार्टीले अब मार्ग प्रशस्त गर्नुपर्छ भन्नुभएपछि इन्चार्ज मार्फत त्यो गर्नुपर्छ।
1: उहाँले बोल्न पाउनुभयो कि भएन हिक्मत कार्कीज्यूले चाहिँ आज?
3: आज दलको तर्फबाट कसैले बोल्नु पाउनु भन्दा खालि पार्टीको निर्देशन मात्रै सुनाउनु भयो।
1: शेरधन राईले पार्टीको निर्देशन मात्रै सुनाउनु भयो। राईले घुमाउरो पाराले मार्ग प्रशस्त गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गरेको सांसदहरूले बताएका छन्। एमाले सांसद 5 कर्ण राईले कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिमा गाँठो फुक्न मात्रै बाँकी रहेको शेरधन राईले बताउनु भएको जानकारी दिनुभयो।
3: होइन, अब अन्य प्रदेश हाम्रो पार्टी नेकपा एमाले र नेकपा नेपाल कम्युनिस्ट पार्टीसँग भएको यो श्रावण 9 गतेको सहमति अनुसार अरू प्रदेशमा पनि प्रक्रिया अगाडि बढ़िरहेको छ। कोशी प्रदेशमा पनि अगाडि बढेकै भन्नुपर्छ। बाहिर जे आएको छ भित्री रूपले हामी तयारी परिस्थितिमा निर्णयलाई कार्यान्वयन गर्ने क्षेत्रमा तयारी भइरहेको छ। त्यसले गर्दा कोशी प्रदेश पनि ढिलो हुँदैन, अन्य प्रदेश
1: ढिलो हुँदैन। मार्ग प्रशस्त चाहिँ गरिसक्नु भएको छैन फेरि मुख्यमन्त्री हिक्मत कार्कीले?
3: अब आज इन्चार्जले भन्नुभयो, शेरधन भाइले सानो गाँठो पुकिनु बाँकी छ भन्नुभयो। यसको मतलब यो कि अब अन्तिम अन्तिम निकासतिर पुग्नु भएको छ, पुग्नु लाग्नु भएको छ। अब पार्टी अध्यक्षले स्पष्ट रूपमा निर्देशन गर्नुभएको छ, त्यो कारणले पार्टी अध्यक्षको निर्देशन भइसकेपछि यो धेरै लाम्बिँदैन।
1: भनेको अब चाहिँ
3: हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नै निर्देशन गर्नुभएको छ हामी सबैलाई, त्यसले गर्दाखेरि यो प्रक्रिया धेरै लाम्बिँदैन।
1: एमाले अध्यक्ष ओलीले संसद दलका उपनेता तिल कुमार लिम्बुलाई मुख्यमन्त्री बनाउन नाम नै तोकेर निर्देशन दिनुभएको छ, तर हिक्मत कार्कीले तत्काल राजीनामा दिने छाँट देखाउनु भएको छैन। एमाले कोशी प्रदेश कमिटिको बैठकमा इन्चार्ज शेरधन राईले बोल्न नदिएपछि कार्की चिडिनु भएको उहाँ निकट नेताहरूले बताएका छन्। कार्कीलाई आफ्ना कुरा राख्न राईले दिनुभएन, तर प्रस्तावित मुख्यमन्त्री तिल कुमार लिम्बुले भने छलफल जारी रहेकाले सहमति हुने र विवाद नरहेको बताउनु भएको छ।
4: छलफलको क्रम जारी छ, आज पनि बैठक बस्यो, अब भोलि पनि बस्छ, अब करिब अब विस्तारै टुङ्गिँदै जाँदैछ। अलिकति
1: अहिलेसम्म चाहिँ यहाँकै नाम मुख्यमन्त्रीमा प्रस्तावित छ नि?
4: हजुर हजुर हो,
1: तर अब एउटा मात्रै गाँठो फुक्न बाँकी रहेको भनेर शेरधन राईले भन्नुभयो, त्यो गाँठो भनेको चाहिँ के हो, अलिकति बुझाइदिन मिल्ला?
4: गाँठो भनेको चाहिँ के हो भने ठ्याक्कै नटुङ्गिसकेकोले अब त्यो टुङ्गिएपछि त्यो गाँठो पनि पुग्छ भनेको।
1: अहिलेको मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने।
4: हजुर हजुर, त्यही त हो नि, अब नटुङ्गिएको भनेको त्यही नै हो। अब अहिले सरसल्लाह भइराखेको छ, अब त्यहीकै निकास पाउँछ।
1: बागमतीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाईमा नपरेका जगन्नाथ थपालियालाई संसदीय दलको नेताबाट हटाउने प्रयास असफल भएको छ। थपालियालाई हटाएर किरण थापालाई दलको नेता र मुख्यमन्त्री बनाउने ओलीको प्रयास सफल नभएपछि पुनः थपालियालाई नै मुख्यमन्त्री मान्न ओली तयार हुनुभएको छ। बागमतीमा एमाले र नेकपाको मात्रै स्पष्ट बहुमत छैन, बहुमत जुटाउने प्रयास जारी रहँदा बागमतीमा नयाँ सरकार गठन प्रक्रिया शुरू हुन सकेको छैन। लुम्बिनीमा भने एमाले हालकै मुख्यमन्त्री चेत नारायण आचार्यलाई निरन्तरता दिने जनाएको छ। सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा बीच सहमति भएको लामो समय बितिसक्दा पनि नयाँ सरकार गठनले गति लिन सकेको छैन। प्रदेश सरकार फेरबदल गर्न पानी बाराबारको अवस्थामा रहेका ओली र प्रसन्न बीचको नयाँ सहमतिले भद्र गोलको अवस्था देखिएको छ। अस्थिरताको बिउ ओलीसँग प्रसन्नले एकाएक सहमति गरेर रोपेको आरोप लागेको छ। प्रसन्नले पनि आफू बाँचुन्जेलसम्म अस्थिरता भइरहने जवाफ दिनुभएको छ।
5: एमाले कांग्रेस माओवादीमा जानुहुन्छ, तपाईँले तपाईँको स्थिरता चाहिँ कहिले हुन्छ?
6: मरेपछि
1: देश संहितामा गएपछि दलहरूले केन्द्रीकृत शासनको अभ्यास गरिरहेका छन्। विचार मिलोस् नमिलोस् कुर्सीका लागि जस्तो पनि सहमति गर्ने नेताहरूकै कारण प्रदेश संरचना नै खराब साबित हुँदै गएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री समीक्षा मोते।
7: नेपाली कंग्रेसले कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा भएका पछिल्ला घटनाहरूको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ। सिंहदरबारमा आज बसेको कंग्रेस संसदीय दलको बैठकले सुनसरी, सिरहा, धनुषा र पर्साका घटना गम्भीर रहेको निष्कर्ष निकाल्दै स्वतन्त्र छानबिनका लागि समिति गठनको विषय संसदमा उठाउने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलका अनुसार सत्य तथ्य सार्वजनिक गरी दोषीमाथि कार्यवाहीको माग गर्दै संसदमा अन्य प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गरिनेछ। नेकपा एमाले आफ्ना सबै पालिका तहसम्म मिशन पार्टी जागरण अभियान शुरू गर्न माताहतका निकायलाई निर्देशन दिएको छ। प्रदेश कमिटी पदाधिकारी तथा केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले जनतासँगको सम्बन्ध सुदृढ बनाउन यो अभियान महत्वपूर्ण हुने बताउनुभयो। उहाँले पार्टीका स्थानीय कमिटीहरूको पुनर्गठन, रिक्त पदपूर्ति तथा युवा सहभागिता बढ़ाउने गरी काम गर्न पनि आग्रह गर्नुभएको छ। वर्तमान सरकार नियम कानून लत्याएर स्वेच्छाचारी रूपमा अघि बढ़ेको आरोप लगाउँदै महासचिव पोखरेलले जुनसुकै बेला सड़क आन्दोलनमा जानुपर्ने हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टी कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ। जनमत पार्टी सहित सातवटा राजनैतिक दलहरूले आउँदो साउन 23 गते अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन्। आज ललितपुरमा भएको संयुक्त छलफलपछि साना दलहरू नयाँ मोर्चा बनाएर अघि बढ़ने तयारीमा जुटेका हुन्। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतका अनुसार बानेश्वर स्थित काठमाण्डु बैंक्वेटमा आयोजना गरिने कार्यक्रम मार्फत मोर्चाको मोर्चामा जनता पार्टी नेपाल, जनमता पार्टी, लोकतान्त्रिक पार्टी, उन्मुक्ति पार्टी, संघीय समाजवादी पार्टी, बहुजन आबद्ध छन्। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी अनि सम्बन्धी कसुरको आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई काठमाण्डुको कागेश्वरी मनहरा क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भट्टराईमाथि विक्रमसम्म 2068 सालमा राहदानी ऐन विपरीतको कसुर गरेको आरोप छ। उता जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिए। अदालतले प्रहरीको म्याद थप सम्बन्धी माग अस्वीकार गरेपछि प्रसाई पक्राउ परेको एक दिनमै रिहा भएका हुन्। भक्तपुर प्रहरीले साइबर अपराध, राज्य विरूद्धको कसुर तथा सार्वजनिक शान्ति र नैतिकतामा खलल पुर्याएको अभियोगमा प्रसाईमाथि अनुसन्धान गर्न 7 दिनको म्याद मागेको थियो। भक्तपुर जिल्ला अदालतले हिरासतमा राखिरहनु नपर्ने फैसला गरेपछि प्रहरीले उहाँलाई छाडेको छ। विभिन्न होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई सरकारले सिपमूलक तालिम दिएर काममा लगाउने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आज बसेको बैठकले भक्तपुर काठमाण्डु र काफ्रेका होल्डिङ सेन्टरमा रहेका 125 जना सुकुम्बासीलाई रोजगारसँग जोड़ने प्रक्रिया शुरू गर्ने निर्णय गरेको हो। मूल्यांकनका क्रममा ड्राइभिङ, पेन्टिङ, सरसफाई, सुरक्षा गार्ड र साना व्यवसायसँग व्यवसाय गर्न इच्छुक व्यक्तिहरूको पहिचान गरिएको छ। उनीहरूलाई पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदान गरेर रोजगारीको अवसर दिलाउने मन्त्रालयको तयारी छ। सिन्धुलीको मध्य पहाड़ी लोकमार्ग अन्तर्गत फिकल गाउँपालिका 2 नवलपुरमा गुड़िरहेको बसको ठक्करबाट कार सुनकोशी नदीमा खस्दा बेपत्ता भएका 3 जनाको पहिचान खुलेको छ। काठमाण्डुबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले रोकिराखेको कारलाई ठक्कर दिँदा कार चालक, निर्माण व्यवसायी दिलकुमार लामा, एक्सकाभेटर चालक गणेश थापा र हेल्पर सूरज मगर नदीमा खसेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बाढ़ीका कारण नदीमा पानीको बहाव उच्च भएकाले खोजी कार्य कठिन बनेको बेपत्ताहरूको खोजीका लागि गोताखोर सहितको टोली परिचालन गरिएको छ। आगामी शैक्षिक सत्र 2084 विद्यालय तहमा परिमार्जन पाठ्यक्रम तथा नयाँ पाठ्य पुस्तक कार्यान्वयनमा आउने भएको छ। पाठ्यक्रम विकास केन्द्रले आज सार्वजनिक गरेको सूचना अनुसार कक्षा 4-12 सामाजिक अध्ययन विषयको नयाँ खाका आधारमा नयाँ तयार पारिएका कक्षा 5, 8, 10 र 12 पाठ्य पुस्तकहरू शैक्षिक सत्र 2084 पढ़ाइनेछ। यसै गरी प्रारम्भिक बाल विकास तथा आधारभूत तह कक्षा 1-3 परिमार्जित पाठ्यक्रम पनि सोही सत्रबाटै अनिवार्य रूपमा लागू गर्ने निर्णय भएको छ। केन्द्रले सम्पूर्ण स्थानीय तह र शिक्षा विकास समन्वय एकाईहरूलाई सोही अनुसार तयारी गर्न आग्रह गरेको छ। मुगुमा फैलिएको नचिनिएको रोगका कारण किसानहरू मारमा परेका छन्। छायानाथ रारा नगरपालिका 3 निगालियाका स्थानीयले लेखर्कतर्फ लगेका 5 गाईगोरु 1 हप्ताभित्रै मरिसकेका छन् भने धेरै वस्तुभाव बिरामी परेका छन्। स्थानीय जनप्रतिनिधि बाछिया बिकका अनुसार बिरामी पशुको पछाडिको खुट्टा सुनिने, शरीरमा फोका उठ्ने, कडा ज्वरो आउने र घाँसपात खान नसक्ने जस्ता समस्या देखिएका छन्। रोग लागेका गोरूहरूलाई उपचारका लागि गाउँ ल्याइए पनि जिल्ला पशु सेवा कार्यालयले भने औषधि नभएको र रोग पत्ता नलागेको भन्दै फर्काएको छ। बेलैमा उपचार र औषधिको व्यवस्था नभए गाउँभरि महामारी फैलिएर ठूलो आर्थिक क्षति हुने भन्दै किसानहरू थप चिन्तित बनेका छन्। इजरायली गुप्तचर निकाय मोसादका लागि जासुसी गरेको अभियोगमा इरानले दुईजनालाई मृत्युदण्ड दिएको छ। संवेदनशील सैन्य तथा सुरक्षा केन्द्र सम्बन्धी गोप्य सूचना इजरायललाई उपलब्ध गराएको ठहर गर्दै ओमेद बेहजाद र पौरिया सफवतलाई आज फाँसी दिएको इरानी न्यायपालिकाले जनाएको छ। पछिल्लो समय अमेरिका र इजरायलसँगको बढ़दो द्वन्द्वका बीच इरानमा जासुसीको आरोपमा फाँसी दिने क्रम बढ़ेको छ। र नेपाल भलिबल संघले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो खेल तालिका सार्वजनिक गरेको छ। संघले सार्वजनिक गरेको क्यालेण्डरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, फ्रेन्चाइज लीग र प्रशिक्षण कार्यक्रमहरू सहित कुल 19 खेल समेटिएका छनृ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: केन्द्रको नयाँ सत्ता समीकरण सँगै कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकार फेरबदलको कसरत तीव्र भएको छ। सहमति अनुसार यी प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने भए पनि आन्तरिक र राजनीतिक गणित जटिल बनेको छ। कोशी प्रदेशमा एमाले नेतृत्वकै सरकार बन्ने भए पनि वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्की विरूद्ध आफ्नै दलभित्र मोर्चाबन्दी शुरू भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्कीलाई हटाएर ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्गोलाई मुख्यमन्त्री बनाउने कसरत स्वरूप विराटनगरमा एमालेका बहुमत सांसदहरू भेला भएका छन्। मुख्यमन्त्री कार्कीले भने केन्द्रीय सचिवालयको औपचारिक निर्णय बिना राजीनामा नदिने अडान लिएका छन्। तर एमाले संसदीय दलको विधान अनुसार नेता परिवर्तन गर्न दुई तिहाई बहुमत चाहिने हुँदा असन्तुष्ट पक्षलाई बहुमत पुर्याउन कठिन रहेको छ। यही मौकामा कांग्रेसले कार्कीलाई 18 सांसद सहित समर्थन गरेर सरकारमा निरन्तरता दिने र धारा 168(5) अनुसार अघि बढ़ने आकर्षक प्रस्ताव राखेको छ। 47 सांसद आवश्यक पर्ने कोशीमा कांग्रेस 29 र कार्की पक्ष 18 मिल्दा सरकार सुरक्षित रहन सक्छ। त्यस्तै बागमती प्रदेशमा नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सरकार गम्भीर संकटमा छ। एमालेका 6 मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो। 104 सदस्य प्रदेशसभामा 53 सीट आवश्यक पर्नेमा कांग्रेससँग 36 मात्र छन्। 17 सांसद जुटाउन बानिया, राप्रपा, नेपाल मजदूर किसान पार्टी र हाम्रो नेपाली पार्टीसँग वार्तामा छन्। यद्यपि राप्रपाको निर्णय बागमती सरकारको भविष्यका लागि निर्णायक हुनेछ। यता लुम्बिनी प्रदेशमा भने नयाँ सत्ता समीकरण अनुसार सहज रूपमा सरकार परिवर्तनको प्रक्रिया अघि बढ़ेको छ। नेकपा एमालेका चेत नारायण आचार्यलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेसँगै मन्त्री परिषद विस्तारको तयारी तीव्र पारिएको छ। यसै साता विश्वासको मत लिएर नेकपा एमाले र जसपा नेपाल सहितको सरकार गठन गर्ने तयारी छ। समग्रमा कोशीमा एमालेको आन्तरिक विधान मुख्यमन्त्री कार्कीका लागि सुरक्षा कवच बनेको छ भने बागमतीमा राप्रपाको निर्णयले सरकारको भविष्य तय गर्नेछ।

0: को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ कर्णाली प्रदेशका नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक टेक राज पछाई
2: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा
4: ग्लोबल आइमी बैंक सबैका लागि बैंक
5: डिस होम इन्टरनेट
6: मन्त्री परिषद विस्तार भयो कि के भइरहेछ
7: मन्त्री परिषद विस्तारको विषय अहिले अगाडि बढ्न सकेको अवस्था छैन
6: कारण चाहिँ के हो
7: अब नेतृत्व गर्ने दलले जुन खालको सक्रियता देखाउनु पर्ने हो त्यो सक्रियता छलफल गरेको अवस्था छैन पहलकदमी गर्नुपर्ने हो त्यो पहलकदमी नै हुन सकेको अवस्था छैन
6: केन्द्रमा भएको सहमति कारण हो अब हुने नहुने अन्यलै छ त्यसो भए
7: केन्द्रबाट भएको सहमति त कार्यान्वयन भइसक्यो हामीले हाम्रो दलबाट मुख्यमन्त्रीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो त्यसमा हामीले त्यो सहमतिलाई कार्यान्वयन हाम्रो दलबाट गरिसक्यौँ तर अब मन्त्रालय बनाउने सन्दर्भमा मन्त्री बनाउने सन्दर्भमा हामीले विगतमा भएको थिए जुन खालको विगतमा जुन खालको परम्परा जसरी चाहिँ हामीले जसरी काम गर्दै आएका थियौँ त्यही अनुसारको चाहिँ पावर सेयरिङ हुनुपर्छ भन्ने हामीले राखेका हौँ र त्यो अनुसार छलफल समन्वय जो चाहिँ नेतृत्व गर्ने दलले गर्नुपर्ने हो त्यो चाहिँ आजसम्म हुन सकेको अवस्था छैन
6: मुख्यमन्त्रीमा दुई दलकै सहमति भयो उहाँ नियुक्त भइहाल्नुभयो अब मन्त्रीमा चाहिँ कसले कति पाउने अथवा चाहिँ कुन कुन मन्त्रालय पाउने भन्नेमा चाहिँ कुरा नै अगाडि बढेको छैन त्यसो भए
7: त्यसको कुरा त नेतृत्व गर्नेले पहलकदमी गर्नु पर्यो अगाडि बढाउनु पर्यो छलफल गर्नु पर्यो
6: हजुर छलफलै भएको छैन त्यसो भए मुख्यमन्त्री
7: उहाँहरूले त्यो पहल गर्नु भएको छैन
6: यहाँहरूको माग पनि केही छ कि
7: हामीले त यस्तो विगतमा के हो भन्दा नेकपा माओवादी केन्द्रको समर्थनमा हाम्रो दलका नेता यमलाल कणेललाई मुख्यमन्त्री बनाएका हौ योभन्दा अगाडि जति बेला उहाँ मुख्यमन्त्री बन्नुभयो त्यति बेला उहाँहरूले जे सहमति गर्नुभयो मन्त्रालय यसरी बाँड्ने मन्त्रालय यो लिने र मुख्यमन्त्री हुनेले यो लिने मुख्यमन्त्री नहुनेले यो लिने भनेर जसरी सहमति उहाँहरूले त्यति बेलै उहाँहरू बीचमा भएको थियो त्यही अनुसार हामीले जाउँ भनेर अगाडि हामीले भनेका हौ
6: तर त्यो सहमति उहाँहरूले पालना गर्नु भएन भन्नु
7: उहाँहरूलाई अहिले पनि हामीले प्रस्ताव त्यही अनुसार गरेका छौँ र त्यो प्रस्ताव अनुसार छलफल हुन सकिरहेको अवस्था छैन
6: कहिले मन्त्री परिषद विस्तार हुन्छ भन्ने टुङ्गो भएन
7: जहिले अब उहाँहरू छलफल गर्नुहुन्छ अब यस्तो हो हामीले केन्द्रको सहमति पालना गर्यौं हामीले मुख्यमन्त्रीलाई प्रस्तावित मुख्यमन्त्री हुनुहुन्छ उहाँलाई चाहिँ सहमत भएर उहाँलाई चाहिँ दर्ता गराएर उहाँ चाहिँ शपथ दिइसक्नुभयो होइन बाँकी नेतृत्व गर्ने उहाँ हो उहाँले पहल गर्नुपर्ने हो होइन मिलाएर कसरी लैजाने भन्ने कुराको जिम्मेवारी त नेतृत्व गर्नेको कुरा हो
6: अब हामी नेकपा एमाले अब यो कहिलेसम्म चाहिँ कुर्ने त
7: अब उहाँहरूले जहिले छलफल गर्नुहुन्छ त्यही बेलासम्म हामी कुर्छौँ
6: भनेको जति समय यति समय भयो
7: हामी चाहिँ सहभागी हुने हो उहाँहरू नेतृत्व गर्ने हो नेतृत्व गर्नेले चाहिँ जहिले छलफल गर्नुहुन्छ जहिले बोलाउनुहुन्छ त्यही अनुसार हामी कुर्छौँ
6: वर्ष दिन छ महिना जति लागे पनि कुर्नुहुन्छ
7: अब कति समय हुन्छ
2: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा
4: ग्लोबल आइडी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो चौतारी।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: समादरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवा चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सुन्नु न
2: भना न भना
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प सेन्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रुफ राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98 174 52 311।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलिहवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरु राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
4: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076550200।
6: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
7: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
6: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
8: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
9: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
6: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
8: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
6: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भारगङ्गा 1 बैरिया कपिल वस्तु।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98 026 25 243 र 98 013 51 417।
10: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
11: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
10: सकिनै लाग्यो आमा लिपपोत गरेर।
11: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
10: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
11: हो,
10: पुरिदिनु पर्यो। ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
12: लौ न खै खै कहाँ टोक्यो छोरी
13: दाहिने हातमा टोक्यो आमा
12: लौ न को हुनुहुन्छ मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो लौ न लौ
13: के भयो काकी
12: हेर न राकेश मुस्कानलाई सर्पले टोक्यो भने
13: नातिनु काकी अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन
12: हुन्छ बाबु मुस्कान सिधा भएर सुत त
13: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नपसिने गरी अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन
12: हुन्छ बाबु अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि
13: हुनुहुन्न काकी सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न अनि केही खुवाउनु पनि हुँदैन पानी पनि बुझ्नुभयो
12: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु
13: त्यो पनि हुन्न काकी घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न बुझ्नुभयो
12: बुझे बाबु
13: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ गइहाल्नुहोस् त तपाईँ बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु
12: हुन्छ हुन्छ बाबु
13: डाटा अन गरेर हेर्नु पर्यो ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वतंशको उपचार गरिदो रहेछ हो त्यही लगाउनु पर्यो मुस्कानलाई
12: राकेश बाबु मोटरसाइकल लिएर रामेश आइसक्यो
13: ल ल ल काकी मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त चाँडो भन्दा चाँडो सर्वतंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ
12: ए हस् हस् बाबु
14: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ
15: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उसले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ
14: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: बीबीसी नेपाली सेवाको साझ पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले बढाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसंगमा गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झण्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढ़ी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकैपटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पीकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिश पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलंका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 ईस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माऊ कम्पनी मेटाका स्थानीय प्रमुख विरूद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ़ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट शुरू भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढ़ाएको देखिएको छ। सो क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा कांग्रेसको पहलकदमी बारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छनृ सुनौ एक रिपोर्ट। जारी तनाव बीच बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै संचारकर्मीहरूसँग भने,
2: त्यसमा चाहिँ सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन्, त्यो जिल्लाका सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने के पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजरको रूपमा त्यहाँ लागू गर्न सकियोस्।
0: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे। संचारकर्मीहरूसँग उनले भने,
3: र यस्ता घटना यस्ता साम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौं र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौ भनेर उहाँले वचन दिनुभयो।
0: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आज छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रपका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिएको सो पार्टीले जनाए। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
4: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली कांग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाजले काम हाम्रो आगो जस्तै लगाएको भए पनि निभाउने काम हाम्रो हामीले त्यो समाजले शक्ति हामी भएको छ जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो सहिष्णुत काम गर्ने सबै साथीले काम गर्नुहोला।
0: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपीलमा भनेका छन्,
5: यस संवेदनशील समयमा अफवाह उत्तेजना र घृणा भन्दा विवेक संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
0: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपील गरेका छन्। काठमाण्डुमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपील गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरूङले सुनसरी पुगेर देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टमपछि परिवारले बुझेका छन्। हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरूङले बिहिबार राति देवानगंज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने तथा मृतकका परिवारलाई सरकारले जनै 10 लाख रूपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
6: सामान्य बन्दै गएर त ठिक छ। अब यहाँ पीड़ित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीज्यू आफै आएर चाहिँ एक किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेछ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
6: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि कुकुर हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ।
6: हजुर हजुर।
0: कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा। प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने, सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ।

0: पर्खामा सदालो त्यसपछि फेरि प्रोटेस्टहरू भयो सिचुएसन त जस्ट धेरै छ भन्नु पऱ्यो मैले उस्तै छ हिजोको भन्दा धेरै चाहिँ भएको छैन उस्तै छ अनि अब थप दुःख घटना चाहिँ के भएको छैन तर अब कर्फ्यू 70 पनि लाग्यो जिल्लामा कर्फ्यू छ सिरा 70मा कर्फ्यू छ भन्सामा कर्फ्यू छ अनि पर्सामा चाहिँ निषेधाज्ञा तर पछि घटनाहरू भइ नै रहेको अनि सत्तार लोकेसन नगरपालिकाहरूलाई रहेको छ तर सत्तार ऱ्याली सकेपछि अन्य ऱ्यालीहरू निस्केर त्यो कार्यक्रम पनि राज्यले तोडफोडको ध्यान त्यति छैन अहिलेसम्म
1: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह अधिकारीहरूका अनुसार मध्य प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन् सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिरा र धनुषामा पनि फैलिएको थियो ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो बिहिबार सिराको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो तपाई बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ एउटा विषय संक्षेपमा कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 44 वर्षीय पुरूषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढ़ाइएको छ दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ

0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय. गत 24 घण्टामा झण्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटामा प्रवेश गरेका अधिकारीहरूले बताएका छन्. बिहिबार हजारौं मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त शहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए. राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय संचार माध्यमहरूले दिएका छन्. बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट.
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्. स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो. विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढ़ेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए. हजारौं मानिस ओहिरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो. स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कड़ा पार्न सशस्त्र बल परिचालन गर्यो. मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ. तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो.
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ. सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. नमस्कार.
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz.
3: यति बेला रातिको 9 बज्यो.
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
5: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त. आज पनि अफिस जाने बेला बिग्रियो. नयाँ किनौ भने पुरै पैसा छैन.
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि. त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ. अनि

0: किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
1: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
2: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
1: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिल वस्तु।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारगङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहबा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्ध बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहबा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9890795826 र 9870782790।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ कहुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिसा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिसा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डीफोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बाढगंगा 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824152191।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
10: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
11: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
5: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउनलाइसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
6: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
5: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 98144750 र 98773133।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: युनाइटेड अस्पताल बारदिङका चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाझोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो,
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा कपिल वस्तु।
5: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज्ड बिल र भरपर्दो ग्यारेन्टी।
4: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

0: चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुरानो सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाडंगा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570788403।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
1: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
2: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 4 30
1: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 0 13
2: सरिता थारो 98 6 79 0 56 12 तथा प्रसार समिति
1: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
3: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 0 30 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
4: बड़ा निक लागे सखी अजोरिया में गाँव बड़ा

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz सँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुशी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरा पात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री शुभ सपनी।

0: जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ। अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6।

हजुर अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्, खेतालाहरू बारी अनि खेती

0: कुमारजी आज्ञा गर्नुहुन्छ।
1: हे अगस्त्य मुनि, अष्ट प्रजापतिमा सबभन्दा जेठा दक्ष प्रजापति थिए। तिनकी बिरणी नामकी साध्वी एवं पतिव्रता स्त्री थिइन्। बिरणी गर्भिणी भइन् र 10 मास पूर्ण भएपछि पुत्री जन्मिन्। कस्ती कन्या भने हजार सूर्यको जस्तो तेज भएकी, 32 लक्षणले युक्त पद्म पत्र जस्तो नेत्र भएकी, अरूण उदय भए जस्तो रक्त वर्ण भएकी, हात्तीका सुँड जस्तो हात भएकी, कदली स्तम्भ जस्तो तिग्रा भएकी, चन्द्रमाको जस्तो उज्ज्वल र शान्त मुख भएकी, यस्ती परम सुन्दरी कन्या जन्मेकी देखि दक्ष प्रजापतिले आनन्द मान्दै आफ्ना गुरु पुरोहित वशिष्ठ आदि ज्योतिषीहरूलाई डाकी विधि पूर्वक मारण गराए। सबै ऋषि ज्योतिषीहरूले गणना गरेर भने, हे दक्ष प्रजापति, यी बालिकाको नाम सती देवी भन्ने तिनै भुवनमा प्रख्यात हुनेछ। दक्ष प्रजापतिले भोजन गराई, दक्षिणा दिई विदा गरे। सबैजना आआफ्ना आश्रममा गए। हे मुने, यो कुरा धेरै लामो छ, तापनि म संक्षेपमा भन्दछु। त्यसपछि बिरणीका क्रमैले 33 कोटि कन्या जमे। ती सबैलाई दुवै दम्पतिले यथायोग्य रूपमा पालन पोषण गरे। अनि अगस्त्य मुनिले सोधे, हे कुमार, ती कन्याहरूको विवाह 33 कोटि देवतासँग कसरी भयो? त्यो पनि सुन्ने इच्छा छ। त्यति सुनि कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, एक दिन स्वर्गका देवता ऋषि 100 गन्धर्व किन्नर 10 दिक्पाल जम्मा भई सभा गरेर भने, हाम्रा स्त्री छैनन्, दक्ष प्रजापतिका 33 कोटि कन्या विवाह गरौं। तर कन्या माग्न कसलाई पठाउने भनी मत मिलाई नारदजीलाई डाकी सबै कुरा बुझाएर दक्ष प्रजापति कहाँ कन्या माग्न जाउँ भन्दा नारदजीले स्वीकार गरी दक्ष प्रजापतिका घर गए। दक्ष प्रजापतिले उचित शिष्टाचार गरेर के कामले पाल्नु भएको भनी सोधे। आफूलाई देवताहरूले पठाएको कुरा सुनाई। हे दक्ष, तिम्रा 33 कोटि कन्या 33 कोटि देवताहरूलाई देऊ भने। नारदजीका कुरा सुनि दक्ष प्रजापति प्रसन्न भएर भने, हे नारद, तिमीले असल कुरा भन्यौ, म धन्य रहेछु। मेरा 33 कोटि कन्या 33 कोटि देवतालाई तिम्रो वचनले दिए। एउटी सती देवी मात्र दिने छैन, किनकि मेरा पुत्र छैनन्। सम्पत्तिको रक्षाको गर्ला, अन्य सबै कन्या तिमी जहिले भन्छौ र जस जसलाई दिन भन्नेछौ उसैलाई दिनेछु। अब यहाँबाट गएर विवाहको दिन ठहराई पठाउन लगाऊ भनी अनेक उपचारले पूजा गरे। नारदजी दक्षसित विदा मागी सरासर स्वर्ग गए। नारद आएको देखि देवताहरूले तिमी गएको काम के भयो भनी सोधे। नारदजीले सती देवी बाहेक अन्य सबै कन्या दिन्छु भन्ने कुरा सुनाए। अनि देवताहरूले भन्ने नारद मुनि भन्दै प्रशंसा गरी विवाहको दिन ठहराई पठाए। त्यसपछि विवाहको सामग्री तयार गरी देवताहरू कन्यादान लिन भनी दक्षका घर पुगे। उनले देवताहरू आएको देखि आनन्द मान्दै मङ्गल यात्रा गर्दै आफ्नो मर्यादाले सती देवी बाहेक 33 कोटि कन्या नारदजीको आज्ञा अनुसार 33 कोटि देवतालाई कन्यादान दिए। देवताहरू कन्यादान पाए हर्षपूर्वक आफ्ना स्त्री आफ्ना आश्रममा गए। यो वृत्तान्त कैलाश पर्वतमा रहेका शिवजीले थाहा पाएर देवताहरूले मलाई बाहेक पारी एक वचन पनि नसोधी आफू आफूले कन्यादान लिएछन्। कैलाशको स्वामी भएर पनि मेरा स्त्री छैनन्, अब मलाई कसले कन्या देला भनी ध्यान दृष्टिले विचार गरेर हेर्दा दक्षकी 33 कोटि कन्यामा सबभन्दा जेठी बाँकी नै रहेछन्। देवताहरूले मेरो मर्यादा राखेकै रहेछन्। अब ती कन्या माग्न कसलाई पठाऊ? आफै जान्छु भनी दक्षका घर गए। दक्षले महादेव आउन लागेको परेबाट देखि बिरणीसित भने,
2: हे स्त्री, ऊ हेर त, त्यो आउन लागेको महादेव होइन।
3: हे दक्ष प्रजापति,
2: हे महादेव, आज त मेरो घरमा के काम ल्याइस?
1: हे दक्ष प्रजापति, तिम्रो कृपाले 33 कोटि देवताले कन्यादान पाए, अब बाँकी सती देवी रहेछन्। म योग्य पनि छु, ती कन्या मलाई कृपा गर।
2: हे पापिष्ट महादेव, मेरी कन्या सती देवीतिर योग्य कसरी भने? त कस्तो भने, मसानको खरानी घसी सर्पको गहना लगाई बाघको छाला ओढेर बुढो साँढेमा चढ्ने 20 भाङ धतुरो खाई भूत प्रेतली मसानमा बस्ने दिगम्बर छि देख्दैमा घिन लाग्ने। अरे मेरै अगाडि आएर यस्तो अयोग्य कुरा गर्ने, यत्रो हिम्मत तेरो, जा निस्किहाल मेरो घरबाट।
1: महादेवले यस्तो किसिम किसिमसित दक्षले क्षुद्र वचनद्वारा निन्दा गरेको सुनि साह्रै नै चित्त दुखाई बाहिर आएर नदिने भए दिन्न भने भइजान्थ्यो। यस्तो निन्दा गर्ने कामै थिएन, अब कहाँ जाउँ के गरौं, ती कन्या कसले मलाई पारिदेला भन्ने तर्क वितर्क गर्दै विष्णुको वैकुण्ठ धाममा पुग्नुभयो। विष्णुले शंकरजी आएको देखि हत्तपत्त उठेर उच्चासनमा बसाली के कामले आज परिश्रम गर्नुभयो भनी सोधे। अनि महादेवले आफू दक्षका घर र उनले दुर्भाग्य बोली अपमान गरेको सबै कुरा सुनाइसकेपछि हे विष्णु, मेरा स्त्री छैनन्, त्यसैले घर पनि छैन, यही कुरा गर्न आएको हुँ, अब जसरी ती कन्या मेरी हुनेछन् त्यही काम गर भन्नुभयो। महादेवको वचन सुनि विष्णुले भन्नुभयो, हे ईश्वर, यो काम म पार लगाउला, हजुरले सन्देह गर्नु पर्दैन, म दक्षको घर जान्छु, म फर्केर नआउन्जेल हजुर यही राज गर्नुहोला भनी महादेवलाई पर्खाए। आफू दक्ष प्रजापति घर जानुभयो। दक्षले विष्णु आएको देखि माथि ढाकेर आदर पूर्वक बसाली हे विष्णु, आज मेरो घर किन पवित्र गर्नुभयो, आज्ञा हवस् भनी सोधेपछि विष्णुले आज्ञा गर्नुभयो, हे दक्ष प्रजापति, केही माग्न आएको हुँ, दिने भए मात्र माग्दछु। त्यति सुनासाथ दक्षले भने,
2: हे विष्णु माग, तिमीले मागेपछि कुनै कुरा नायास्ति गर्ने छैन।
4: हे दक्ष प्रजापति, म वैकुण्ठको अधिपति भएर पनि मेरा स्त्री छैनन्, तिमीले कृपा गर्नाले 33 कोटि देवता कन्यादान पाई उद्धार भए। हे दक्ष, अब सती देवी छन्, ती मलाई कृपा गर।
1: विष्णुको यस्ता वचन सुनि दक्षले चिन्तित हुँदै भने, हे विष्णु, मेरा पुत्र नहुनाले सम्पत्तिको रक्षा गर्न राखेको हुँ, दिनु त उचित थिएन, तर बाचा गरेको हुनाले दिन कर लाग्यो, ती कन्या तिम्री भइन्, अब सुदिन ठहराई कन्यादान ल्याऊ। यति दक्षको वचन सुनि विष्णुले हुन्छ भनी वैकुण्ठ जानुभयो। अनि विष्णु आएको देखेर महादेवले सोध्नुभयो, हे विष्णु, तिमी गएको काम कस्तो भयो? अनि विष्णुले उत्तर दिए, हे ईश्वर, म गएको काम पुग्ला जस्तो त भयो, तर आफैलाई भनी मागेर आएको छु, हजुर वृद्ध सन्यासीको रूप धारण गरी कन्यादान लिने ठाउँमा आई भिक्षा माग्नु र मलाई भिक्षा नदी कन्यादान दिए लिने दिने दुवैलाई श्राप दिनेछु भन्नुहोला। अनि म हे सन्यासी, मेरो लग्न बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिनेछु, न सराप बरु यहाँ आएर बस भनी आफू बसेकै छेउमा बसाली राख्नेछु। र दक्षले कन्यादान दिँदा आँखा छली सती देवीको हात हजुरको हातमा पारिदिनेछु, यस दिन यो बेला आउनुहोला भनी दक्षसित भएको सबै विवरण एक एक गरी सुनाउनु भयो। विष्णुको कुरा सुनेर प्रसन्न भएका महादेव अवश्य आउनेछु भनी गद

0: कुमारजी आज्ञा गर्नुहुन्छ, हेर जस्तै मुनि त्यसपछि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो। उनले सम्पूर्ण सामग्री तयार गराई अन्य विधान पूरा गरेर कन्यादान गर्न तयार भए। उता महादेव दक्षको घर जान बिर्सेर बीस भाङ धतुरो खाई अचेत जस्तै भए। अनि विष्णुले अझसम्म महादेव आउनु भएन, कन्यादानको बेला भइसक्यो, आफ्नो हातमा थापौं भने महादेवलाई हुँदैन, अब म के गरौं भनी व्याकुल हुन लागे। उता महादेव अकस्मात जसंग भई कन्यादान दिने आजै हो, विष्णु पुगिसके होलान्, बेला पनि भयो होला, यस्तो सम्झी तत्काल वृद्ध सन्यासीको रूप धारण गरी दक्षको घर पुगी भिक्षा मागे।
1: हे विष्णु, म निकै पहरदेखि आइरहेको छु, भोक पनि लागिरहेको छ, भर्खर नभिक्षु, मलाई भोक लागिरहेको छ विष्णु, यदि मलाई भिक्षा नदी कन्यादान गरे लिने दिने दुवैलाई श्राप दिन्छु।
2: हे भिक्षु, लग्नको समय बित्न लाग्यो, कन्यादान भइसकेपछि तिमीलाई भिक्षा दिएर सन्तुष्ट गराउला, अहिले आऊ, म बसेकै स्थानमा आएर बस।
3: हे विष्णु, तिमी भारी कपटी रहेछौ, तिम्रो विश्वासमा पर्दा मेरी छोरी आज यो अवस्थामा पर्न गई।
0: दक्षको त्यस्ता कुरा सुनेर पनि केही उत्तर नदी सन्यासी रूप महादेवसित जान्छु भनेर वैकुण्ठ गए। त्यसपछि दक्षले छोरीतर्फ हेरेर भने, हे सती, पापिष्ट विष्णुको छलमा परेर यो वृद्ध सन्यासी स्वामी पाए पनि चिन्ता गर्नु पर्दैन, हामी छँदैछौ, तँलाई दुःख दिने छैनौ, अहिले उसैसित जाऊ। पिताको यस्तो वचन सुनेर सबै बहिनीहरूको देवता स्वामी पाएको सम्झी म धिक्कार रहेछु भनी विषाद गरी रुन लागिन्। फेरि विधाता मेरो ललाटमा यस्तै देखेको रहेछ, अब रुनु व्यर्थ छ, जस्तो भए पनि माता पिताले दिएको मेरा स्वामी नै हुन् भनी धैर्य धारण गरिन्।
1: हे स्त्री, अब यहाँ बसेर के गर्नु, आफ्नै घर जानुपर्छ, जाऊ माता पितासँग बिदा मागेर आऊ।
4: स्वामी,
0: अनि दक्ष प्रजापति र वीरणीले धैर्य धारण गरेर जाऊ भनी विदा दिए। सती देवीले माता पितालाई प्रणाम गरिन्, सन्यासी रूप महादेवको अगाडि लागेर हिँडिन्। निकै पर पुगेपछि सन्यासी रूप महादेव आज्ञा गर्नुहुन्छ, हे प्रिय, घरबाट कहिले बाहिर ननिस्केकी, सदा सुखमा पालिएकी, अत्यन्त कोमल अङ्ग भएकी, तिमीलाई परिश्रम पर्ला, सुस्त सुस्त हिँड। पतिको मधुर वचन सुनेर सती देवी भन्न लागिन्, हे स्वामी, म त हिँड्न सक्छ, हजुरको वृद्ध अवस्था छ, परिश्रम पर्ला, बिस्तारै बिस्तारै हिँडी बक्सियोस्। यस्तै किसिमका अनेक कुरा गर्दै सती देवीले आफ्नो स्वामीको वृद्ध अवस्थादेखि यी वृद्ध अवस्था भएका म युवती मेरा स्वामीलाई कसैले केही गरी मेरो अपहरण गर्ने हो कि भन्ने चिन्ता गर्दै एक छिन पनि नछाडी पछि पछि लागेर गइन्। कैलाशमा पुगेर महादेवले सती देवीको चरित्र हेर्नको लागि कैलाशकै टाकुरामा एउटा खरको झुपडी उत्पन्न गरी, हे हाम्रो घर त्यही हो, आइपुग्यो भन्दै औंलाले देखाए। अनि अब तिमी घरभित्र जाऊ, भोक पनि लाग्यो होला, जे छ झिकेर खाऊ, मलाई परिश्रम भयो, एकछिन सुत्तछु भनी बीस भाङ धतुरो खाई बाहिरै सुते। सती देवीले त्यो घरको झुप्रोदेखि आफ्ना पिताको घर सम्झेर, त्यस्तो सुवर्णको घरमा बस्थे कि मलाई यस्तो घरको झुपडीमा बस्नु पर्यो भनी मनमा विषाद गरी आँखाबाट आँसु गधारा बगाइन्। फेरि मेरो कर्मले यस्तै पारी ल्यायो, के गरौं भनी मन बुझाइन् र पछ्यौराले आँसु पछि घरभित्र पसिन्। हेर्दा त सबै ठाउँमा माकुराको जालो र कसिङ्गर मात्र देखिन्। अनि कुचोले माकुराको जालो फाली राम्रोसित बढारेर रा सफा पारिन्। अनि स्वामी जागा भएपछि खाना के दिने भनेर भण्डारमा हेर्न पुगिन्, तर त्यहाँ केही फेला पारिनन् र मनमा विषाद गरी महादेव सुतेको स्थानमा गई खुट्टा मनि बसिरहन्। चार दिन बितेपछि महादेव जागा हुनुभयो।
1: हे पापिनी स्त्री, मलाई एक्लै बाहिर सुताई आफू भित्र सुतिस्?
4: हे स्वामी, हजुरलाई गहिरो निन्द्रा परेको देखि जागा गराउनै सकिन, म सुतेकी पनि छैन, यही बसिरहेकी छु।
1: तँलाई त खानु पर्छ होला नि, केही खाइस् कि खाइनस्?
4: मैले त भण्डारमा जे भएको खाइसके स्वामी, अब हजुर के खानुहुन्छ?
0: सती देवी कस्ती भने श्रृङ्गार गरी रिसमा पनि रसमा पनि उज्यालो मुख गरी स्वामीको भक्तिमा चित्त लगाइरहन्छिन्। सती देवीले त्यति भनेपछि त्यहाँ के थियो र खाइहोली भनी करुणा मूर्ति शिवलाई अत्यन्त करुणा भयो र, हे प्रिय, हाम्रो घर यो होइन, त्यो घरको भित्र च्यापेर हेर त भन्नुभयो। र सती देवी भन्दछिन्, हे स्वामी, भएको घर नास्ति, नभएको घर कहाँ हेर्न जाउँ, फेरि बनाउनु परेमा हजुर वृद्ध म नारी कसले बनाइदेला यस्तो सतीदेवीको वचन सुनि महादेव जुरुक्क उठेर खरको भित्तामा लाप्पाले हानी उज्जवल कैलाशको दर्शन दिनुभयो। अनेक माणिक माणिक्य जडेको सुनै सुनले बनेको त्यस्तो दिव्य महल देखेर सती देवी प्रसन्न भई मेरा पिता दक्ष प्रजापतिको घर भन्दा पनि अत्यन्त राम्रो यो घर कसको होला भन्ने विचार गरिन्। अनि सन्यासी रूप महादेवले आफ्नो दिव्य रूपको दर्शन दिन सती देवीलाई चोकमा डाकेर लगे। अनि हे स्त्री यो चोकको माघमा गाईको गोबरले मण्डलाकार गरी लिपिदेऊ भने सती देवीले तत्काल आज्ञा पालन गरिन्। अनि महादेव पोतेको स्थानमा बसी निर्मल स्फटिकको जस्तो विश्वम्भर मूर्तिको दर्शन दिनुभयो।

0: आज विक्रम सम्वत 2083 साल साउन 19 गते मंगलबार श्रावण कृष्ण षष्ठी 4 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आन्तरिक झमेलामा नयाँ पुराना दलहरू, कोशी सरकार ओलीलाई निल्नु न ओकल्नु, विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम, कानून निर्माणको वर्ष घोषणामै सीमित हुने खतरा, ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको पौवादुङमा बाँदरलाई बन्ध्याकरण गरिने शीर्षकको शुभ समाचार।
0: भोजपुरको पौवा दुङमा गाउँपालिकाले बाँदर आतंक नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ। संघीय सरकारले बाँदर नियन्त्रण सम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा यहाँका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो। गाउँपालिकाको मंगलबारदेखि शुरू भएको गाउँसभाको 19 अधिवेशन मार्फत आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिए। बाँदर किसानको जटिल समस्या बनेको छ। अध्यक्ष राईले भने बाँदर नियन्त्रणका लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेका छौं। संघीय सरकारको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। गाउँपालिकाका अनुसार बन्ध्याकरण विधि मार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ। यसका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ। यसले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइसरे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। मुलुकको प्रमुख राजनीतिक दलहरू आन्तरिक किचलोमा फँसेका छन्। गत फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाई बहुमत सीट जितेर सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पनि सत्तामा पुगेको छोटो समयमै आन्तरिक विवादमा छ। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि आन्तरिक झमेलामा अल्मलिएका छन्। रासोपामा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीचको सम्बन्धमा चिसोपन देखिएको छ। सभापति लामिछानेले डोलप्रसाद अर्यालाई उपप्रधान सहित गृहमन्त्री बनाउन चाहेका थिए। त्यसमा शाह सहमत नभएपछि अर्याल सभामुख बनेका हुन्। सरकारमा रहेका अधिक मन्त्री प्रधानमन्त्री शाहकै रोजाईका रहेका छन्। असारमा महाधिवेशन भएपछि प्रधानमन्त्री शाहले केही मन्त्री हेरफेर गर्न चाहेका थिए, तर उनको चाहनामा पार्टी सभापति लामिछाने बाधक बनेको निकट स्रोतको दावी छ। महाधिवेशनमा पार्टी पदाधिकारीको निर्वाचनमा स्पष्ट दुई समूहमा विभाजित रासोपामा त्यसपछि सरकारको काम र पार्टी गतिविधिलाई लिएर नेताहरूले प्रश्न उठाउँदै आएका छन्। पार्टी विधानमा सभापतिले संसदीय नेता हटाउन सक्ने प्रावधान राखिएपछि राष्ट्रपतिभित्रको आन्तरिक विवाद सड़क सदन हुँदै केन्द्रीय समितिसम्म पुगेको छ। सुनसरीको कप्तानगंज घटनाले पनि राष्ट्रपतिभित्रको विवाद र एकअर्काप्रतिको आशंकालाई बढ़ावा दिएको छ। उक्त घटनाले धार्मिक रूप लिने संकेत देखिएपछि सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएर सक्रियता देखाए, तर प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता शाह त्यो बैठकमा सहभागी भएनन् भने सरकारलाई असफल बनाउन सभापति लामिछाने नै लागि परेको प्रधानमन्त्री निकट नेताहरूको आशंका छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाई बहुमत सीट जितेर सबैभन्दा ठूलो दल बनेको राष्ट्रपा सत्तामा पुगेको छोटो समयमै यस्तै आन्तरिक विवादमा फँसेको छ। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्तरिक छमेलामा अल्मलिएका छन्। यसले सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच समन्वय र सहकार्य भन्दा आशंका र अविश्वास एकपछि अर्को गर्दै बढ़दै गएको निकट स्रोतको दावी छ भने आशंका र अविश्वासले सरकार र पार्टी दुवैले चुस्त रूपमा काम गर्न नसकेको दावी गरिएको छ। सत्तारूढ़ राष्ट्रपा मात्र होइन मुलुकको पुराना मध्येको एक नेपाली कांग्रेस पनि चरम आन्तरिक विवादमा छ। प्रतिनिधि सभा प्रमुख प्रतिपक्षी कांग्रेस अहिले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा छ। गत भदौ 23 र 24 जेएनजी विद्रोहसँगै पार्टीभित्रै बढ़दै गएको विवाद र विशेष महाधिवेशनका कारण नेताहरू स्पष्ट दुई समूहमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले मान्यता दिएपछि पुरानो नेतृत्व पक्ष बाहिर परेको छ। संस्थापन पक्षले उपेक्षा गरेपछि उत्तर पक्षले पार्टी संस्थापन मध्येका एक नेता बीपी कोइरालाका छोरा सासाङ कोइरालाको समेत सकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। भेला मार्फत आवश्यक परे नयाँ पार्टीको अभ्यास गर्ने इतर पक्षको तयारी छ। त्यस्तै प्रतिनिधि सभाको तेस्रो ठूलो दल एमाले भित्र पनि किचलो बढ़दै गएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी पराजित भएपछि अध्यक्ष केपी ओलीका विश्वास पात्रहरू नै उनको विपक्षमा उभिएका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपासँग प्रदेशमा सत्ता सहकार्य गर्न ओलीले गरेको सहमतिले पनि एमाले भित्रको विवाद बढ़ाएको नेताहरूले बताएका छन्। सत्ता सहकार्य सहमतिले एमाले भित्र मात्र होइन नेकपामा पनि असन्तुष्टि बढ़ाएको छ। एमालेसँग सत्ता सहकार्य सहमतिप्रति नेता माधव कुमार नेपाल असन्तुष्ट छन् भन्ने नेपालले असन्तुष्टि जनाएपछि उनलाई सम्झाउन पार्टी संयोजक पुष्पकमल दाहाल नेपाल निवास पुगेका थिए। अर्का नेता झलनाथ खनालले त फरक मत सार्वजनिक गर्दै पार्टी संयोजक दाहालले नेतृत्व त्याग्नुपर्ने धारणा नै अघि सारेका छन्। पूर्व पञ्चहरूको पार्टी भनेर चिनिने राप्रपामा पनि विवाद रहेको छ। थवल शमशेर राणा सहितका केही नेताले नेतृत्वका कामप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरिसकेका छन्। राप्रपाका अन्य नेताहरूमा पनि सत्ता सहकार्य सहित पार्टीले लिने मूल अजेण्डाका विषयमा फरक मत देखिएको छ। सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन्। पटक पटक विवाद र विभाजन भोग्दै आएका विभिन्न साना सात दल साउन 23 गते मोर्चा घोषणाको तयारीमा छन्। मोर्चामा जनता समाजवादी पार्टी, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, नागरिक उन्मुक्ति, नेपाल संघीय समाजवादी लगायत रहेका छन्। आन्तरिक झमेलामा नयाँ पुराना दल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: प्रदेश सरकारमा नेपाली कंग्रेस सँगको सत्ता सहकार्य टुटेसँगै साउन 9 गते नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भयो, जस अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भन्ने छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच सत्ता सहकार्यको सहमतिमा हस्ताक्षर भएको 10 दिन बितिसके पनि कोशी प्रदेशमा नयाँ सरकारको सुरसार छैन। दलीय सहमति अनुसार कोशीमा एमाले मुख्यमन्त्री पाउने भएपछि बहालबाला मुख्यमन्त्री हिक्मत कार्कीले सत्ता नछाड्ने अड्डी कसेका छन्। नेकपाको सहभागिता र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कार्कीको चाहनामा आफ्नै पार्टी बाधक बनेसँगै एमालेमा दुई पक्ष विवाद छताछुल्ल बनेको हो।
2: विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएको छ। पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ। यसअघि विद्यालय तह कक्षा 1 देखि 12 सम्मका लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिश गरिसकेको छ। शिक्षा मन्त्रीको अध्यक्षतामा बैठक बसे पनि कारीगरी स्वीकृतिका लागि पनि मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। पछिल्लो समय आधारभूत शिक्षा कक्षा छदेखि आठ अन्तर्गत मातृभाषासम्मका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ। त्यस्तै माध्यमिक शिक्षा कक्षा नौदेखि दशका जनसंख्या अध्ययन र तन्त्र शास्त्र विषयको पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिश गरिएको हो। माध्यमिक शिक्षा कक्षा एघार बाह्र अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानूनी मस्यौदा तथा विधिशास्त्र एवं नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ।
0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। पाँच दिनपछि प्रतिनिधि सभाको बैठक आज बस्न लागेको हो। विनियोजन विधेयक पारित भएपछि बिजनेसको अभावमा प्रतिनिधि सभा बैठक यसअघि दुई साता स्थगित भएको थियो। साउन 14 गते बिहिबार एक दिन बसेको बैठक बिजनेस नभएपछि पुनः पाँच दिन स्थगित गरिएको थियो। एकपछि अर्को गरी सदन बैठक स्थगित हुनुको प्रमुख कारण बिजनेस अभाव हो। नागरिकको अभूतपूर्व समर्थनबाट झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले संसदलाई पर्याप्त बिजनेस दिने अपेक्षा गरिएको थियो। तर आम अपेक्षा विपरीत रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार पनि विगतका सरकारकै निरन्तरता बन्न पुगेको छ। पुराना राजनीतिक दल नेपाली कंग्रेस, नेकपा, एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा नेतृत्वका विगतका सरकारहरूले पनि सदनलाई बिजनेस दिन नसकेर जनप्रतिनिधिमूलक सर्वोच्च निकायलाई पंगु बनाएका थिए। यता पछिल्ला दुई दिनमा संघीय संसदमा नौवटा विधेयक दर्ता भएका छन्। गत बिहिबार र शुक्रबार प्रतिनिधि सभामा सातवटा र राष्ट्रिय सभामा दुईवटा विधेयक दर्ता भएका हुन्। प्रतिनिधि सभामा दर्ता भएका विधेयकहरूमा कर्मचारी संचय कोष, दशौं संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक लगायत रहेका छन्। यता राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सोमबार आयोगको आर्थिक वर्ष 2080-81 र 2081-82 को वार्षिक प्रतिवेदन सभामुख समक्ष प्रस्तुत गर्नु भएको हो। कानून निर्माणको वर्ष घोषणामै सीमित हुने खतरा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: मधेसमा देखिएको जल संकटलाई तत्कालीन मौसमी समस्या नभई जलवायु परिवर्तन, भूमिगत जलको अत्याधिक दोहन, चुरे भावर क्षेत्रको विनाश र कमजोर जल व्यवस्थापनबाट सृजित दीर्घकालीन संरचनागत संकटका रूपमा औल्याइएको छ। यसका लागि व्यवस्थित पुनर्भरण, चुरे भारको संरक्षण, जलवायु उत्थानशील पानी बाँडफाँड र पाइपयुक्त खानेपानी प्रणालीको प्रवर्धन गर्नुपर्ने समेत आवश्यकता औल्याइएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सभामा पेश गरेको मधेस प्रदेशमा बढ़दो पानी अभावलाई सम्बोधन गर्न आपतकालीन राहतसहित दीर्घकालीन दिगो जल व्यवस्थापन सम्बन्धका उपाय समेटिएको अध्ययन प्रतिवेदनमा औल्याइएको छ। समितिका सभापति कृष्ण प्रसाद पौडेलले सभाको सोमबारको बैठकमा सो प्रतिवेदन पेश गर्नु भएको हो। मधेस प्रदेशमा देखिएका पानीको संकट टार्न सकिन भने आगामी दिनमा जटिल अवस्था आउन सक्ने उहाँको भनाई थियो। समितिको गत वर्ष साउन 15 गतेको बैठकले मधेसको जल संकटबारे अध्ययन गर्न खानेपानी, सरसफाई तथा स्वच्छता उपसमिति गठन गरेको थियो। सो उपसमितिले बुझाएको अध्ययन प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि विज्ञ नेपाल सरकारका सम्बन्धित निकाय तथा विकास साझेदारसँग छलफल गरी अन्तिम प्रतिवेदन तयार पारिएको हो। समितिले भूमिगत जल सतह 2-3 मिटरले घटेको, हाते पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल झरेको, पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको, हाते पम्प सुक्ने दर करिब 90% पुगेको, खानेपानीको मुख्य स्रोत हाते पम्पमा 71% घरधुरी आश्रित रहेको र सामान्य भन्दा 30-50% वर्षामा कमी भएको अध्ययनको निचोड रहेको थियो।
0: विद्युतीय सवारी साधन ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा रहेको पाइएको छ। सरकारले नयाँ राष्ट्रिय यातायात नीति 2083 ल्याएको छ। गत असार 24 गते मन्त्री परिषदको बैठकबाट स्वीकृत नीतिमा ईभी प्रयोगबारे विद्यमान नीति र अवस्थाको विवरण छ, जहाँ भनिएको छ नेपालमा हाल नयाँ आयात हुने निजी कार मध्ये विद्युतीय सवारी साधनको हिस्सा 70% भन्दा बढ़िरहेको छ। नयाँ सवारी साधन बिक्रीको क्षेत्रमा ईभीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा पर्न सफल भएको छ, जुन नर्वे भन्दा मात्र पछाडि हो। पूर्वाधार मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थको आयात